0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
5: हेलो, के छ तेरो खबर?
6: ठिक छु यार, सन्चै छस्?
5: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
6: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
5: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
6: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
5: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
6: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जाऊँ न।
5: ए अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
1: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
7: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98560-31412, 98464-67887।
8: तन्ना, आजै फेरिहाल्नुहोस्।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सहपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट, सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज कोखरा इन्टरनेट तपाईको पहिलो रोजाई
9: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
10: हो त नि एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भन्यो भयो
11: हाम्रो वन हाम्रो धन डरेलो बाट जोगाउन गरौ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
13: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्वत 2083 साल असार 7 गते आइतबार। तदनुसार सन् 2026 जून 21 तारीक नेपाल सम्वत 1146 जेठ शुक्ल पक्ष सप्तमी तिथि। तपाई हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू।

गण्डकी प्रदेश स्तरीय युवा सम्मेलन 2083 पोखरामा शुरू, 50 भन्दा बढ़ी युवाको सहभागिता। पृथ्वी चोकको बास्तोला कम्प्लेक्समा डोजर चल्यो, अब पोखरा बस्ताक निर्माणको बाटो खुलेको वडाध्यक्ष मर्सानीको भनाई। केन्द्र सरकार अलोकतान्त्रिक धारतर्फ उन्मुख भएको गण्डकीका मुख्यमन्त्री पाण्डेको आरोप, संचार माध्यमलाई सचेत रहन आग्रह। एन प्यासन कास्कीको दुई दिने गोष्ठी आयोजना, विद्यालय संचालनका चुनौती बारे छलफल गरिने। सरकारको 100 दिनको समीक्षा गर्ने कंग्रेसको निर्णय, समीक्षा गरेर संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गरिने। चौराहाबाट जाउँ है पोखरा अभियान शुरू, 3 दिने अभियान अन्तर्गत भैरहवा र पाल्पा पनि समेटिने। अमेरिका र इरान बीच स्थायी सम्झौताका लागि 60 दिने समय सीमा शुरू, चीनबाट अमेरिकातर्फ झण्डै 1000 टन विन्ड टर्बाइन ब्लेडको ढुवानी शुरू, र फिफा विश्वकपमा हाइटीलाई 3 गोलले हराउँदै ब्राजिल समूहसीको शीर्ष स्थानमा। पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउने अभियान अन्तर्गत 5 किलोमिटर दौड़ प्रतियोगिता आयोजना।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061 587 2 66 र 553 834

अब समाचार विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आजबाट चितवनको सदरमुकाम भरतपुरमा शुरू हुँदैछ। महाधिवेशनको अन्तिम तयारी पूरा भएको रासोपा चितवनका अध्यक्ष मिनी माधव खनालले जानकारी दिनुभएको छ। हामीले महाधिवेशनको तयारी पूरा गरेका छौं, ससाना तयारीका काम अन्तिम अवस्थासम्म पनि भइरहन्छ, उहाँले भन्नुभएको छ। महाधिवेशनको उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका 10 स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौरमा जर्मन प्रविधिमा आधारित आल्मोनियम संरचनायुक्त डोम निर्माण गरिएको छ। करिब 3000 वर्ग मिटर क्षेत्रफलमा उक्त डोम निर्माण गरिएको छ। यस्तै रासोपाको ब्यानर, प्ले कार्ड र तोरणले नवविवाहित दुलही झैं भरतपुर सजिएको छ। प्रतिनिधिहरूलाई स्वागत गर्न ठाउँ ठाउँमा स्वागत गेट निर्माण गरिएका छन्। महाधिवेशनमा भाग लिन देश विदेशका प्रतिनिधि भरतपुर आउन थालेका छन्। यो क्रम आइतबार दिनभरि पनि जारी रहने बताइएको छ। महाधिवेशनमा 3500 प्रतिनिधिलाई हामीले चितवनका 300 भन्दा बढ़ी होटलमा राख्ने व्यवस्था मिलाएका छौं, उहाँले भन्नुभएको छ। महाधिवेशनको लागि केन्द्रीय नेताहरू चितवन आइसक्नु भएको छ। पार्टी सभापति रवि लामिछाने लगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्य उपस्थित भइसक्नु भएको छ। आइतबार दिउँसो 2 बजे प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले महाधिवेशन संयुक्त रूपमा उद्घाटन गर्नुहुनेछ। महाधिवेशन उद्घाटन कार्यक्रममा राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरूलाई आमन्त्रण गरिएको छ। देश विदेशका शीर्ष नेता पनि महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुनुहुने रासोपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभएको छ। महाधिवेशनमा ट्राफिक व्यवस्थापन सहज बनाउन ड्रोन मार्फत अनुगमन गरिने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक अनिल थापाका अनुसार पश्चिम तर्फबाट आउने सवारी साधनलाई चितवन माध्यमिक विद्यालयको चौरमा, पूर्वबाट आउने सवारी साधनलाई विशाल चोक र केन्द्रीय बस पार्कमा पार्किङको व्यवस्था मिलाइएको छ। महाधिवेशन स्थल वरपर ड्रोनले सवारी साधनको अनुगमन गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेलाई तत्काल कार्यवाही गरिने पनि उहाँले बताउनु भएको छ। यस्तै मोटरसाइकलका हकमा भरतपुर अस्पताल अगाडिको मूल सड़कमा पार्किङको व्यवस्था मिलाइएको छ। चारपाङ्रे गाड़ी पार्किङ स्थलबाट भने कार्यक्रम स्थलसम्म लैजान बसको व्यवस्था मिलाइएको छ। महाधिवेशन स्थलसँग जोडिने सड़कहरू मालपोत चोकदेखि 24 कोटीसम्म, दूरसंचार र हाकिम चोकदेखि भरतपुर अस्पतालसम्मको सड़कमा सवारी साधन निषेध गरिएको छ। बन्द 17 गरिने स्थल उद्योग संघ चितवनको प्रदर्शनी कक्षको हलको विवाद सुल्झिएको छ। उद्योग मन्त्रालय र जिल्ला सुरक्षा समितिले पत्र नै लेखेर चितवन उद्योग संघलाई हल उपलब्ध गराउन आग्रह गरेपछि संघले बिहिबार साँझ नै हल उपलब्ध गराउने सहमति गरेको हो। बन्द सत्रका लागि हल पाउने निश्चित भएपछि रासोपाले हलको सरसफाईको काम पनि सम्पन्न गरेको छ। रासोपाको महाधिवेशनमा विद्युतीय प्रणाली मार्फत मतदान गराइने भएको छ। निर्वाचन समितिका अनुसार प्रतिनिधिहरूले विद्युतीय उपकरणमा उम्मेद्वारको नाम र फोटोमा स्पर्श गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ। पहिलो चरणमा 1 जना सभापति र 900 जना केन्द्रीय सदस्यको लागि निर्वाचन हुनेछ। निर्वाचित सदस्यबाट पदाधिकारीहरूको निर्वाचन गरिनेछ। असार 8 गते दिउँसो 2 बजेदेखि मनोनयन प्रक्रिया

गरी सोही दिन साँझ पहिलो चरणको मतदान सम्पन्न गर्ने र त्यसको परिणाम आएपछि भोलिपल्ट पदाधिकारीहरूको चयन गरिने रासोपा नेता अधिवक्ता एज्ञमणि नेउपानेले जानकारी दिनुभएको छ। हामीले निर्वाचन व्यवस्थापनका लागि तयारी सकेका छौं, बन्द सत्रपछि निर्वाचनको कार्यक्रम अगाडि बढ़ेनेछ उहाँले भन्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनको भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गरी केन्द्रीय पदाधिकारी सहितका विभिन्न पदहरू रहने निर्णय गरेको छ। भरतपुरमा शनिबार साँझ बैठकपछि पत्रकार सम्मेलन मार्फत निर्णय सुनाउँदै विधान संशोधन समितिका सदस्य गणेश पराजुलीले विभिन्न निर्णय भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार एकजना सभापति, एकजना वरिष्ठ नेता, तीनजना उपसभापति रहने व्यवस्था गरिएको छ, जसमा एकजना महिला सहितको उपसभापति रहने र दुईजना महामन्त्री रहने व्यवस्था गरेको छ। साथै पाँचजना सहमहामन्त्रीमा एकजना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। एकजना कोषाध्यक्ष, दुईजना सहकोषाध्यक्ष, एकजना प्रवक्ता, तीनजना सहप्रवक्ता रहने व्यवस्था गरिएको छ। यसै गरी 19 जना पदाधिकारी रहने व्यवस्था गरिएको छ। 33 जना केन्द्रीय सदस्य मध्ये एकजना सभापति, तीनजना उपसभापति, दुईजना महामन्त्री, पाँचजना सहमहामन्त्री, एकजना कोषाध्यक्ष, स्वतः सचिवालय सदस्य हुने व्यवस्था रहेको छ। बाँकी भने सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको पराजुलीले जानकारी दिनुभएको छ। उहाँका अनुसार केन्द्रीय सदस्य 151 जना रहने व्यवस्था छ। साथै प्रदेशका सभापति स्वतः पदेन केन्द्रीय सदस्य रहने व्यवस्था छ। 33% महिला सहित सबै वर्गको सहभागिताको व्यवस्था विधानले गरेको छ। साथै 151 केन्द्रीय सदस्य मध्ये 51 जना सभापतिले मनोनयन गर्ने व्यवस्था गरेको छ। मनोनित गर्दा समेत समावेशको सिद्धान्त लागू गर्ने उहाँले बताउनु भएको छ। 900 जना निर्वाचित प्रक्रियाबाट केन्द्रीय सदस्य चुनिने व्यवस्था रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ। केन्द्रीय समितिको बैठकलाई भरतपुरमा सम्बोधन गर्दै उहाँले विभिन्न प्रक्रियाबाट पार्टीमा जोड़िन आउनुभएका र शुरूदेखि नै पार्टीमा आबद्ध हुनुभएकाहरूबीचको एकताको महाधिवेशन भएको बताउनु भएको छ। उहाँले पार्टीमा योगदान दिएर अहिले छुट्नुभएका र पछि जोड़िनुभएका सबै धन्यवाद र बधाईका पात्र हुनुहुन्छ भन्नुभयो। पार्टी सभापतिले अतिरिक्त अधिकार लिएको भन्ने भनाईलाई उहाँले विशेष अवस्था भएका कारण मनोनित गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ। मनोनित गर्न चाहेर अधिकार लिएको भन्ने भनाइ छ भने त्यसलाई त्याग्न अनुरोध गर्दै उहाँले आफ्नो कार्यकाल सुन्दर र ऐतिहासिक भएको बताउनु भएको छ। मुलुकलाई निकास दिन हामी उभिएका छौं, परिणाम दिनको लागि हामी लागेका छौं, आउने महाधिवेशनबाट जिम्मेवारी दिएमा काम गर्नेछौं, सभापति लामिछानेले भन्नुभएको छ। बैठक शुरू हुँदा सभापति लामिछानेले पार्टीलाई थप वैधानिक, संस्थागत र लोकतान्त्रिक ढंगले अगाडि बढ़ाउने महत्वपूर्ण अवसर भएको बताउनु भएको छ। गण्डकी प्रदेश स्तरीय युवा सम्मेलन 2083 पोखरामा शुरू भएको छ। गैर सरकारी संस्था महासंघ नेपाल र युवा अभियानको संयुक्त आयोजनामा भएको दुई दिने सम्मेलनमा प्रदेशका 11 जिल्लाबाट 50 भन्दा बढ़ी युवाको सहभागिता रहेको छ। सम्मेलनले युवा नेतृत्व, नीति निर्माणमा सहभागिता र समसामयिक चुनौतीबारे छलफल गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ। शनिबार सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले युवाले परिवर्तनको खोजी मात्र नभई त्यसको नेतृत्व गर्नुपर्ने बताउनु भएको छ। मन्त्री गुरूङले युवा उमेरले मात्र नभई विचारले परिभाषित हुने बताउनु भएको छ। उहाँले केन्द्रीय युवा सम्मेलन समेत पोखरामै आयोजना गर्न आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। गैर सरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष पदम राज पहाड़ीले देशको भविष्य युवाको काँधमा रहेको उल्लेख गर्दै युवाहरूलाई निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। युवा अभियानको उपाध्यक्ष स्वस्तिका सुवेदीले नेपालमा डिजिटल पहुँच विस्तार, शिक्षा र नागरिक चेतनाको विकासले युवालाई सार्वजनिक बहस, नीति निर्माण र विकास प्रक्रियामा सहभागी हुने अवसर दिएको बताउनु भएको छ। तर विभिन्न संरचनागत तथा व्यवहारिक चुनौतीका कारण युवाले पर्याप्त अवसर प्राप्त गर्न नसकेको उहाँको भनाइरहेको थियो। सम्मेलनमा गैरसरकारी महासंघ नेपालका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी, उपाध्यक्ष नानी माया थापा,
राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश कार्यालय प्रमुख नीतु गर्तौला, राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकृत डाक्टर राजन पौडेल तथा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल लगायतले युवाको भूमिका, अवसर र चुनौतीबारे धारणा राखेका थिए। पोखरा महानगरपालिकाले पृथ्वी चोक क्षेत्रमा लामो समयदेखि चर्चामा रहेको बस पार्क निर्माण अभियानलाई अगाडि बढ़ाउँदै वास्तुला कम्प्लेक्सको संरचना डोजर लगाएर हटाएको छ। शनिबार कम्प्लेक्समा रहेका करिब 320 सटर तथा संरचनाहरू हटाएको महानगरले जनाएको छ। पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले बस पार्क निर्माणलाई प्राथमिकतामा राख्दै कम्प्लेक्स संचालक तथा त्यहाँ व्यवसाय संचालन गरिरहेका व्यवसायहरूसँग निरन्तर संवाद र छलफल गरिएको बताएका छन्। आपसी समझदारी र सहमतिका आधारमा कम्प्लेक्स पूर्ण रूपमा हटाइएको उल्लेख गर्दै उहाँले यस कार्यमा सहयोग पुर्याउने सम्पूर्ण सरकारवालाप्रति आभार व्यक्त गर्नुभएको छ। पोखरा महानगरपालिका वडा नम्बर 9 का वडाध्यक्ष दिपेन्द्र मर्सानीले उक्त क्षेत्रमा रहेका सबै सटर तथा संरचनाहरू हटाइएको जानकारी दिनुभएको छ। उहाँका अनुसार व्यवसायी, स्थानीयवासी र सम्बन्धित पक्षहरूसँग पर्याप्त संवाद तथा सहमति जुटाएपछि मात्रै डोजर प्रयोग गरिएको हो। वडाध्यक्ष मर्सानीले बस पार्क निर्माणका लागि आवश्यक बजेटको सुनिश्चितता भइसकेकाले अब परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको दावी गर्नुभएको छ। साथै विस्थापित व्यवसायी तथा प्रभावित पक्षहरूको व्यवस्थापनमा समेत महानगरले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले जनप्रतिनिधिहरू मानवताको आधारमा संवाद र सहकार्यलाई प्राथमिकता दिँदै अगाडि बढ़ेको उल्लेख गर्दै विकास निर्माणका विषयलाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ। राम्रो र दीर्घकालीन प्रभाव पार्ने योजनाहरू सफल बनाउन सबै पक्षबाट सहयोग र समर्थन आवश्यक रहेको मर्सानीको भनाइरहेको थियो। पोखरा महानगरपालिकाले बसपाका लागि अधिग्रहण गरिएको सम्पूर्ण क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्ने लक्ष्य राखेको छ। पछिल्लो समय योगप्रति मानिसको आकर्षण बढ़दै गएको छ। स्वस्थ रहन तथा रोगबाट बस्न मानिस योगप्रति आकर्षित हुन थालेका छन्। आधुनिक जीवनशैलीको व्यस्तता, बढ़दो मानसिक तनाव, शारीरिक निष्क्रियता र नसर्ने रोगको बढ़दो जोखिमले गर्दा योगमा मानिसको आकर्षण बढ़न थालेको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्यायले नियमित योगाभ्यासले व्यक्तिको शारीरिक लचिलोपन बढ़ाउनका साथै मानसिक शान्ति, भावनात्मक सन्तुलन, आत्मविश्वास तथा आत्मनिर्भरता बढ़ने बताउनु भएको छ। योगले स्वस्थ जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले दैनिक जीवनको अभिन्न अंग योगलाई बनाउन आवश्यक रहेको उहाँले बताउनु भएको छ। मानिसहरू पछिल्लो समय मानसिक तनाव, अनियमित जीवनशैली र विभिन्न नसर्ने रोगहरूको जोखिमसँग जुधिरहेका छन्। उहाँले भन्नुभयो, यस्ता चुनौतीको सामना गर्न योग एक सरल, सहज, प्रभावकारी र वैज्ञानिक अभ्यासका रूपमा स्थापित भएको छ। डाक्टर उपाध्यायले बुढ़ौलीमा शरीरका विभिन्न अंगहरूको कार्यक्षमता क्रमशः घट्दै जाने, शारीरिक सक्रियता कम हुने भएकाले योगको महत्व बढ़ेको छ। वृद्ध अवस्थामा मानसिक एकाग्रतामा कमी आउने अवस्थालाई ध्यानमा राख्दै योगलाई स्वस्थ बुढ़ौलीको महत्वपूर्ण आधारको रूपमा हेरिएको छ। सोही विभागका पूर्व महानिर्देशक डाक्टर प्रदीप केसीले योग विश्वव्यापी रूपमा स्वास्थ्य प्रवर्धनको प्रभावकारी माध्यमको रूपमा स्थापित हुँदै गएको जानकारी दिनुभएको छ। उहाँले योग शरीर, मन र आत्माबीच सन्तुलन कायम गर्ने आधार भएको बताउनुभएको छ। यसैबीच आइतबार स्वस्थ बुढ़ौलीका लागि योग भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। नेपालमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको नेतृत्वमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाण्डु, ललितपुर र भक्तपुर तथा आयुर्वेद क्याम्पसको संयुक्त सहकार्यमा दिवस मनाउन लागि हो। चाभहिली स्थित जीवन विज्ञानका संस्थापक रमेश नेपालले भन्नुभयो, अहिले योगलाई हामीले आसन मात्रै हो भनेर बुझेका छौं, यो सोचलाई केही प्रस्ट्याउन जरूरी छ। उहाँका अनुसार अन्तर्राष्ट्रिय स्तरमा योगलाई व्यापारीकरण गरिसकिएको छ, जसका छिटा विस्तारै नेपालमा पनि देखिन थालेको छ। योग तथा प्राकृतिक चिकित्सक विशेषज्ञ डाक्टर हरिप्रसाद पोखरेलले नेपाल योगको जन्म र विकास भूमि भएको बताउनु भएको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9084-46-5525।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाडी मञ्चको जरुरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
5: प्लस टू पनि सकियो,
3: अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
4: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
3: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
4: शशिधर, अनि तिमी नि?
5: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
4: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 51-33 र 576-458।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलासन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
8: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
9: हाड जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
9: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
10: पाल रोग,
9: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
10: छाला, यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयू सेवा,
10: डिजिटल एक्सरे,
9: सिटी स्क्यान। सेवा,
10: भिडियो एक्सरे, इकोकार्डियोग्राफी,
9: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की।
9: फोन 061-572-648 572-849।
11: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
11: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
12: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
13: हेलो
14: हजुर, नमस्कार।
13: हेलो
14: नमस्कार काका, सुन्नु भएन?
13: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
14: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
13: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
14: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
13: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
14: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
13: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
14: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
13: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
15: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
16: होम केयर सेवा, होम केयर सेवा।
17: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
16: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
17: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
16: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
17: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
16: सुत्केरी नवजात शिशुको हेरचाह,
17: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
16: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
17: डाक्टर ल्याब सेवा,
16: औषधि डेलिभरी सेवा,
17: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2 77।

पूर्ण हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। पोखरा महानगरपालिका 27 लेखनाथ खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा मुरारी शर्मा निर्वाचित भएका छन्। संस्थाको छैटौं अधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनमा 40 मत प्राप्त गरेका थिए। शर्माका निकटतम प्रतिस्पर्धी पुष्पकमल ढुंगानाले 38 मत ल्याएका छन्। अर्की प्रतिस्पर्धी नारायणी भट्टराई रक्षियाले 37 मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। निर्वाचनमा जम्मा 122 मत खसेको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्र सरकार अलोकतान्त्रिक धारतर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ। केन्द्रको यस्तो प्रवृत्तिले संघीय लोकतान्त्रिक गणतन्त्र र प्रेस स्वतन्त्रता दुवैलाई संकटमा पार्ने उहाँको भनाइ छ। संसदीय पत्रकार मंच गण्डकीले शनिबार पोखरामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नु भएको हो। संसदीय र अदालती रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री पाण्डेले मुलुकमा अलोकतान्त्रिक प्रणाली हावी भएमा त्यसको पहिलो शिकार प्रेस जगत हुने चेतावनी दिनुभएको छ। अलोकतान्त्रिक पद्धति आएमा सबैभन्दा पहिला तपाईहरूको मुख थुनिन्छ र कलम भाँचिन्छ, उहाँले भन्नुभएको छ। संचार माध्यमको आवाज र कलम कमजोर भएमा निरंकुशताले प्रश्रय पाउने उहाँले उल्लेख गर्नुभएको छ। मुख्यमन्त्री पाण्डेले केन्द्र सरकारले पुराना कानूनको सहारा लिएर संघीयतालाई असफल बनाउन खोजेको गम्भीर आरोप समेत लगाउनु भएको छ। 2012 सालको पुलिस ऐन र 2049 सालको वन ऐन देखाएर प्रदेशको अधिकार संकुचन गरिएको उहाँले बताउनु भएको छ। संविधानले दिएको अधिकार प्रयोग गर्न खोज्दा केन्द्रबाट अवरोध हुने गरेको पाण्डेको भनाइरहेको छ।

0: राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल एनप्याप्सन कास्कीको आयोजनामा एक्काइसौं शताब्दीमा विद्यालय संचालनका चुनौती विषयक दुई दिने छलफलको सिपोखरामा शुरू भएको छ। गोष्ठीको उद्घाटन शनिबार राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीका कार्यालय प्रमुख सुभाष पन्तले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै वहाँले विद्यालयको समग्र विकास र सकारात्मक परिवर्तनका लागि प्राचार्यको नेतृत्व लगाव र निरन्तर मेहनत महत्वपूर्ण हुने बताउनु भएको छ। वहाँले एक सक्षम र दूरदर्शी प्राचार्यको पहलले विद्यालयमा गुणात्मक सुधार ल्याउन सकिने उल्लेख गर्दै यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले विद्यालय नेतृत्वको क्षमता बढ़ाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा सहभागी प्राचार्य तथा विद्यालय प्रतिनिधिहरूले प्राप्त ज्ञान र अनुभवलाई विद्यालय व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधारमा उपयोग गर्नुपर्ने उहाँको भनाई रहेको थियो। कार्यक्रमबारे जानकारी दिँदै एनप्याप्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनको सहकार्यमा गोष्ठी आयोजना गरिएको बताउनु भएको छ। उहाँका अनुसार दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, शिक्षाविद तथा विद्यालय व्यवस्थापनसँग सम्बन्धित व्यक्तित्वहरूको सहभागिता रहनेछ। पोखरा लेडी जेसिसले 38औं वार्षिक उत्सव तथा सांगीतिक साँझ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। वार्षिक उत्सव कार्यक्रममा संस्थापक अध्यक्ष भवानी श्रेष्ठलाई सम्मान गरिएको हो। कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले महिला सशक्तिकरण र नेतृत्व विकासमा संस्थाको योगदान प्रशंसनीय रहेको बताउनु भएको छ। उहाँले यस संस्थासँग सरकारको सहकार्यमा अझ अपरिहार्य रहेको बताउनु भएको छ। कार्यक्रममा अध्यक्ष सुनिता गौतम भण्डारीले यस वर्ष महिला खेलाड़ीको प्रोत्साहन र सशक्तिकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिँदै वार्षिक उत्सवबाट संकलित रकम आर्थिक रूपमा विपन्न तथा प्रतिभाशाली महिला खेलाड़ीका लागि अक्षयको स्थापना गर्न प्रयोग गरिने बताउनु भएको छ। कार्यक्रम संयोजक बबिता केसी कार्कीले संस्थाको विकास र सफलतामा योगदान पुर्याउने पूर्व अध्यक्षहरूको प्रशंसा गर्नुभएको छ। कार्यक्रममा एसडीएमा उत्कृष्ट नतिजा हासिल गरेका सदस्यका सन्तानलाई सम्मान गरिएको थियो। सांगीतिक साँझमा गायक गायिका स्मिता अधिकारी र महेश काफ्रेले गीत प्रस्तुत गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दल कार्य समितिको बैठकले सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेनको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सरकारले गठनको 100 दिनमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेर संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो। संसदीय दल र पार्टी बीचको समन्वयलाई थप सुदृढ बनाउने र संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताउनु भएको छ। संघीय सांसदहरूलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरकारलाई संसदमा सशक्त ढंगले प्रस्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय महाधिवेशन मिति तोकेको छ। अस्ति र हिजो बसेको केन्द्रीय समिति बैठकले मंगिर 26, 27 र 28 गते गर्ने गरी महाधिवेशन मिति तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ। बैठकले अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। हिजोको बैठकमा केन्द्रीय निर्वाचन समितिले पेश गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली र पार्टीको निर्वाचन निर्देशिका पनि पारित भएको छ। यस वर्षको जाउँहै पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराबाट शुरू भएको छ। कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौरामा आयोजित छलफल कार्यक्रमको उद्घाटन गर्नुभएको छ। तीन दिने अभियान अन्तर्गत भैरववा र पाल्पा पनि समेटिनेछ। होटल संघ पोखरा नेपालको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकीको सह आयोजना तथा प्रबन्धनमा यो अभियान संचालन गरिएको हो। आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार मान्दै 25 वर्ष अघि यो अभियान शुरू गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभएको छ। पर्यटनको राजधानी पोखरासँग चितवन, लुम्बिनी र पाल्पालाई जोड्ने त्रिकोणीय पर्यटन प्रवर्धनको उद्देश्य समेत अभियानले लिएको अध्यक्ष सुवेदीले बताउनु भएको छ। कालिका नगर प्रमुख रेग्मीले आफ्नो नगरले कृषि पर्यटनमा जोड़ दिएको बताउनु भएको छ। सबैभन्दा धेरै मह र च्याउ उत्पादन गर्ने नगरपालिका कालिका भएको दावी उहाँले गर्नुभएको छ। होटल संघ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरेले आन्तरिक पर्यटन प्रवर्धनमा जाउँ है पोखरा अनुकरणीय अभियान भएको बताउनु भएको छ। सिल्भर ट्रायंगलको अवधारणा अन्तर्गत संयुक्त पर्यटन प्याकेज विकासको प्रस्ताव उहाँले राख्नु भएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मडीराज लामिछानेले सिल्भर ट्रायंगलको अवधारणा पुनः अगाडि बढ़ाएको स्मरण गराउनु भएको छ। जाउँ है पोखरा अभियानसँग बोर्ड शुरूआती समयबाटै जोड़िएको उहाँले जानकारी गराउनु भएको छ। रेडियो अनुपूर्ण 93 थुप्रो 4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाण्डौमा दरबार मार्गैबाट काठमाण्डौ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेकसाइड पोखरा। फोन 061-454-6899, 452-715।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट यस आइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एस आईपी योजना शुरू गर्नुहोस्।
11: अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
12: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
11: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
12: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
13: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
11: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
14: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-536, मोबाइल 98-560-0036।
3: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
3: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
4: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98-560-48082, 98-461-48082।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: ओहो, घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

जनपन हेलर्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। उपभोक्ताले के खोज्छ? सजिलो उत्तर हो, उपभोक्ताले आफ्नो आवश्यकता पूर्तिमा पनि सस्तो र गुणस्तरीय सामान रोज्छ। यहाँसम्म ठिकै हो, तर मान्छेले उपभोग गर्ने सामानसँग उसको विश्वास अनि भावना पनि जोड़िएको हुन्छ। उपभोक्ता सधैं आफूले रोजेको वस्तु गुणस्तरीय र आफू सुहाउँदो होस् भन्ने चाहन्छ। उपभोग गर्ने वा लगाउने सामानले गर्व गर्ने वातावरण बनोस् भन्ने चाहना पनि उसको मनमा लुकेको हुन्छ। उपभोक्ताको भित्री मनमा रहेको यही चाहनालाई संसारभरका उत्पादकहरूले ध्यानमा राख्छन्। आफ्नो उत्पादनलाई उपभोक्ताले खोजी खोजी किनोस् भन्ने चाहन्छन्। संसारका नामी ब्राण्डहरू उपभोक्ताको यही चाहनालाई केन्द्रमा राखेर सफल बनेका छन्। उपभोक्तासँग कसरी जोड़िने? पोखरा उद्योग वाणिज्य संघले स्केल अफ नेपाल भन्ने संस्थासँगको सहकार्यमा पोखरामा यही सिप सिकाउन शुरू गरेको छ। स्केल अफ नेपाल पोखराकै केही युवाहरूले संचालनमा ल्याएको मार्केटिङ, ब्रान्डिङ र सूचना प्रविधिसँग खेल्दै व्यावसायिक सफलता सिकाउने संस्था हो। शुक्रबारबाट शुरू भएको तालिममा सहभागी 61 जनालाई कसरी आफ्नो उत्पादनलाई अब्बल अर्थात उपभोक्ताले रूचाउने ब्राण्ड बनाउने, आफ्नो उत्पादनलाई कसरी उपभोक्तासम्म पुर्याउने तथा पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा व्यापक प्रयोग भएको कृत्रिम बुद्धिमत्ता एआईलाई उत्पादकसँग जोड्ने भन्ने बारे सिकाइएको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार बदलिलो बजारको स्वभाव र उत्पादन बजारीकरणमा सूचना प्रविधिको प्रयोग सिकाउनेकै लागि तालिमका आयोजना गरिएको हो। पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमका अनुसार संघले पछिल्लो समय सदस्यहरूको क्षमता अभिवृद्धि तथा प्रविधि मैत्री बनाउनका लागि विभिन्न खालको तालिम आयोजना गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको युद्ध अन्त्य गरी स्थायी सम्झौता गर्ने उद्देश्यका साथ 60 दिने वार्ताको समय सीमा काउन्टडाउन शुरू भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यस प्रक्रियाको औपचारिक शुरूआत भएको जानकारी दिएका हुन्। फ्रान्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हस्ताक्षर गरिएको समझदारी पत्र एमओयूसँगै वार्ताको 60 दिने अवधि तय भएको हो। उपराष्ट्रपति भान्सका अनुसार बिहिबारदेखि शुरू भएको यो वार्ताको समयसीमा आगामी अगस्त 17 समाप्त हुनेछ। चीनको तियानजिन बन्दरगाहबाट संयुक्त राज्य अमेरिकाको बन्स हार्बरका लागि झण्डै 1000 टन तौल भएका विन्ड टर्बाइन ब्लेडहरू बोकेको जहाज प्रस्थान गरेको छ। चीनमा निर्मित यी विशाल ब्लेडहरूले अमेरिकाका स्थानीय वायु ऊर्जा परियोजनाहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउनेछन्। फिफा विश्वकप फुटबलमा ब्राजिलले हाइटीलाई 3 गोलले हराएको छ। ब्राजिलले खेलको पहिलो हाफमा नै 3 गोल गरेको हो। दोस्रो हाफमा थप गोल हुन सकेन। ब्राजिलका म्याथिस कुनहाले खेलको 23 मिनटमा र 36 मिनटमा गरी 2 गोल गरेका थिए। तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गरेका थिए।

0: क्यानाडाको टोरन्टो स्टेडियममा आइतबार बिहान सम्पन्न फिफा विश्वकप 2026 समूह ई अन्तर्गतको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा जर्मनीले आइभरी कोस्टलाई 2-1 को शानदार पुनरागमन जित हात पारेको छ। यो जितसँगै जर्मनीले दुई खेलबाट स्पष्ट 6 अंक जोड्दै विश्वकपको अन्तिम 32 आफ्नो स्थान सुरक्षित गरेको छ। सन् 2018 र 2022 विश्वकपमा लगातार समूह चरणबाट बाहिरिएर अपमानजनक बहिर्गमन बिहोरेको जर्मनीको लागि यो सफलताले खस्किएको साखलाई पुनः फर्काएको छ। नेपाली समयअनुसार आइतबार बिहान 1:45 बजे शुरू भएको खेलको पहिलो हाफ जर्मनीका लागि निकै दुर्भाग्यपूर्ण रह्यो। खेलको 21 मिनटमा अलेक्जेन्डर पावलोभिच र 40 मिनटमा काई हावर्ट्सले गोल गरे पनि रेफ्रीले फाउल दिएका कारण दुवै गोल मान्यता दिएनन्। यसैबीच खेलको 30 मिनटमा आइभरी कोस्टका मिडफिल्डर फ्रैंक केसीले गोल गर्दै टोलीलाई शुरूआती अग्रता दिलाएपछि जर्मन दबावमा परेको थियो। अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न फिफा विश्वकप 2026 समूह एफ अन्तर्गतको खेलमा नेदरल्याण्डसले स्वीडेनमाथि 5-1 को शानदार जित दर्ता गरेको छ। शनिबार राति भएको यस खेलमा डच टोलीले उत्कृष्ट प्रदर्शन गर्दै समूहको शीर्ष स्थानमा आफ्नो कब्जा जमाएको छ। पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउने अभियान अन्तर्गत 5 किलोमिटर दौड़ प्रतियोगिता आयोजना भएको छ। शनिबार नेपाल भूतपूर्व खेलाड़ी मंचको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर 1 को विशेष सहयोगमा दौड़ प्रतियोगिता आयोजना सम्पन्न भएको हो। मंचले हप्ताको पहिलो शनिबार साप्ताहिक तथा मासिक दौड़ कार्यक्रम अन्तर्गत 18 श्रृंखलाको 5 किलोमिटर दौड़ आयोजना गरेको हो। उक्त दौड़मा 16 वर्ष मुनिका विद्यार्थी, छात्र, छात्रा, खुल्ला महिला, पुरूष र पोखरा महानगरपालिका वडा नम्बर 1 स्तरीय आमा समूह सदस्यहरूको 3 किलोमिटर दौड़ प्रतियोगिता भएको नेशनल ओलम्पिक एकाडेमी नेपालका अध्यक्ष तेज बहादुर गुरूङले बताउनु भएको छ। दौड़ पोखराको पुरानो टुण्डी खेल राष्ट्रिय मावि अगाडिबाट शुरू भएर पोखराको विभिन्न ठाउँ परिक्रमा गरेर सोही ठाउँमा आएर समापन भएको थियो। प्रतियोगितामा 16 वर्ष मुनिका विद्यार्थी छात्र दौड़मा केफ स्कूलका दिपेश रूचाल पहिलो, माछापुच्छ्रे स्कूलका ईश्वर प्रजा दोस्रो र गौरी शंकर स्कूलका कुशल खत्री तेस्रो हुन सफल भएका छन्। छात्रातर्फ अभ्या क्लबका कविता मगर पहिलो, सेन्ट मेरिजकी सरिता मर्सानी दोस्रो र गण्डकी बोर्डिङ स्कूलकी सादकी शर्मा तेस्रो भएका छन्। त्यस्तै खुला महिलातर्फ नितु तामाङ पहिलो, ओममाया गुरूङ दोस्रो र सुजिता मास्के तेस्रो भएका छन्। खुला पुरूषतर्फ महेन्द्र बोगट्टी पहिलो, महेन्द्र घरती मगर दोस्रो र सुजन थापा तेस्रो हुन सफल भएका छन्। आमा समूह दौड़तर्फ नमूना आमा समूहकी उमादेवी बराल पहिलो, कामना जागरण महिला समूहकी मैया देवी मगर दोस्रो र सिद्धार्थ आमा समूहकी सीता देवकोटा तेस्रो हुन सफल भएको सचिव महेश पौडेलले बताएका छन्।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक। यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: 93.4 पोखरा कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित प्रथम अन्तर कलेज टीचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सीले प्रथम स्थान हासिल गरेको छ। फिस्टल एकाडेमीलाई 3-1 गोलले पराजित गर्दै न्यू ग्यालेक्सीले प्रथम स्थान हासिल गरेको हो। नेपाल खेलकुद पत्रकार मंच गण्डकीको आयोजनामा पोखरामा शुक्रबारदेखि शुरू भएको डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई सकिएको छ। सूचना तथा संचार मन्त्रालय सिंहदरबार काठमाण्डुको सहयोगमा भएको तालिम शनिबार सकिएको हो। तालिममा खेलकुद पत्रकारहरूलाई एआईको सहयोगमा समाचार लेखन, तथ्याङ्क विश्लेषण, फोटो, अडियो भिडियो सम्पादन र सामाजिक सञ्जाल व्यवस्थापनमा एआईको भूमिकाबारे व्यवहारिक अभ्यास गराइएको थियो। 2 दिनसम्म चलेको तालिमले पोखराका खेलकुद पत्रकारहरूलाई आधुनिक प्रविधिमा अभ्यस्त बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले विश्वास लिएको छ। अनपुन हाइलाइट्स अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। गण्डकी प्रदेश स्तरीय युवा सम्मेलन 2083 पोखरामा शुरू, 50 भन्दा बढ़ी युवाको सहभागिता। पृथ्वी चोकको बास्कोला कम्प्लेक्समा डोजर चल्यो, अब पोखरा बसपाक निर्माणको बाटो खुलेको वडाध्यक्ष मर्सानीको भनाई, केन्द्र सरकार अलोकतान्त्रिक धारतर्फ उन्मुख भएको गण्डकीका मुख्यमन्त्री पाण्डेको आरोप, संचार माध्यमलाई सचेत रहन आग्रह। एन प्यासन कास्कीको दुई दिने गोष्ठी आयोजना, विद्यालय संचालनका चुनौतीबारे छलफल गरिने। सरकारको 100 दिनको समीक्षा गर्ने कंग्रेसको निर्णय, समीक्षा गरेर संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गरिने। सौराबाट जाउँहै पोखरा अभियान शुरू, 3 दिने अभियान अन्तर्गत भैरहवा र पाल्पा पनि समेटिने। अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि 60 दिने समय सीमा शुरू, चीनबाट अमेरिकातर्फ झण्डै 1,000 टन विन्ड टर्बाइन ब्लेडको ढुवानी शुरू। र फिफा विश्वकपमा हाइटीलाई 3 गोलले हराउँदै ब्राजिल समूह 80 को शीर्ष स्थानमा। पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउने अभियान अन्तर्गत 5 किलोमिटर दौड़ प्रतियोगिता आयोजना। त्यहाँ 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार। र पाल्पा पनि समेटिने। अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि 60 दिने समय सीमा शुरू, चीनबाट अमेरिकातर्फ झण्डै 1,000 टन विन्ड टर्बाइन ब्लेडको ढुवानी शुरू। र फिफा विश्वकपमा हाइटी

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: दुर्गाको किटाउको दुख्न छिम्मै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, सेयर गर्दिन कि क्या हो?
4: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
7: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
8: ओहो नासर बे, कति छ्याबा डिजाइन बे मारेका ना किन नि खनि तोला
9: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
8: ए नै छ्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे।
9: हजुर किमे झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
8: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
9: समुताय रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
8: तोय निल ती विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-568-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
9: छतैरा त तान नि भिम्द
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
5: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
3: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
5: शशिधर अनि तिमी नि?
11: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
5: त्यो पनि एनटीएचएमसीमा छ नि।
3: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
5: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458

0: माइलादाई ए माइलादाई पानी त धेरै ठूलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
1: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
2: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा
3: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98560997
6: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
0: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यहीँ गएर देखाउ न
6: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
0: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01656536 मोबाइल 98560056
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0615274256357526
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्रणाली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
8: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
2: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
8: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल
9: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901625963।
11: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
11: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 0165917828, मोबाइल 9956007729।

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Karte, Insuring Future.
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: राष्ट्रिय वाणिज्य ब्याङ्कले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
5: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
4: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
5: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
6: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
7: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ। ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: हेलो,
10: हजुर नमस्कार।
9: हेलो,
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
10: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
11: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
12: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान। भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
13: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
12: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
13: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
12: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
13: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
12: अन्तर्राष्ट्रिय श्रम संगठन आयलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
13: नेपाल आदिवासी जनजाति महासंघ।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेप्लिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
8: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
8: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि त्यही भव्य पार्टी गरिन्छ
9: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
8: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
9: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
8: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
10: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
11: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू
11: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
12: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
11: मृगौला तथा मूत्र रोग युरो सर्जरी
12: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
11: न्युरो सर्जरी सेवा कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा
12: बाल रोग
11: नाक कान तथा घाँटी रोग
12: मानसिक तथा स्नायु रोग,
11: प्रसूति तथा स्त्री रोग,
12: छाला यौन तथा कुष्ठ रोग,
11: नेत्र रोग,
12: दाँत तथा मुख रोग,
11: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफिब्रिलेटर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
12: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
11: सुविधा सम्पन्न आईसीयू सेवा,
12: डिजिटल एक्सरे,
11: सिटी स्क्यान सेवा,
12: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
11: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
12: फिजियोथेरापी, युरोफ्लोमेट्री,
11: केमोथेरापी,
12: सुरक्षित गर्भपतन सेवा,
11: होल बडी चेकअप, हेल्थ प्याकेज,
12: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
11: फोन 061 572 648 572 849।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाई, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: किन आँखा मिचेको मिचे गरेको?
7: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाएपछि क्या हो?
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
7: बुझे।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालस नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
6: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
10: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए, अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
11: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
12: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
11: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
13: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेलो, के छ तेरो खबर? सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
16: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
15: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
16: मैले पनि किन्नु छ के, सँगै किनौ न।
15: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
16: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाम न।
15: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
17: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
18: तन्ना आज फेरि

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: 93.4
0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
2: नमस्कार, रेडियो अनुपूर्ण 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित भइसकेका छौं। आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय। आज जून 21 अर्थात विश्वभर उत्साहका साथ मनाइँदै गरिएको अन्तर्राष्ट्रिय योग दिवस, यस वर्ष स्वस्थ वृद्धावस्थाका लागि योग र मुटुका लागि योग भन्ने गरिमामा नाराका साथ नेपालभर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना भइरहेका छन्। प्राचीन वैदिक कालमा हिमालयको काखमा हाम्रा ऋषिमुनिहरूले अध्ययन, अनुसन्धान र साधना गरी प्रतिपादन गरेको योग आज विश्वव्यापी जीवन पद्धति बनेको छ। संस्कृतको युज धातुबाट बनेको योगको सोझो अर्थ जोड्नु हो, जसले मानवीय चेतनालाई शारीरिक स्वास्थ्य, मानसिक शान्ति र आत्मिक शुद्धिसँग एकाकार गराउँछ। महान ऋषि पतञ्जलीले आफ्नो योग सूत्रमा योगश्चित वृत्ति निरोध भन्दै चित्त र वृत्तिलाई सही बाटोमा दोहोर्याउनु योग हो भनी वैज्ञानिक व्याख्या गर्नुभएको छ। सन् 2014 संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राख्नुभएको प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि विश्वका 177 देशको कीर्तिमानी ऐक्यबद्धतामा सन् 2015 यो दिवस मनाउन थालिएको हो। नेपालमा विक्रमसम्म 2036 नै उत्तरायण शुरू हुने दिन माघ 1 योग दिवस मनाउन शुरू गरिएको इतिहास छ, जसलाई विक्रमसम्म 2072 सरकारले राष्ट्रिय योग दिवस घोषणा गर्यो। फलस्वरूप नेपालमा अहिले वर्षमा दुई पटक माघ 1 र जून 21 योगको महाकुम्भ चल्ने गर्दछ। यो केवल शारीरिक व्यायाम वा स्ट्रेसिङ मात्र होइन, यो त नसर्ने रोगहरू जस्तै उच्च रक्तचाप, मधुमेह र मानसिक तनाव नियन्त्रण गर्ने अचूक औषधि हो। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हो भन्ने मान्यतालाई पतञ्जली योग समितिले गाउँ गाउँ र घर घरमा पुर्याउँदै आएको छ। यसै सन्दर्भमा आज हामी गण्डकी प्रदेशमा योगको लहर र यसको वैज्ञानिक प्रभावबारे चर्चा गर्न जाँदैछौ। आज हामीसँग हुनुहुन्छ पतञ्जली योग समिति गण्डकीका अध्यक्ष एवं योग अभियन्ता विश्व प्रधान हामीसँग हुनुहुन्छ। नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ।
3: हजुर,
2: आज विश्व योग दिवस, विश्व योग दिवसको सन्दर्भमा सबैभन्दा पहिले त हार्दिक मंगलमय शुभकामना छ यहाँलाई।
3: यहाँलाई पनि लगायत यस रेडियो एफएमबाट सुनिराख्नुभएका सम्पूर्ण श्रोताहरूलाई आज विशेष दिन योगीहरूको लागि अन्तर्राष्ट्रिय योग दिवस अथवा विश्व योग दिवस भनेर पनि हामीले मनाइरहेका छौँ। 12 संस्करणको आजको यो 12 अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यहाँहरूलाई पनि धेरै धेरै शुभकामना।
2: हजुर, अब यस वर्षको नारा स्वस्थ वृद्धावस्थाका लागि योग र मुटुका लागि योग तय गरिएको छ, यो आधुनिक समाजका लागि चाहिँ कतिको सान्दर्भिक छ भन्ने लाग्छ?
3: एकदम राम्रो प्रश्न सञ्जयज्यू। वास्तवमा अहिलेको हाम्रो भागदौड़को जीवनमा योगले हामीलाई कसरी सहयोग गर्छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो, तर अभि अझै हामी साधकको रूपमा अथवा योगलाई फलो गर्ने यो साधनालाई अभ्यासमा उतार्ने हामी साधकहरूको लागि यो बुढ्यौलीको स्वस्थ बुढ्यौली अवस्थाको लागि योग भन्नुको अर्थ चाहिँ हामी प्रिभेन्सन इज बेटर देन क्योर भनेर भनिरहेको छौँ नि। रोग लाग्नु भन्दा रोग लाग्नु नदिनु नै उचित, यही भनाइलाई सार्थक गर्दै हामी जब हामी आफ्नो यो उमेर शरीरको हामी मानिसको उमेर बल हुँदै आफ्नो शरीरको लागि ध्यान दियौँ, शरीरको खानपान, रहनसहन इत्यादि कुराहरूलाई हामीले मिलाउने कोसिस गर्यौँ भने अवश्य पनि भोलिका दिनमा यसले हामीलाई राम्रो गर्छ, शरीरको लागि राम्रो गर्छ, मनको लागि राम्रो गर्छ। वास्तवमा के हो भने हामी अहिले बल हुँदा यो कुराहरूलाई ध्यान दिँदैनौँ, अटोमेटिक शरीरले आफ्नो काम गरिरहेको छ, तर हाम्रो यो भागदौडको जीवनमा यदि हामीले अहिले नै आफ्नो शरीरको लागि स्वस्थताको लागि ध्यान दिएनौँ भने यसले अवश्य नै बुढेलीमा दुःख दिन्छ भन्ने यसको उद्देश्य छ गुरु।
2: हजुर, अब यहाँहरूको आजको यो विशेष दिनमा चाहिँ प्रदेशभरि वा पोखराभरि चाहिँ अहिले तपाईँ कार्यक्रम स्थलमै हुनुहुन्छ मलाई थाहा छ, के कस्ता कार्यक्रमहरू चाहिँ सञ्चालन भइरहेका छन्?
3: हजुर सञ्जयज्यू, हामी संस्थागत रूपमा जोडिसक्दाखेरि संस्थाको पनि एउटा आफ्नै उद्देश्य आफ्नो एउटा हरेक वार्षिक कार्ययोजना हुन्छ। स्वयं रूप यो दिवसलाई चाहिँ विश्व योग दिवसलाई हामी भव्य रूपमा हरेक वर्ष मनाउने गर्छौं। त्यसै सन्दर्भमा म गण्डकी प्रदेश अध्यक्षको गण्डकी प्रदेशको अध्यक्ष भइरहेको नाताले हामीले विभिन्न प्रदेशगत हिसाबले जिल्लागत हिसाबले पनि कार्यक्रम गर्नलाई र नगरगत हिसाबले कार्यक्रम गर्नलाई हामीले जारी गरिसकेका छौं भने आज पोखरामा हामी गण्डकी प्रदेश कास्की जिल्ला र नगर समितिको संयुक्त आयोजनामा एउटा ठाउँमा भेला भएर यो उत्सवलाई हामी सामूहिक रूपमा मनाउँदैछौ भन्न पर्यो। हामी आज यो पोखराको यो पानीको वर्षाको मौसमले गर्दाखेरि हलमा गर्नुपर्ने बाध्यता भएको छ। यो पोखराको पर्सा पाँचमा ताजमहल यो इभेन्ट सेन्टरमा चाहिँ हामीले त्यहाँ थुप्रै साधक छ, लगभग 2-3 जना हुनुहुन्छ, अनि यो पुलिस आर्मीको जवान दाजुभाइहरू पनि हुनुहुन्छ। यस्तै गरी हाम्रा विभिन्न केन्द्रका साधक साथी जो जो आउन भ्याउनु भयो उहाँहरू यहाँ कार्यक्रम हलमा हुनुहुन्छ, म बाहिर बसेर बोलिरहेको छु। यहाँ यस्तै गतिविधिहरू भएर यसलाई कमसेकम जनचेतनाको हिसाबले चाहिँ यो दिनलाई हामी मनाउँदै राखेका छौँ। विशेष गरी अरू अरू ठाउँमा त मनाइराख्नु भएको छ, पोखराको हकमा चाहिँ हामीले आज यो आर्थिक मामिला मन्त्री आदरणीय चेतनज्यूको अध्यक्षतामा प्रमुख आतिथ्यमा यहाँ हामी कार्यक्रम गर्दैछौँ। सञ्जयज्यू,
2: अब यहाँले यो योगको महत्वको विषयमा अलिकति भन्नुभयो, विशेष गरेर यो वर्षको नाराको सन्दर्भमा प्रस्ट्याउनुभयो होइन, तपाईँ गण्डकी प्रदेशको अध्यक्ष हुनुहुन्छ पतञ्जली योग समितिको, स्थानीय तह वा गाउँ गाउँमा चाहिँ सम्म पनि पतञ्जली योग समितिका नियमित योगहरू वा त्यहाँका शाखाहरू सञ्चालन हुन सकेका छन् कि छैनन्, कुन कुन क्षेत्रसम्म विस्तार गर्नुभएको छ?
3: सञ्जयज्यू, हामी यो पतञ्जल योग समिति नेपाल भन्ने हाम्रो संस्था हो, तसर्थ हामी यो यौगिक अथवा स्पिरिचुअल संस्थाहरूको माझमा हामी पनि यो फुलिराखेका यो फक्रिराखेका संस्थाको रूपमा हामी पनि अगाडि बढिरहेका छौँ। सोही सन्दर्भमा हामीले अहिले हामी गण्डकी प्रदेशले 6 जिल्लामा आफ्नो कार्य विस्तार गरेर उहाँहरूलाई चाहिँ एउटा संस्थागत रूपमा जोडिराखेको छ भने हाम्रो यो जिल्लागत हिसाबले चाहिँ हामी उहाँहरूको हरेक जिल्लामा त्यो खालको के अरे साधनाका कार्यक्रमहरू केन्द्र खोलेर उहाँहरूलाई ट्रेनिङ दिन्छौँ पहिला, त्यसपछि 7-9-15 दिनसम्मको अवस्थाहरू ट्रेनिङ दिइसकेपछि एउटा समितिलाई हस्तान्तर गरेर केन्द्र खोल्छौँ र त्यही केन्द्रको माध्यमबाट उहाँहरूलाई दैनिक रूपमा यो साधना अथवा साधना भन्ने बित्तिकै हामी शारीरिकमा मानसिक रूपमा के अरे आध्यात्मिक रूपमा गरिने एक प्रकारको नियमित अभ्यास जस्तै हो। त्यही अनुरूप उहाँहरूलाई चाहिँ हामी हरेक जिल्लाहरूमा त्यो केन्द्रको माध्यमबाट उहाँहरूले हरेक टोल टोलमा समूह बनाएर आफूहरूको त्यो साधना चाहिँ नियमित गरिराख्नु भएको छ। अहिलेसम्ममा लगभग हाम्रो कास्की जिल्लामा 6 अनि ती मध्ये पनि अझै कास्कीमा अझै भन्यो भने पोखराको क्षेत्रमा धेरै हाम्रो 30-35 केन्द्रहरूमा ती कार्यक्रम नियमित रूपमा बिहान 5:30 7 नियमित रूपमा भइरहेको छ।
2: हजुर, अब सरकारले पनि योगलाई विशेष महत्वका साथ हेरेको हामीले पाउने गरेका छौं, विशेष गरेर यसलाई पर्यटनको केन्द्रको रूपमा पनि विकसित गर्न सकिन्छ, पर्यटनको आकर्षणको रूपमा पनि यसलाई विकास गर्न सकिन्छ भनेर भनिरहेको छ। पोखरा आफैमा प्राकृतिक र सुन्दर भूमि होइन, अब योग र ध्यानको दृष्टिले चाहिँ यसलाई पर्यटनसँग जोड्नको लागि वा यस्तो पर्यटनको रूपमा विकास गर्नको लागि चाहिँ यहाँहरूले त्यस्तो खालको योगदान वा योजना कसरी बनाउनु भएको छ?
3: एकदमै राम्रो प्रश्न सञ्जयज्यू, वास्तवमा हामी मानिस भइसकेपछि त्यही मध्येमा नै हामी यो राष्ट्रको नागरिक भइसकेको हकमा र त्यो खालको हिसाबले चाहिँ हाम्रो पनि केही दायित्व र कर्तव्यहरू बन्न आउँछ। हामीले हरेक दिन अधिकार मात्र खोज्ने होइन सञ्जयज्यू, हामीले आफ्नो तर्फबाट हामीले के सकिन्छ, यसो हामी स्पिरिचुअल संस्था भइरहँदा आध्यात्मिक संस्था भइरहँदा हामीले सर्वप्रथम त जन जनको स्वास्थ्यमा हामी स्वास्थ्यको लागि काम गर्छौँ, उहाँहरूको आनन्दको लागि काम गर्छौँ, खुसीको लागि सेवा गर्छौँ। यो देश विकास भनेकै वास्तवमा एक व्यक्ति एक समाज एक राष्ट्र हुँदै हुँदै अगाडि बढ्ने हो मलाई त्यो लाग्छ। हामी यदि हामी एक व्यक्ति स्वस्थ रह्यौँ भन्यो भने उसले त्यो काम अब कुनै पनि आफ्नो जिम्मेवारी कर्तव्यहरू राम्रोसँग पुरा गर्छ, आफ्नो सपनाहरू पुरा गर्छ, आफ्नो दायित्वहरू पुरा गर्दै जाँदा यदि शारीरिक रूपमा आफू सक्षम छैन भने ऊ असमर्थ हुन्छ। यही मेन बेसिक कुरालाई लिएर हामी हरेक दिन यो साधनामा ती कुराहरू, सैद्धान्तिक ज्ञानका कुराहरू, नैतिक वानका कुराहरू गर्छौँ, शरीर चलाउँछौँ, साथसाथै मनको लागि यस्ता कुराहरू गतिविधि गर्दै आइरहेका छौँ। हजुरले प्रश्न गर्नुभएको कहाँसम्म कुरा जोडिन्छ भने हामी यदि यसरी यो योगलाई चाहिँ हामीले व्यक्तिगत स्वास्थ्यको रूपमा मात्र नभइकन अब आफ्नो समाज अथवा राष्ट्र विकासको लागि अहिले विश्वमा हाम्रो नेपाल भूमिलाई चाहिँ योग भूमि भनेर चिनिरहेको छ। यहाँ हिमालको देश हिमाल पहाड यो कस्तो राम्रो प्रकृतिले भरिपूर्ण देश छ। यसलाई चाहिँ योगको माध्यमबाट अथवा साधनाको माध्यमबाट आध्यात्मिकताको हिसाबले चाहिँ एकदम उर्वर भूमि भनेर बारम्बार गुरुहरूले भनेर त्यो अभियानमा लागिराख्नु भएको छ। यो पातञ्जल योग समिति नेपालको उद्देश्य पनि हाम्रो आफ्नै भेगमा उत्पादन भएका जडीबुडीहरूलाई प्रवर्धन गरेर त्यो बारेमा जन जनमा जनचेतना फैलाएर हामीलाई त्यो बारेबाट औषधि सकेसम्म यो अहिलेको एलोपेथिक औषधि भन्दा हाम्रो आयुर्वेदिक औषधिहरूलाई चाहिँ बढी प्रयोग गर्न सक्यो भने मानिसको दीर्घ स्वास्थ्यको लागि पनि राम्रो हुन्छ भनेर आयुर्वेदिकको हिसाबमा पनि संस्थागत रूपमा हाम्रो काम भइरहेको छ। त्यो उत्थानको लागि त्यस्तै खालको हामीले यो विभिन्न चिटिभिटीबाट मान्यता प्राप्त गरेर प्रशिक्षण गराई उहाँहरूलाई चाहिँ आफ्नो आत्मनिर्भरको लागि पनि होस् भन्ने हिसाबले विभिन्न त्यो कोर्सहरू एकदम सर्टिफाइड कोर्सहरू चाहिँ पातञ्जल योग समितिले मात्र दिइरहेको छ। जसले गर्दा जस्तो स्कुलमा अहिले योगको लागि टिचर्सहरूको आवश्यकता भइरहेको हुन्छ उहाँहरूको लागि त्यो खालको अवसरको लागि पनि यो पातञ्जल योग समिति निर्धार दिइरहेको छ। त्यस्तै गरी हामीले अहिले मैले भनिहालेँ जडीबुटीहरू भयो, त्यस्तै गरी यो प्राकृतिक स्रोत साधनलाई पनि हामीले कसरी प्रयोगमा ल्याउन सक्छौँ र आफ्नो जीवनशैलीमा उतारेर आफू निरोगी बन्न सक्छौँ भन्ने सन्दर्भमा नि त्यो खालको केन्द्रले पनि त्यो खालको गतिविधि अगाडि बढाइरहेको छ भने यो देश भनेको वास्तवमा हामी अब स्पिरिचुअली पनि हामी आफू सक्षम भइसकेपछि अवश्य पनि बाहिरका मानिसहरू यहाँ देशमा आइरहँदा हामीबाट पनि प्रशिक्षक बनेर उहाँहरूले चाहिँ त्यो खालको लाभ लिनुहुनेछ र त्योबाट हामीलाई पनि के आर्थिक रूपमा हामीलाई लाभ हुनेछ आफ्नो जीवनयापनको लागि पनि भन्ने हिसाबले विभिन्न क्षेत्रमा गुरु केन्द्रीय निर्देशन अनुसार काम भइरहेको छ। हामीले जति सक्छौँ हाम्रो क्षेत्रबाट गरिरहेका छौँ। तस्ता मलाई लाग्छ यो आध्यात्मिकताले पनि देश विकासमा ठुलो टेवा पुर्याउँछ जस्तो लाग्छ मलाई।
2: आज हामी अन्तर्राष्ट्रिय योग दिवस मनाइरहेको सन्दर्भमा हामी योगलाई पनि बुझाउने र बुझ्ने प्रयास गरिरहेका छौं। योग सूत्रले चाहिँ चित्त वृत्तिको निरोधलाई योग भन्छ, होइन? शरीर मन र आत्माको चाहिँ यो त्रिसंयोग वा भनौँ न यसको वृत्ति विकासको लागि योग भन्छ। साधारण मानिसले बुझ्ने भाषामा यसको अर्थ र महत्व बुझाइदिनुहोस् न।
3: एकदम सिम्पल छ सञ्जयजी, हजुरले कस्तो राम्रो कुरा उठान गर्नुभयो। चित्त वृद्धि निरोध यो पतञ्जलि ऋषिले यो योग अथवा साधनाको हाम्रो श्रृङ्खला हेर्ने हो भने जब शिवले आफ्नो शिव संहितादेखि हुँदै हुँदै कपिल संहितादेखि हामी यो बुद्ध सभ्यतादेखि अहिले आएर ऋषि पतञ्जलिको सभ्यतामा उहाँले चाहिँ यो योग चाहिँ अब ठुला बडा महाराजा ऋषिहरूले मात्र गर्ने साधना होइन, यी हरेक के अरे हरेक हाम्रो हरेक वर्गले तल्लो वर्गले पनि यसलाई गर्न पाउनुपर्छ अथवा गर्नुपर्छ भन्ने जुन उद्देश्यका साथ पतञ्जलि ऋषिले आजभन्दा 500 वर्ष अगाडि जुन 195 वटा सूत्रद्वारा प्रतिपादित गरेर अष्टाङ्ग योगलाई चाहिँ विकास गर्नुभयो अथवा प्रवर्धन गर्नुभयो, फलस्वरूप उहीँ ऋषि पतञ्जलिको त्यो 195 वटा सूत्र मध्ये अहिले तपाईँले उच्चारण गर्नुभएको यो चित्त वृद्धि निरोध भन्ने सूत्र छ। यसमा 4 वटा पाप छन्, ती पापलाई जीवनमा उतार्न पर्छ भन्ने हिसाबले जुन सूत्रको अनुसार हामी हरेक अष्टाङ्ग योग गर्छौँ अथवा अष्टाङ्ग मार्गी भन्छौँ हामीलाई, अहिले हामी त्यो अर्थमा बुझाउनु पर्दा यम नियम आसन प्राणायाम प्रत्याहार ध्यान धारणा समाधि भन्छ। यो 8 वटा खुड्किला छ है जीवनमा तिमी म के अरे उद्देश्य प्राप्त गर्न भन्छ। वास्तवमा मानव जीवन भइसकेपछि हाम्रो मेन 4 वटा उद्देश्य हुन्छ सञ्जयज्यू, हामी कस्तो हो भने हामी धर्म अर्थ काम मोक्ष भयो भने चाहिँ यो 4 उद्देश्यको लागि अथवा यो लक्ष्यको लागि हामी यो जीवन सङ्घर्ष गरिरहेका हुन्छौँ। तब हामी आज के छन् वास्तवमा संसारमा हामी यो दुःख भोग्नै आएका हुन त, तर दुःखबाट पार गर्ने कसरी भन्ने हिसाबले साधन हामी सिकाउँछौँ सञ्जयज्यू। हामी के अरे यो दुःख चाहिँ हामी दैविक दुःख हुन्छ, भौतिक दुःख हुन्छ, आध्यात्मिक दुःख हुन्छ। अस्ति कोरोना आयो, कति मान्छेहरूले यो देह त्याग गर्नु पर्यो होइन, कहिले बाढी आउँछ, कहिले भू आउँछ, भूकम्प आउँछ, यसरी मान्छेले आफ्नो जीवन क्षतिनाति गरिराख्नु परेको चाहिँ दुःख भयो। तपाईँले आध्यात्मिक दुःख भनेको मैले म को भन्ने चिन्न सक्दा हामी अनाहकमा जीवनलाई चाहिँ व्यतीत गर्न परिरहेको छ। तसर्थ अबको यो ऊ भनेकै हामीले चाहिँ यो आफ्नो संस्कृतिलाई बढाएर अरूले त अवलम्बन गरे, हामीले किन नगर्ने यो अभियानमा सबैजना एकै ठाउँमा बसेर देश आफू पहिला आफू स्वस्थ, परिवार स्वस्थ, समाज स्वस्थ र राष्ट्रलाई चाहिँ अझै स्वस्थ बनाउँदै देश विकासमा चाहिँ लाग्नु पर्ने देखिन्छ।
2: अब यो योग भनेको खासमा चाहिँ अब शरीर मन र आत्मासँग जोडिएको विषय भयो। अहिले एकदमै भनौँ न भागदौड़को समयमा रहेका छन् मानिसहरू, शरीरले पनि उस्तै खालका रोग आक्रान्त बनिरहेको छ, मानसिक रूपमा पनि अशान्त छ होइन, आत्मिक रूपमा पनि त्यस्तै खालको चाहिँ विचलन छ। अब यो आजको समयमा चाहिँ मानसिक तनाव र डिप्रेसनको समस्या अलिक बढ़ी देखिन्छ, रोगमा पनि अब अलि दीर्घ रोगीहरू बढ़ी देखिन्छ, मुटु रोग, मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगहरू होइन, यो खालका मानिसहरूमा त्यो बढ़ी समस्या देखिन्छ। यो आधुनिक मानिसहरूमा व्यस्त दिनचर्या, जोसँग समय छैन भन्छन् नि, उनीहरूलाई चाहिँ यो प्राणायाम र ध्यानले कसरी काम गर्छ?
3: सञ्जयज्यू, हामी साधनामा अब साधना नगरेको मान्छेले बुझ्नुहुन्न, जति गर्नुभएको छ। हामी साधना भन्ने बित्तिकै हामी शारीरिक को साधना, मानसिक साधना, यसरी आत्मिक साधनालाई जोड्छौँ। हरेक संस्थाले जोड्नुहुन्छ। हामी शरीरलाई चाहिँ चलाउनेहरू हाम्रो संस्थाले चाहिँ सुरुमा हामीले चाहिँ सूक्ष्म व्यायामहरू भन्छौँ होइन, शरीरलाई सूक्ष्म सूक्ष्म लुजिङ गर्दै गर्दै अलिक डाइनामिक रूपमा कार्डियो एक्सर्साइजको रूपमा हामी डाइनामिक अभ्यासहरूलाई गर्छौँ होइन। त्यस्तै गरेर पछि गर्दै गएपछि हामी अब चाहिँ के छ भने, तपाईँले भन्नुभयो जस्तो यो अहिलेको भागदौडको दुनियाँ अस्त व्यस्त छरपष्टको समयमा चाहिँ हामीले चाहिँ व्यवस्थापन गर्नुपर्ने कुरा चाहिँ आफ्नो मनलाई हो भयो भनिन्छ। के अरे महाभारतमा जब अर्जुन युद्धमा लड्न जानुभयो अनि लड्न जानलाई जाँदाखेरि उहाँ चाहिँ प्याक हट्नुभयो अथवा पछि हट्नुभयो, भन्नुभयो श्रीकृष्णलाई, हे श्रीकृष्ण भगवान, यो मन यति चञ्चल छ कि यो हावाको वेगलाई रोक्न सकिन्छ होइन, तर यो मनलाई रोक्न सकिँदैन, अब म के गरौँ, म यो लडाइँ लड्न सक्दिनँ भन्दाखेरि भगवान श्रीकृष्णले के भन्नुभयो भने, पक्कै पनि हो हे कृष्ण, हामी यो मन एकदम दृढ छ, घमण्डी छ होइन, रोक्न सक्दैनौ, तर निरन्तर साधना र वैराग्यताले तिमीहरूलाई कन्ट्रोल गर्न सक्छौ भन्ने त्यस्तो खालको प्रेरणादायी सन्देशले चाहिँ उहाँले चाहिँ आफ्नो युद्धमा जानुभयो र त्यो युद्ध जित्नुभयो। यसको दृष्टान्त के हुन्छ भने, हामी भित्रै छ सबै कुरा, राम्रो पक्ष पनि हामी भित्र छ, नराम्रो पक्ष पनि हामी छ, शत्रु पनि हामी भित्र छ, मृत्यु पनि हामी छ। आध्यात्मले यस्तो कुरा सिकाउँछ कि त्यहाँ तपाईँ साधनामा जोडिने बित्तिकै बढी हामी साधना साधना भन्न यो चाहिँ कमन वर्ड भइसक्यो, यसमा चाहिँ मनको हिलिङको लागि हामी साधना गर्छौँ अथवा मनको कन्ट्रोलको लागि, हाम्रो विचारको नियन्त्रणको लागि। जति विचारहरू चल्छ त्यति मन पनि भड्किन्छ, जति मन भड्किन्छ विचार चल्छ, श्वास प्रश्वास बढ्छ, रोग त्यहाँबाट सुरु हुन्छ। सञ्जयज्यू, वास्तवमा साधना गहिरो साधना बुझ्नुहुन्छ। अब यदि यहाँ सुनिराख्नु भएकोले के मलाई के कुरा भन्न चाहन्छु भने, उहाँहरूलाई मैले, हामी जति भागदौड गर्छौँ, अस्तव्यस्त गर्छौँ, त्यो आफ्नो लागि हानि छ भन्ने कुरा उहाँले बुझ्नु भएको हुँदैन। त्यो पछि रोगले थिएपछि हस्पिटलको बेडमा गएपछि अनि ओहो म सन्चो भए, म यो गर्छु, म सन्चो ऊ गर्छु, त्यहाँ सबै कुराहरू कति फुर्छन्, तर त्यही फुर्ने कुराहरू आफू स्वस्थ हुँदै म यो गर्छु त्यो गर्छु भन्ने मनोभावमा आउँदैन। यसको मतलब के हो भने, हामी मन कन्ट्रोल छैन, जस्तो साधना भन्ने बित्तिकै विशेष गरी अहिले भन्नुभयो हजुरले के अरे आसनहरूले चाहिँ शारीरिक स्वस्थताले काम गर्छ भने, प्राणायाम भनेको श्वासको अभ्यास हो। श्वासलाई चाहिँ हामी, तपाईँ अहिले श्वास फेरिराख्नुपर्छ, म बोल्दा बोल्दा श्वास फेरिराखेको छु, यो नर्मल प्रकृतिको नेचर हो। तर के छ भने, हामी चाहिँ योगमा चाहिँ तस्पिन सती श्वास प्रश्वास यो गति बिछेद भनेर दोहोऱ्याइ दोहोऱ्याइ घोट्याउँछ, उहाँलाई बुझाउँछ। यसको मतलब के हो भने, हामी आसन शासन अलिकति गरिसकेपछि सास श्वासको गतिलाई विच्छेद गर्ने प्राणायाम हो। यसको मतलब श्वासको अभ्यास भनेको प्राणायाम हो, जसले मन कोमल निर्मल र शान्त राख्न मद्दत पुर्याउँछ। जसरी तपाईँ उफ्रिनुहुन्छ, पसिना निकाल्नुहुन्छ, बाह्य शरीर त स्वस्थ हुन्छ, तर मेन के रहेछ कन्ट्रोल गर्ने त मनै रहेछ होइन। मनलाई कन्ट्रोल गर्न श्वासको अभ्यास चाहिन्छ, त्यो हामी हरेक योग योग केन्द्र अथवा योगी संस्थाहरूले गराउनुहुन्छ त्यसलाई चाहिँ प्राणायाम भनिन्छ। प्राणायाम भनेको प्राणको अभ्यास, प्राणको व्यायाम, श्वासको व्यायाम, जसले हाम्रो मनलाई कन्ट्रोल गर्न, नियन्त्रण गर्न गरिने गर्छ। त्यसपछि हामी त्यसपछि बल्ल मेडिटेसन आउँछ। मेडिटेसन भनेको ध्यान हो। जब तपाईँ मनलाई कन्ट्रोल गर्नुहुन्छ, एकाग्रतामा रहन सक्नुहुन्छ, तब तपाईँ ध्यानमा अथवा मेडिटेसन भनेको एकाग्रता हो। फेरि के छ, कन्सन्ट्रेसन हो। जब तपाईँ फेरि के अरे फुल्ली मेडिटेसनमा ध्यान लाग्यो भन्नुहुन्छ, तपाईँ शून्यमा जाने हो। अघि चित्त वृद्धि निरोध भन्नुभयो, चित्तका वृद्धिहरू, चित्तमा कति धेरै वृद्धि हुन्छन्, तपाईँ चित्तका वृद्धि गरेर मोक्ष प्राप्त गर्नु भनेर भनिन्छ योगले। तपाईँ आसन गर्नुभयो शरीरको लागि, मनको लागि प्राणायाम गर्नुभयो, त्यस्तै अझै तपाईँ प्राणायाम गर्दा गर्दा ध्यानमा गएर मनलाई अझै कन्ट्रोल, विचारको के अरे उसलाई कम गर्ने, विचारको अवस्थालाई कम गर्दै गर्दै निर्विचार अवस्थामा पुग्न सक्ने, तर त्यो त सम्भव छैन। तथापि हामीले प्रयास गर्ने हो, जसले गर्दा त्यो हरेक कुराहरूमा तपाईँलाई ध्यान गर्न सिक्यो भने, तपाईँ ध्यान भनेको आफू बसेर एकाग्र बसेर बस्ने मात्र ध्यान होइन कि भनेर नै हामी सरल भाषामा बुझाउँछौँ यहाँ साधकहरूलाई, ताकि हामी हरेक गर्ने कर्ममा, हरेक गर्ने दिनचर्यामा तपाईँलाई त्यो ध्यान पुग्छ र तपाईँको काम, तपाईँको योजनाहरू सफल हुन्छ। तसर्थ व्यवस्थित जीवनको लागि अहिलेको लागि शारीरिक स्वस्थता मात्र होइन कि तपाईँ मनको स्वस्थ पनि आवश्यक छ, फिजिकल्ली होइन तर मेन्टल्ली पनि स्वस्थ हुनुपर्छ, र स्पिरिचुअललाई हामी बढी अझै जोड्छौँ। यो दुईटा कुराहरूलाई, तिनवटा कुराहरूलाई स्वस्थलाई काम गर्छौँ। र हजुरले भन्नुभयो जस्तै प्राणायामले मात्र तपाईँको मनको हिलिङ गर्छ। यदि तपाईँ खेल्नुहुन्छ, अरू अरू मान्छेहरू किन योग आउनु पर्यो, हामी त खेल्छ पसिना निस्किन्छ हामीलाई, त्यो होइन। त्यसले गर्दा झन् तपाईँको रिस, जब तपाईँ शरीरमा हेर्नुहोस् हामी पुरा कडा कडा गर्छौँ, शरीरमा ताप मात्र बढ्छ। योगले चाहिँ हट योग भन्छ कि, तातो चिसो मिलाउने, सूर्यले पनि स्वस्थ हुनुपर्छ, र स्पिरिचुअललाई हामी बढी अझै जोड्छौँ। यो दुईटा कुराहरूलाई, तिनवटा कुराहरूलाई स्वस्थलाई काम गर्छौँ। र हजुरले भन्नुभयो जस्तै प्राणायामले मात्र तपाईँको

0: कुराहरूलाई फिजिकल्ली मेन्टल्ली मिलाउँदै मिलाउँदै लास्टमा एकदम मेडिटेसन बस्छ, यति आनन्दका साथ तपाईँ निस्किनुहुन्छ कि खेलेर आउनु तपाईँ थाकेर सहयोग गरेर भपलक्क सुत्नुहुन्छ। त्यो हुँदै योगले चाहिँ त्यो गर्दैन, ताकि तपाईँभित्र हरेक दिन ऊर्जा पैदा गर्छ र त्यो ऊर्जाले तपाईँ हरेक दिन गरिने कर्मलाई चाहिँ एकदम आनन्द र सरल बनाउँछ भन्ने हिसाबले चाहिँ साधना गर्छ। त्यही भएर हजुरको प्रश्नको भाग के हुन्छ भने हामीले चाहिँ अहिले के भागदौडकोमा चाहिँ साधनालाई एकैछिन भने तपाईँ घरमा 15 मिनट 20 मिनट आधा घण्टा एक घण्टा बिहानको समय सुत्ने समय मेरो लागि हो भनेर खर्चिनु भयो भने डेफिनेटली हरेक जनले त्यो कुराहरू महसुस फेरि हो भनेको आफूले महसुस गर्ने कुरा भनेर तपाईँले अहिले भनिरहेको छ तपाईँले कस्तो राम्रो हो जस्तो लाग्छ, त्यो तपाईँलाई उपलब्धि हुँदैन कि तपाईँ प्र्याक्टिकली तपाईँमा के हुनुपर्छ। चिन्तनम मननम निधि ध्यासनम भनेको व्यवहारमा लागू गर्नुभयो भने त्यसको रिजल्ट एकदम छिटो पाउनुहुन्छ। 3 महिना 6 महिना 1 वर्षमा त डेफिनेटली तपाईँमा परिवर्तन आउँछ, त्यो परिवर्तन तपाईँको जीवन सुख र आनन्द हुन्छ।
1: हस्, यहाँलाई यो कुराकानी र समयको लागि धेरै धेरै धन्यवाद छ। फेरि पनि विश्व योग दिवसको हार्दिक मंगलमय शुभकामना।
0: हजुर, तपाईँलाई मेरो समय र संवादको लागि मलाई धेरै समय दिनुभयो, त्यसको लागि धेरै धन्यवाद। र सम्पूर्णमा फेरि पनि यो विश्व ध्यान दिवसले एक प्रकारको सन्देश, एक प्रकारको त्यो खालको जागरण जागोस् र सबैजनाहरू चाहिँ योगमा जोडेर आफ्नो जीवनलाई सुख शान्ति र उज्जवल बनाउन चाहिँ अग्रसर हुन् भन्ने शुभकामना दिन चाहन्छु।
1: हस्, धन्यवाद।
0: धन्यवाद।
1: आजको लागि कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ। आज हामीले विश्व योग दिवसको सन्दर्भमा पातञ्जल योग समिति गण्डकीका अध्यक्ष विश्व प्रधानसँग कुराकानी गर्यौं। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय विदा हुन्छु। नमस्कार।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
4: ए आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनौ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
9: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration.

0: Report.
1: Good morning and very warm welcome to our guest, audience and listeners. It's me, Sangeeta, technically supported by Irvin. You are tuned 93.4 megahertz. Harek aitabarko dina jaste, aaja pani hami bishesh atithi ka saathma upasthit bhaisakeka chhau. Ra aaja ka lagi hami sanga kura garnaka lagi bibhinna kshetra bata pratinidhitwa gardai hami hamra guestharu nimtaune garchhau bhane aaja hami sanga bishesh kurakani ka lagi hununcha पोखरा गण्डकी हस्पिटल का फिजिशियन डॉक्टर कृष्णराज अधिकारी जी स्वागत है कार्यक्रम में
2: धन्यवाद
1: आज पूरा नेपाल को कुरा गरौ हैन नेपालमा नै धेरै जना व्यक्तिहरू शारीरिक स्वास्थ्य त बिगारिरहेको अवस्था छ भने मानसिक स्वास्थ्य पनि बिग्रेको अवस्था धेरै ठाउँमा हामी देख्न पाउँछौ यो कनेक्सन के छ डाक्टर साहब एउटा फिजिकल हेल्थ एण्ड मेन्टल हेल्थमा एउटा एउटा एक प्रकारको कनेक्सन हुन्छ तपाईँ आफ्नो फिल्डमा त फिजिकल हेल्थको फिजिसियन हुनुभयो फिजिकल हेल्थकै कुरा गर्नुहुन्छ होइन तर आज हाम्रो अडियन्ससँग कुरा गर्नु पर्दाखेरि वाट इज द कनेक्सन बिट्विन द फिजिकल एण्ड मेन्टल हेल्थ
2: धन्यवाद हामी बिहानदेखि बेलुकासम्म आफ्नो दिनचर्या गरिरहेको हुन्छौँ यसमा चाहिँ खाने हिँड्ने डुल्ने साथीभाइहरू बनाउने अथवा हामी जुन जस्तो प्रकृतिको कामहरू गरिरहेका हुन्छौँ ती कामहरूका लागि चाहिँ एउटा शारीरिक स्वास्थ्य जति महत्वपूर्ण हुन्छ मानसिक स्वास्थ्य पनि त्यति नै महत्वपूर्ण हुन्छ शारीरिक रूपमा हामी स्वस्थ हुँदाखेरि शरीरमा एक किसिमको फुर्ति आउने खानपिनमा अलि बढी रुचि हुने र साथीभाइसँग बलागुसारी गर्ने कुराकानी गर्ने आफ्नो सेयरिङको कुराहरू राम्रो हुने साथसाथै खानपिनमा पनि खानाहरू धेरै रुच्ने स्लिप हाइजिन सुत्नमा राम्रो निन्द्रा आउने जस्ता कुराहरू हुन्छन् यदि यो फिजिकल हेल्थमा केही गडबडी भयो भने मानौ कि एउटा हामी सामान्य एउटा चोटपटक लाग्यो अथवा सामान्य एउटा ज्वरो नै आयो निमोनिया भयो जस्ता कुनै एउटा रोगबाट संक्रमित भयो भने त्यसले गर्दा उसको जसरी आफ्नो एटमोस्फियर हुन्छ जसरी आफ्नो दिनचर्या चलिरहेको हुन्छ त्यो चिजहरूमा काहीँ न काहीँ ब्रेक हुन्छ त्यो खानाको कुरामा ब्रेक हुनसक्छ निन्द्राको कुरामा ब्रेक हुनसक्छ साथीभाइ भेटघाट यी कुराहरूमा ब्रेक हुनसक्छ अथवा स्पेसल्ली यो अर्निङ पपुलेसनमा त कुनै एउटा सामान्य रोग लागेर पनि ऊ आफ्नो दैनिक जीवन यापन गर्ने जुन जागिर अथवा पेसा गरिरहेको हुन्थ्यो त्यो गर्न सकेन भने त्यसले कुनै न कुनै फर्ममा उसलाई मानसिक रूपमा स्ट्रेस भइरहेको हुन्छ त्यो मानसिक स्ट्रेसले गर्दा उसले शारीरिक स्ट्रेसले गर्दा उसलाई मानसिक रूपमा फेरि अर्को खालका तनावहरू देख्न थाल्छन् एउटा कुरा अर्को कुरा चाहिँ फिजिकल्ली हामी जुन सेड्युलमा चलिरहेको हुन्छौँ त्यो सेड्युल अलिकति मात्रै पनि डिस्टर्ब हुने बित्तिकै हाम्रो एटमोस्फियर नै बिग्रिरहेको हुन्छ कम्युनिकेसनको एटमोस्फियर बिग्रिरहेको हुन्छ अर्निङको एटमोस्फियर बिग्रिरहेको हुन्छ हेल्थ एक्सर्साइजको कुराहरू सबै बिग्रिरहेको हुन्छ यसले गर्दा अल्टिमेटली मेन्टल हेल्थमा पनि त्यसले असर पारिरहेको हुन्छ त्यसकारणले यसरी बुझौँ कि हेल्थ भनेको हामी हेल्दी भन्छौँ अथवा हामी बिरामी भन्छौँ हेल्थ भनेको एउटा फिजिकल हेल्थ पनि हो मेन्टल हेल्थ पनि हो दुईटा चाहिँ एकदमै इन्टरकनेक्टेड हो एउटाले अर्कोलाई रिप्लेस गर्नै सक्दैन फिजिकल हेल्थ मिन्स द्याट इज अल्सो मेन्टल हेल्थ र यो दुईटा चाहिँ कनेक्टेड नै हुन्छ
1: ओके भनेपछि फिजिकल अब हुन्छ नि हामी एकदमै बच्चा हुँदाखेरि डिबेट हुन्थ्यो नि अब कति कुराहरूमा हुन्थ्यो एकदमै कम्पेयर गर्ने कुराहरूमा कुन चाहिँ ठुलो भनेर एउटा हुन्थ्यो त्यो चाहिँ नि यसमा भएन कि इट इज इन्टरडिपेन्डेन्ट भयो
2: इन्टरडिपेन्डेन्ट अभियसली दुईटालाई सेपरेट मलाई नै दुईटा सेपरेट गर्न सकिन्छ जस्तो लाग्दै लाग्दैन दुइटै इन्टरकनेक्टेड हो दुईटा हेल्दी हुनको लागि डब्ल्युएचएल विश्व स्वास्थ्य संगठनले पनि हेल्दी हेल्थको मिनिङ चाहिँ फिजिकल मेन्टल सोसियल भनेर तिनवटा डोमेन्सलाई नै भनेको छ त्यसकारणले गर्दा इन्टरकनेक्टेडै कुरा हो
1: तपाईँले कस्तो पाउनु भएको छ आजको दिनसम्म होइन एउटा सिनियर फिजिसियनको रूपमा कार्य गर्दै हुनुहुन्छ गण्डकी हस्पिटलमा पनि हुनुहुन्छ र विभिन्न क्लिनिकहरूमा पनि काम गरिराख्नु भएको छ कस्तो पाउनु भएको छ बिरामीहरू प्राय फिजिकल प्रब्लम्सहरूको त भएर नै आउने गर्छन् तर उहाँहरूको मानसिकतामा कस्तो पाउनुहुन्छ अलिकता नेगेटिभै भइसकेको पाउनुहुन्छ कि स्ट्रङ भएको कस्तो ओभरअल कस्तो पाउनुहुन्छ
2: म कहाँ आउनेखेरि म पेसाले फिजिसियन हो प्रायले चाहिँ यो पर्सपेक्टिभबाट जोड्दाखेरि फिजिकल हेल्थका बिरामीहरू म कहाँ चाहिँ अलिक बढी आउने गर्छन् प्रायः जसो मैले दैनिक जीवनमा हेर्ने बिरामीहरूमध्ये एक खालका बिरामीहरू एक्युट इलनेस भन्नाको मतलब छोटो समयको बिरामी भएर आउने बिरामीहरू हुन्छन्, उनीहरू यसको जस्तो दुई दिनदेखि ज्वरो आइरहेछ, खोकी लागिरहेछ, छाती दुखिरहेछ भनेको यो छोटो समयको बिरामी भएर आउने बिरामीहरू हुन्, छोटो समयको समस्या भएर र अलि लामो समय दीर्घ रोगी वर्षौंदेखि सुगरको वर्षौंदेखि हाइपरटेन्सन भएर मेडिसिन खाइरहेको बिरामीहरू, मृगौलाको बिरामीहरू, कलेजोको बिरामीहरू अथवा मानसिक सम्बन्धी बिरामीहरू, यी बिरामीहरू लामो समयदेखि औषधि खाइरहेका हुन्छन्। यो छोटो समयमा बिरामी पर्ने बिरामीहरूको प्राय जसो अलिकति उनीहरू तुलनात्मक रूपमा मेन्टल हेल्थ अलिकति स्टेबल जस्तो देखिन्छ, तर कहीँ कहीँमा चाहिँ एक दिन मात्रै पनि ज्वरो आयो अथवा कुनै दुख्यो, शरीरमा दुखाइ भयो, चोट लाग्यो भने एक दिनमा नै आफ्नो कन्फिडेन्स एकदम लुज हुने, ला म उठ्नै सक्दिनँ कि मलाई एकदम धेरै टाइम लाग्छ कि भन्ने खालका त्यस्ता कुराहरू त आउँछन्। प्राय जसो बिरामीहरूले पनि भनिराख्नु भएको हुन्छ, मानौ कि मलाई दुई दिनदेखि ज्वरो आइरहेको छ भने अनि बिरामीको आत्मविश्वासै ल म सन्चै हुन सक्दिनँ कि मलाई यो पछि यो अल्टरनेटिभ गरे हुन्थ्यो कि भन्ने खालको एउटा खालको चाहिँ हुन्छ। तर क्रोनिक पेसेन्टहरू जो लामो समयदेखि औषधि सेवन गरिरहेका छन् अथवा कुनै दीर्घ रोगबाट ग्रसित छन् त्यो बिरामीहरूको छुट्टै खालको तनाव हुन्छ। एउटा त्यो बिरामी सँगसँगै मेन्टल हेल्थसँग जोडिएको चाहिँ एउटा फाइनेन्सियल तनाव हुन्छ, अनि कतिपय अवस्थामा बिरामीहरूले म योभन्दा धेरै एफोर्ड गर्न सक्दिनँ है, मलाई यो कुराले स्ट्रेस भइरहेको छ, अलिकति कम खर्चिलो ट्रिटमेन्ट गरिदिनुहोस् भन्ने खालका हुन्छन्। कतिपय बिरामीहरू चाहिँ यस्ता रोगहरू ले मलाई चाहिँ म आफ्नो दैनिक दिनचर्या नै गर्न नसक्ने कि जब गर्न नसक्ने, म मेरो बिजनेस गर्न सक्दिनँ कि भनेर त्यस्तो स्ट्रेस लागेको हुन्छन्। कतिपय बिरामीहरू म एक वर्षपछि के होला, दुई वर्षपछि के होला भन्ने खालको स्ट्रेस भएको हुन्छ, तर उनीहरूलाई डेफिनेटली सबै खालको स्ट्रेस भएको हुँदो रहेछ। त्यसले चाहिँ अब कतिपय अवस्थामा ल अब म रिकभर हुन कहिले सक्छु के सक्छु भन्ने, निन्द्रा नलाग्ने, यस्ता खालको समस्याहरू नै हुन्छन्। र यो सँगसँगै अर्को डरलाग्दो खालको कुराहरू के हुन्छ भन्दा कतिपय हेल्थ इस्युहरू हुन्छ जुन हामी आफ्नो प्यारेन्ट्ससँग नि सेयर गर्दैनौँ, हस्बेन्ड वाइफसँग सेयर गर्दैनौँ, बच्चा बच्ची अथवा सोसाइटीसँग नि सेयर गर्दैनौँ। यो सोसियल स्टिग्माट अथवा हेल्थ स्टिग्मा भन्दा पनि हुन्छ, यस्ता इस्युमा बिरामीहरू एकदम तनाव हुन्छ। सपोज कोही एकजना बिरामीलाई चाहिँ हेपाटाइटिस बी लायो, हेपाटाइटिस बी लायो भने ऊ सामान्य एउटा अपरेसन गरेर निस्क्यो अथवा जेन्युनली कुनै यो संक्रमण छ भने पनि उसले सकेसम्म आफ्नो परिवारलाई पनि नभनिदियोस्, थाहा पाइहाल्छ कि भन्ने, अझ यो म्यारिड मान्छेहरूमा त आफ्नो स्पाउसलाई नभनिदियोस् थाहा पायो भने स्ट्रेस हुन्छ भन्ने खालका यस्ता खालका इस्युहरू पनि हुन्छन्। त्यस कारणले अब धेरै थोरै भन्ने मात्र हो, हरेक हेल्थ इस्युसँग फिजिकल इस्युहरूसँग चाहिँ फिजिकल हेल्थसँग चाहिँ मेन्टल हेल्थका इस्युहरू चाहिँ जोडेर आइरहेका हुन्छन्।
1: पक्कै पनि हामी त चाहन्छौ कि कुनै पनि शारीरिक बिरामी हुनै नपरोस् होइन, सबै चाहना त त्यही राख्छन्, तर पनि ध्रुव सत्य हो, भगवान बुद्धले नै भन्नुभएको छ मतलब बुढो हुनै पर्छ, रोग लाग्ने एकदमै सम्भावना हाई छ र भोलि गएर एउटा मृत्यु एकदमै निश्चित छ होइन। त्यो बीचको जन्म र मृत्यु, बर्थ एण्ड डेथको बीचमा भनेको चोइस एबीसीको बीचमा आउने सी, जुन त्यो चोइस छ, यो लाइफस्टाइल अनि सोच्ने कुराहरू, खाने कुराहरू र आफूले दिन बिहानदेखि बेलुकीसम्म गर्ने यो सबै त आफ्नो चोइसमा डिपेन्ड गर्छ, अनि हाउ यु टर्न युर लाइफ होइन, अब इन अ गुड वे अर इन सम अब अलिकता अब त्यो चुरोटको प्याकेटको बाहिर लेखेको हुन्छ नि त होइन, इट इज हार्मफुल, रक्सीको बाहिर पनि त्यही लेखिरहेको हुन्छ, बट त्यो चाहिँ देखिन्छ, तर पनि हामीले त्यसको बट्टा त्यसको बटल प्रशस्त पाउँछौँ होइन, कुनै राम्रो कुराहरू भन्दा त्यस्तोको भाँडा बटलहरू त्योहरू चाहिँ हामी प्रशस्त देख्ने गर्छौँ। त्यही भएर इट्स सो इम्पोर्टेन्ट द्याट हाउ यु चुज द थिङ बिट्विन तपाईँको बर्थपछि डेथसम्मको लाइफलाई तपाईँले आफ्नो लाइफस्टाइल कस्तो बनाउन चाहनुहुन्छ यो तपाईँको हातमा नै डिपेन्ड गर्छ होइन डाक्टर।
2: ओभियसली हो,
1: कति कुराहरू चाहिँ नि अब कति कुराहरू लिएर आएको होला, कति कुराहरू समाजले सिकाएका होलान्, तर पनि त्यसैले गर्दा सबैभन्दा महत्वपूर्ण कुरा भनेको चाहिँ नि ज्ञानी हुन जरुरी छ, ज्ञानको कुरा महत्वपूर्ण होइन डाक्टर।
2: हो, अब यसमा चाहिँ भन्नुपर्दा हामी के सोचिरहेका हुन्छौँ भन्दाखेरि प्रत्येक मान्छेको शरीर फरक फरक हुन्छ, अब हामी जनरलाइज गरेर भन्नै मिल्दैन। एकजना मानिसलाई जस्तो खालको दिनचर्याले उसलाई एकदम हेल्दी बनाउँछ, उसलाई त्योभन्दा फरक खालको दिनचर्याले हेल्दी बनाउन सक्ने खालको हुन्छ। सपोज उदाहरणको लागि लिउँ, कोही एकजना मानिसलाई चाहिँ गुलियो चिज खाँदाखेरि उसलाई चाहिँ रिल्याक्स फिल हुन्छ, उसले आनन्द लिन्छ, अर्कोजना मान्छेले चाहिँ नुन अलिकति बढी भएको चिजहरू खाँदा उसलाई त्यो त्यस्तो खालको फिल हुन्छ भनेको यो चोइसको कुरा हो. कसैलाई एउटा ट्रिटमेन्टले चाहिँ एकदम रिकभर गर्छ, त्यही रोगको लागि अर्को मान्छेलाई त्यही ट्रिटमेन्टले नहुन सक्छ. यो चाहिँ हामी प्रत्येक मान्छेको कम्पोजिसन फरक फरक खालको हुन्छ र हामीले के भ्रममा पर्नु हुँदैन भन्दाखेरि कोही एकजना मान्छेलाई चाहिँ यो ट्रिटमेन्टले अथवा यो कुराले चाहिँ उसलाई राम्रो भइरहेछ भने अभियसली मेजोरिटी मान्छेलाई त हुन्छ, तर सबैलाई द्याट इज नट द डेफिनेटिभ सोल्युसन भन्ने कुरा, यो कुरा चाहिँ फिक्स हुनुपर्छ. अनि त्यो एडाप्टेसनको कुरा हुन्छ, हामी मेडिकल साइन्समा होमियोस्टासिस पनि भन्छौँ. कति धेरैजना दिनमा पाँच लिटर पानी खाइरहनु भएको हुन्छ, त्यही माथि पनि दे आर डिहाइड्रेटेड, अझै पुगेको छैन भनेर हामी भनिरहेको हुन्छौँ. कतिजना चाहिँ एक डेढ लिटर पानी खाइरहेको हुन्छ तर दे आर लिभिङ हेल्दी, तर कति धेरैजनालाई अब युरिनको इन्फेक्सन भइरहेको हुन्छ, हामी पानी खानुहोस् भनेर हुन्छ तर उनीहरूले चाहिने भन्दा बढी खाइरहेको हुन्छ, तर त्योभन्दा कम खाने मान्छे चाहिँ हेल्दी भइरहेको हुन्छ. यसको मतलब हरेक मानिसको शरीर फरक फरक खालको हो. अनि यो एलर्टनेस मान्छे हेप्पी हुने स्याड हुने भन्ने कुरा चाहिँ जसरी अरू ठाउँमा एउटा पावर इन्जिन जस्तो हुन्छ, हाम्रो बडीमा पनि हामी मेडिकल वेमा इट्स हर्मोनल कुराहरू भन्छौँ, हर्मोनल होमियोस्टासिस भन्छौँ. अब खुसी पार्ने खालका हर्मोनहरू पनि हुन्छन्, हामी केही कुराहरू जस्तो बिहान उठ्दा एकदम हिमाल खुलेको देखियो, वातावरण एकदम राम्रो छ भने हामी अभियसली खुसी हुन्छौँ, त्यो बेलामा शरीरमा खुसी हुने खालका हर्मोनहरू सेक्रेट भइरहेको हुन्छ. अब कहिलेकाहीँ एकदम दिन पनि बादल लागेको दिन छ अथवा पानी परिरहेको दिन छ, आफू हेप्पी छैन भने त्यो बेला त्यस्तै खालको हर्मोनहरू सेक्रेट भइरहेको हुन्छ, त्यसले गर्दा मान्छेलाई चाहिँ अल्झीपना आउने, काम गर्न जाँदा नचल्ने, यस्तो कुराहरू चाहिँ हुन्छन्. अनि त्यो सँगसँगै हामी आफ्नो दिनचर्यामा कसैले फिजिकल एक्टिभिटिजहरू बढी गरिरहेको हुन्छौँ, कसैले मेन्टल एक्टिभिटिजहरू बढी गरिरहेको हुन्छौँ कामको नेचरको हिसाबले गर्दा. अब फिजिकल एक्टिभिटिज बढी गर्ने मान्छेको एपेटाइट राम्रो हुन्छ, उसले अभियसली अरू मान्छेभन्दा धेरै खानुपर्ने हुन्छ. अनि फिजिकल एक्टिभिटिज कम गर्ने मान्छेलाई ओभियसली उसको रिक्वायरमेन्ट कम हुन्छ, क्यालोरी बर्नको कुराहरू यी सबै कुराहरू गर्दा रिक्वायरमेन्ट कम हुन्छ. त्यस्तै अब फिजिकल एक्टिभिटिजको लागि रेस्ट चाहियो, मेन्टल एक्टिभिटिजको लागि रेस्ट चाहिन्छ, सर्ट स्न्यापहरू यिनीहरूले पनि फ्रेसनेस गराइरहेको हुन्छ. तर ओभरली कति कुराहरू चाहिँ हामी एभोइड गर्न नसक्ने कुराहरू, म्यामले अघि भने जस्तै हामी चुरोट खानुहुन्न भन्छौँ, तर मान्छेले चुरोट किन खान्छ त भन्दा अब कतिले चाहिँ एउटा एडिक्सनको रूपमा खान्छ, कतिले एउटा प्लेजरको रूपमा खान्छ. अब यो दैनिक कामकाजको सिलसिलामा भने कतिपय तनावहरू स्वतस्फूर्त आइरहेका हुन्छन्, त्यो ठूलो कुरा हुनुपर्छ भन्ने होइन, र स्ट्रेस म्यानेजमेन्टको वेले गर्दा त्यो आइरहेको हुन्छ. त्यसको लागि पनि मान्छेले एउटा स्ट्रेस रिलिभिङ, मैले मेरो वरिपरि जति बिरामीहरू देखिरहेको छु उनीहरू कति बुढो बुढो आमाहरू हुनुहुन्छ, अनि दिनमा त्यो पातमा बेरेर चुरोट खाने अथवा बिनी खाने अझै पनि आमाहरू आउनुहुन्छ, उहाँहरूलाई किन खानुहुन्छ भनेर सोध्यो भने उहाँहरूको प्रश्न मलाई यो खायो भने मलाई फ्रेस बनाउँछ, तनाव कम गराउँछ भन्नुहुन्छ. यसको मतलब त्यो एलर्टनेस ल्याउँछ. र प्रायः एउटा इन्ट्रेस्टिङ कुरा के पनि देखिएको छ भन्दाखेरि सो कति धेरै एडिक्सनहरू हुन्छ, त्यो स्वास्थ्यको लागि हार्म नै हुन्छ, त्यसले स्वास्थ्यलाई युजफुल गर्ने अथवा राम्रो गराउनु त हुँदैन, तर प्रायः जसो मान्छेहरूले चाहिँ त्योबाट एकदम प्लेजर पाउने, स्ट्रेस रिलिफ हुने र एउटा वे अफ लाइफ समय स्पेन्ड गर्ने, कतिपय मानिसहरू दिनमा चोकमा गएर 15-20 कप चिया खाने गफिने खालको गरिरहेको हुन्छ, द्याट इज अल्सो वन टाइप अफ एडिक्सन. त्यसले गर्दा के गरिरहेको हुन्छ भन्दाखेरि अलिकति माइन्डलाई फ्रेसनेस बनाएको हुन्छ, एलर्ट गराइरहेको हुन्छ, उनीहरूले आफ्नो दैनिक जीवनयापन गर्न पनि त्यसैबाट आफ्नो जीवनयापनको माध्यम बनाइरहेका हुन्छन्. त्यस कारणले गर्दा यो दिनचर्याले गर्दा अनि एक्टिभिटिज अनि आफ्नो सोसियल बिहेभियर यसले गर्दा चाहिँ मेन्टल पिसको लागि हरेक मान्छेले मेन्टल पिस चाहिरहेको हुन्छ, कसैले पनि आफू डिस्टर्ब हौ अथवा स्ट्रेसमा हौ भने त कसैले पनि चाहिरहेको हुँदैन. त्यो हामी जे गरे पनि स्पिरिचुअली जे गर्छौँ, हामी हिँड्छौँ, डुल्छौँ, घुम्छौँ, खान्छौँ अथवा मान्छेहरूसँग भेटघाट गर्छौँ, कुराकानी गर्छौँ, सबैले यो गर्नुको अल्टिमेट हेल्थको पर्सपेक्टिभबाट भन्नुपर्दा यसले चाहिँ हामी मेन्टल स्टेबिलिटी अथवा आफू ह्याप्पी र स्टेबल हुनको लागि एउटा होमियोस्टासिसको मेकानिजम मात्रै हो. त्यो सबैले जे गरे पनि चाहे हार्मफुल होस् चाहे युजफुल होस् त्यसले गर्दा मान्छे जसले जो हरेक मानिस आफू मेन्टल पिस स्ट्रेसलेस लाइफ र ह्याप्पी हुनको लागि त्यो कुराहरू गरिरहेको हुन्छ जस्तो लाग्छ मलाई.
1: कति मजा, एउटा डाक्टरले त तपाईँको यो दुखेछ, यो बिरामी लागेको छ मात्र होइन कि कति धेरै कुरा स्पष्ट रूपमा बताइदिनु भएको छ डाक्टर साहबले. पक्कै पनि आजको दिनमा सोसियल मिडिया असाध्यै एक्टिभ भएको दिनमा धेरै जस्तो स्पेसली अब महिला दिदी बहिनीहरूको कुरा गर्नुपर्दा उहाँहरू त अब युट्युबमा यो छ नि भनेर त्यसलाई फलो गर्ने, कसैले भनेका कुराहरूलाई फेरि त्यसलाई नै फलो गर्ने, ए यो खायो भने राम्रो हुन्छ भने सबैले भएर त्यही खाइरहेको हुने, अब यसो यो गरे भने ठिक हुन्छ भन्नु सबैले त्यही गरिरहेको हुने, बट इट्स टोटली पर्टिकुलरली एक एकजनासँग डिफरेन्ट हुन्छ भन्ने कुरा डाक्टरहरूले मजाले बताइदिइसक्नु भएको छ. आज तपाईँलाई यो कुराले एकदमै राम्रो गर्छ भनेदेखि कसैलाई अर्को कुराले राम्रो गर्न सक्छ, त्यसले गर्दा अरूको पछाडि होइन हामीलाई हाम्रा स्पिरिचुअल लिडर्सहरूले भन्नुभएको छ नि तपाईँको कसैले भन्यो भन्दैमा त्यसको पछि नलाग्नु, तपाईँ आफूले इम्प्लिमेन्ट गरेर इफ यु फिल द्याट इज गुड बल्ल त्यसलाई लाइफस्टाइल बनाउनु भनेर होइन. त्यसले गर्दाखेरि तपाईँ गर्नुहोस्, अरूले भनेको पनि एकचोटि अप्लाई गर्नुहोस्, तपाईँलाई यदि त्यो ठिक लाग्यो भने चाहिँ त्यसलाई चाहिँ तपाईँको एडप्ट गर्नुहोस्, लाइफस्टाइल बनाउनुहोस्. र डक्टर साहबलाई कुरा गरिराख्नु पर्दाखेरि मलाई कस्तो लाग्छ भने ओभरअल तपाईँकोमा भिजिटर्सहरू अब भनौँ न बिरामीहरू आउनुहुन्छ नि कस्तो खालको, अब भन्नुभयो तपाईँले अब सर्ट टर्म बिरामीहरू प्राय आउनुहुन्छ, तर तपाईँले कसरी भन्नुहुन्छ अब अहिले त पहिला पहिला त अब डक्टरका नगइकन अब जडीबुटीहरू होइन अनि वैद्यनाथको दबाईहरू खाएर अनि अहिले फेरि डक्टर्सहरूले तपाईँहरू त्यो नखानुहोस् है धुरो पिठो भनी भनेको पनि सुन्छौँ हामी होइन. त्यो गर्दाखेरि यो बिरामी हुने बित्तिकै पहिला औषधि खाने थिएनन्, अहिले बिरामी हुने बित्तिकै औषधि खान गइहाल्छन्, वाट्स डिफरेन्ट, के गर्नुपर्ने हो खास? बिरामी हुने बित्तिकै केही समय त्यसलाई फिल गर्ने, अब अलिकता एक दुई दिन हेर्नु पर्ने हो कि हुने बित्तिकै दौडिहाल्नु पर्ने हो कि? किनभने यहाँ त सबैले आफ्नो आफ्नो भ्युजहरू राखिरहेको हुन्छन् अनि कति धेरैलाई त थाहा पनि हुँदैन, कतिले त्यसलाई नै हेल्थ चेक राई गरिराख्दाखेरि इभन मेरो साथी डक्टरको वाइफ हुनुहुन्थ्यो, उहाँ चाहिँ नि यो आन्दोलन 62 सालको आन्दोलनमा जन्डिस भएर अनि सी हर्सेल्फ वाज अल्सो अ डक्टर, बट के भयो उहाँलाई जन्डिस भएर समयमा उपचार भएन त्यस पछाडि उहाँको डेथ भयो. भनेपछि कतिसम्म कुन हामीले यसमा कुर्ने नकुर्ने कस्तो खालको बिरामीहरू चाहिँ डक्टरमा दौडिहाल्न पर्ने हो अथवा कतिसम्म चाहिँ हामी अब्जर्भ गर्नुपर्ने हो यो एकचोटि स्पष्ट रूपमा बताइदिनुहोस् न.
2: सबैभन्दा पहिला त यी सबै कुराहरू अहिले समाजमा एकदमै जल्दो बल्दो कुराहरू हुन्. अब हाम्रो नेपालमा अथवा विश्वभर नै कसरी यो ट्रिटमेन्टको कसरी उदय भयो, कसरी हामी यो फेजमा छौँ मेडिकल साइन्सको अथवा हामी यो हेल्थ सेक्टरको यो सेक्टरमा छौँ भन्ने कुरा बुझ्नु एकदम जरुरी छ. आज जुन प्रकारका औषधिहरू उपलब्ध छन्, जुन प्रकारका इन्भेस्टिगेसन टुल्सहरू एभाइलेबल छन्, जुन प्रकारका डक्टर साहबहरू एभाइलेबल हुनुहुन्छ, यो यत्तिकै भएको होइन. सुरुमा प्राचीन समयमा हामी बिरामी पऱ्यौं भने होइन त्यही हिसाबको प्राचीन पद्धतिहरू थियो, ती जस्तो उपचारहरू थिएनन्, औषधिहरू थिएनन्, त्यति बेला हामी कति जडीबुटी औषधिहरू पनि हामीले उपचारको रूपमा खाइरहेको थियौं, तिनले पनि राम्रो गरिरहेको थियो. त्यसपछि बिस्तारै बिस्तारै त्यसलाई मोडिफाई हुँदै हुँदै विभिन्न खालको उपचार पद्धतिहरू आयो, चाइनिज उपचार सिस्टम आयो, जर्मन उपचार सिस्टम आयो, त्यसपछि गएर युनानी उपचार सिस्टम भन्ने आयो, त्यसपछि होमियोपेथी, एलोपेथी, मोडर्न मेडिसिनको कन्सेप्ट चाहिँ यो जुन अहिले हामीले प्र्याक्टिस गरिरहेको छौँ यो मोडर्न मेडिसिनको कुराहरू हो. र यसो भनिराख्दा हरेक खालको ट्रिटमेन्ट, हरेक खालको उपचारका आफ्नै फाइदा आफ्नै बेफाइदाहरू हुन्छन्, सबै खालको उपचारको आफ्नो आफ्नै डोमेन हुन्छ. मैले तपाईँलाई यो मिडिया मार्फत यो भन्न हुँदैन कि यो ट्रिटमेन्ट गलत यो ट्रिटमेन्ट राइट भन्ने कुराहरू भन्न हुँदैन. जुन ट्रिटमेन्टले चाहिँ मानिसलाई राम्रो गराउँछ त्यो चाहिँ राम्रो ट्रिटमेन्ट हो. तर अब कतिपय जस्तो आयुर्वेदका कुराहरू, ती आयुर्वेदका औषधिहरूले काम गर्दैनन् भन्ने कतिपय कुराहरू मिस पनि हुन्, कतिपय कुराहरू त्यो कसको प्रिस्क्रिप्सनमा हामीले कसरी प्रयोग गरिरहेको छौँ भन्ने कुराहरू नै हुन्. अब औषधि यहाँनिर यो बिर्सिनु हुँदैन कि औषधिलाई राम्रोसँग प्रयोग गर्यो भने त्यो औषधि हुन्छ, तर त्यो नराम्रो तरिकाले प्रयोग गर्यो भने त्यो नै ड्रग्स अथवा शरीरलाई हानिकारक हुने तत्त्व बनेर बसिरहेको हुन्छ. यही नै कतिपय ड्रग युजरहरूले प्रयोग गर्ने औषधि हामी मेडिकल साइन्समै प्रयोग गरिरहेका हुन्छौँ. पछि कुन मात्रामा औषधि प्रयोग गर्यो भने त्यसले शरीरलाई फाइदा पुर्याउँछ, कुन मात्रामा प्रयोग गर्यो भने त्यसलाई हानि पुर्याउँछ भन्ने कुराहरू. अब यहाँ एकदमै म्यामले उठाएको एकदम महत्वपूर्ण कुरा के हो भन्दाखेरि, अहिले पछिल्लो पटक नन कम्युनिकेबल डिजिज, नसर्ने रोगको एकदमै बिगबिगी छ. आजभन्दा 20-30 वर्ष अगाडिसम्म हाम्रो समाजमा पखाला लाग्ने, निमोनिया लाग्ने यस्ता खालका डेथहरू एकदम बढी हुन्थे, र रिपोर्टिङमा पनि नेचुरल डेथ भनेको उमेर पुगेर कोही मान्छेको मृत्यु भयो भन्ने कुराहरू बढी हुन्थे. तर अहिले चाहिँ नन कम्युनिकेबल डिजिजहरू जस्तो हामी यो मधुमेह, उच्च रक्तचाप, त्यसपछि मृगौलाको रोग, कलेजोको रोग, यस्ता खालका रोगहरूको संक्रमण एकदम बढी छ. अब यो आउनुको पछाडि, यी चिजहरू आउनुको पछाडि एउटा जान्नै पर्ने कुरा अथवा सबैले थाहा हुनुपर्ने कुरा चाहिँ यी चाहिँ नन कम्युनिकेबल डिजिज हो र यो नसर्ने खालका रोगहरू हुन्. यिनीहरूको चाहिँ मोटामोटी हाम्रो जीवनशैली लाइफस्टाइलसँग चाहिँ प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छन्। तपाईँले आफ्नो लाइफस्टाइलमा केही न केही चेन्ज गर्नुभयो भने यी रोगहरू कि रोक्न सकिन्छ, रोकथाम गर्न सकिन्छ कि रोगहरूको अलिकति रोगलाई पछाडि धकेल्न सकिन्छ अथवा रोग लागिहाल्यो भने कन्ट्रोलमा राख्न सकिन्छ र नियमित परामर्श गर्यो भने त्यसको जटिलताहरू नआओस् भनेर चाहिँ त्यसरी व्यवस्थापन गर्न सकिन्छ र यो अर्थमा भन्दाखेरि हामीले जुनसुकै खालको औषधिहरू प्रयोग गरे पनि सम्बन्धित मान्छेबाट अथवा त्यो विषयको विज्ञबाट मात्रै सेवन गर्नुपर्छ। जस्तो सामाजिक मिडियामा देखिएका एडहरू अथवा कसैले भन्यो सुन्यो भरमा गएर चाहिँ औषधि किनेर खानु एकदमै गलत चिज हो। अब कतिपय देशहरूमा बिना प्रिस्क्रिप्सन भनेको कसैले प्रिस्क्रिप्सन नलेखिकन औषधि खान पाइँदैन, तर हामी कतिपय अवस्थामा त्यस्तो त छैन, हाम्रो देशमा त्यस्तो त छैन, तर त्यो औषधि खाँदा पनि सम्बन्धित विशेषज्ञहरूको परामर्शमा उनीहरूले भनेको डोजमा खायो भने त्यसले पनि राम्रो गर्छ। अनि यो उपचार गर्ने सिलसिलामा पनि के हुन्छ भन्दाखेरि हामीले जसरी औषधि दिन्छौँ बिरामीलाई, कुनै औषधि खानुहोस् अथवा कुनै अपरेसन गर्नुहोस् भनेर भन्छौँ, त्योभन्दा महत्वपूर्ण कुरा भनेको बिरामीलाई काउन्सिलिङको कुरा हुन्छ। काउन्सिलिङ भन्नाले उसले कस्तो खालको जीवनशैली, यो रोगको लागि कस्तो खालको जीवनशैली अप्नाउनु पर्छ भन्ने हुन्छ। अब कतिपय रोगहरू आजको भोलि फाटा देखिने होइन, यिनीहरू वर्षौंसम्म हाम्रो लाइफ स्टाइलदेखि लिएर हामीले के खान्छौं के गर्छौं भन्ने कुराहरू रिलेटेड छ र समयमा यदि एउटा चिकित्सकले राम्रोसँग बिरामीलाई परामर्श दिन सक्यो, बिरामी अथवा बिरामीको कुरालाई राम्रोसँग परामर्श दिन सक्यो भने यस्ता खालका रोगहरू आउनै दिँदैन कतिपय अवस्थामा। सपोज इक्जाम्पल, एउटा मधुमेह लागेको बिरामीलाई सुरुको अवस्थामा अलि लक्षण देख्ने बेला तपाईँकोमा आयो, तपाईँले टेस्ट गर्नुभयो, मैले टेस्ट गर्दा प्री डायबेटिक जस्तो डायबेटिक हुन लागेको अवस्था जस्तो देखियो भने उसलाई मैले खानपिनको बारेमा सल्लाह दिन्छु, के खाने के नखाने भन्ने कुराहरू, त्यसपछि डेली एक्सर्साइजको कुराहरूको बारेमा सल्लाह दिन्छु, त्यसपछि के भयो भने डक्टरकोमा जाने, के भयो भने नजाने भनेर भन्छौँ, र कतिपय कुराहरू जस्तो स्ट्रेससँग रिलेटेड छ भने कसरी स्ट्रेस म्यानेजमेन्ट गर्ने कुराहरू दिन्छु, यी सबै कुराहरू दियो भने एटलिस्ट यी कुराहरू बिरामीले फलो गर्यो भने कुनै न कुनै हदमा ती रोगको नियन्त्रणमा अथवा रोगलाई आउनै नदिन पनि त्यसले सहयोग गर्छ, आइहाल्यो भने पछि आउन सहयोग गर्छ। अब इनकेस आइहाल्यो, रोग लागिहाल्यो, यति गर्दा गर्दै पनि हामीले खानपिनमा पनि सुधार ल्याएको छौँ, जीवनशैलीमा पनि परिवर्तन ल्याएको छौँ, त्यसपछि भनेको सल्लाहहरू पनि प्रयोग गरेको छौँ भने रोग त लाग्न सक्छ, यदि हुँदाहुँदैन रोग त लाग्न सक्छ। रोग लागिसकेपछि सम्बन्धित चिकित्सकको उपचार लिन्छौँ, हामी लिइसकेपछि त्योभन्दा पछाडिको कुरा भनेको जटिलताको कुराहरू हुन्छन्। अब मेडिसिन दिनैमा रोग क्योर हुन्छ भन्ने छैन, त्यसमा बिरामीले पनि राम्रोसँग औषधि खानु पर्यो, टाइममा औषधि खानु पर्यो, टाइममा औषधि खाइसकेपछि टाइममा फलोअपमा जानु पर्यो, बढाउने घटाउने कुराहरू जानु पर्यो, त्यो सँगसँगै उसको फ्यामिली मेम्बरले पनि कोअपरेट गर्नु पर्यो, उसलाई के चिज खानु हुन्छ हुँदैन भन्ने कुरा त्यो पनि कोअपरेट गर्नु पर्यो। त्यो भयो भने कम्प्लिकेसन जटिलताहरू आउने सम्भावना कम हुन्छ। जस्तो अब लामो समयसम्म सुगर भयो, जुन सम्बन्धित बिरामी डिसिप्लिनै भएन, उसले लाइफ स्टाइल मोडिफाई पनि गरेन, नियमित यो डक्टरको परामर्श पाउँदैन, औषधि पनि खाएन भने त्यसले अन्तमा जाने हुने कि मृगोलाको समस्या देखिने, आँखाको समस्या देखिने र शरीरको अङ्गहरूमा असर पार्ने हो। अब त्यो अङ्गहरूमा असर पारिसकेपछि पनि हामी कहाँ अहिले ट्रिटमेन्ट आइसकेको छ, जस्तो अब मृगोलामा असर पार्यो भने त्यो सम्बन्धी उपचार सुरु हुन्छ, मस्तिष्कमा असर पार्यो भने त्यो सम्बन्धी उपचार सुरु हुन्छ, त्यो उपचार सुरु भइसकेपछि त्यसलाई पनि कतिसम्म कन्ट्रोल गर्ने, जस्तो प्यारालाइज त्यसैले गर्दा स्ट्रोक भयो, सिबिए भयो भने त्यसमा पनि अलिकति लाइफ स्टाइल चेन्ज गर्यो, फिजियोथेरापीहरू गर्यो, केयर राम्रो पायो, प्रोपर न्युट्रिसनको कुराहरू पायो, इन्फेक्सन प्रिभेन्सन भयो भने उसले नै हेल्दी लाइफ जिउन सक्छ, र त्यो पनि भएन भने अल्टिमेटली हामी जुन भन्छौँ लाइफको इन्ड हुने भनेको त्यसपछि मात्रै हो। त्यस कारणले गर्दा प्रत्येक रोगको प्रत्येक स्टेपमा काहीँ न काहीँ मेडिसिन जोडिएको हुन्छ, मेडिकल साइन्स जोडिएको हुन्छ, यी स्वास्थ्य सम्बन्धी सल्लाहहरू जोडिएका हुन्छन्, उपचार पद्धति जोडिएको हुन्छ। त्यो उपचार पद्धतिमा कहाँनिर कुन ठाउँमा आफूले ब्रेक लाउन सकिन्छ, त्यो ठाउँमा ब्रेक लायो भने लाइफ हेल्दी हुने हो। त्यसको लागि जति अर्ली ब्रेक लायो त्यति हेल्दी, त्यति कम कस्ट पनि, खर्च पनि कम भयो, स्वास्थ्य पनि हेल्थ भयो, अनि फिजिकल मेन्टल्ली पनि हामी अर्ली हेल्दी भयौँ। त्यस कारणले गर्दा यो ओभरअल यी सबै यी सोसियल मिडियाका कुराहरू, यी कुराहरू, यी हामी कति धार्मिक ग्रन्थहरू पढ्छौँ, मैले भने त्यो सबैको सहार भनेको रोग लाग्नै नदेऊ तर जहाँ छ त्यहाँ अर्ली इन्टरभेन्सन गर भन्ने नै हो।
1: भनेपछि यति धेरै कुराहरूको जानकारी राखिसक्नु भएको छ र एउटा स्पेसियली भन्नुपर्दा अहिलेको जेनेरेसनहरूले चाहिँ भनौँ, अब जो कहिले पनि सर्भिसिङ इज मोस्ट इम्पोर्टेन्ट होइन, अब एउटा गाडीलाई त तपाईँको तीन तीन महिना अथवा छ महिनामा सर्भिसिङको लागि बोलाउँछ भनेपछि यो मनुष्य शरीरलाई त सर्भिसिङ गर्न अत्यन्तै इम्पोर्टेन्ट छ। त्यसको लागि डक्टरकोमा कस्तो तपाईँको मन्थली एकदमै वेल मान्छे सबै ठिक छ भने उसले रेगुलर चेकअप भनेको चाहिँ कस्तो इयरली गर्नुपर्छ कि अब छ महिना तीन महिना के कस्तो छ डाक्टर यतिकै आफूलाई के छ कस्तो छ सबै कुरो चेक गर्नको लागि
2: अब यो पनि जस्तो म्यामले गाडीको सर्भिसिङ भन्नुभयो त्यही अनुसार भर पर्छ गाडी कति गुड्छ कति समय हुन्छ त्यो अनुसार हामी सर्भिसिङमा जान्छौँ त्यसपछि अब कति रोगहरू चाहिँ हरेकचोटि डाक्टरकोमा गएर चेकअप गर्नुपर्छ भन्ने हुँदैन अनि जनरल चेकअप जुन हामी भन्छौँ त्यो पनि गर्नुपर्छ भने त्यो पनि मेडिकल साइन्समा ती कुराहरू पनि इन्डिकेटेड हुँदैनन् तर यद्यपि कतिपय अवस्थामा कतिपय क्यान्सरहरू हुन्छन् कतिपय जेनेरेसन वाइज ट्रान्सफर हुने कुराहरू हुन्छन् जस्तो बाबा मम्मीबाट छोराछोरीमा जाने कुराहरू हुन्छन् यस्ता कुराहरूमा चाहिँ अर्ली स्क्रिनिङ भनेको सुरुमै गएर टेस्ट गर्यो भने बेटर भन्ने रोगहरू छन् यो कुरालाई ठ्याक्क एउटै पोइन्टमा जनरलाइज गरेर भन्न मिल्दैन रोग अनुसारको कुराहरू हुन्छन् तर यतिकै कुनै समस्या नपरिकन डाक्टरमा जाने भन्ने हुँदैन यसको लागि कुनै एउटा रोगको जस्तो बाबा मम्मीलाई थ्यालासेमिया थियो भने बच्चा बच्ची आइसकेपछि ल थ्यालासेमिया छ कि भनेर टेस्ट गर्न जानु त्यो स्वाभाविकै हो घरमा एकजना मान्छेलाई टिबी ट्युबरकुलोसिस थाइरहेको छ त्यो सबै घर परिवारको मान्छेलाई सर्यो कि भनेर टेस्ट गर्न जानु त्यो पनि स्वाभाविक हो जस्तो बच्चा बच्चीलाई कुनै एउटा प्यारेन्ट्समा एकजनालाई एचआईभी लागेको छ भने उसको हस्बेन्ड वाइफ छोराछोरीमा छ कि भनेर टेस्ट गर्न जानु पनि त्यो पनि यो पार्ट अफ रुटिन स्क्रिनिङ टेस्ट नै हो योभन्दा बाहेक सकेसम्म आफ्नो शरीरमा केही लक्षणहरू छ कि छैन आफूलाई अनिजी भएको छ कि छैन भन्ने कुराहरू चाहिँ थाहा पाउनुपर्छ हामीले वास्तवमा अरू कुरालाई जति माया हामीले नयाँ मोबाइल किनेर जति माया मान्छौँ आफ्नो नयाँ भेहिकल किनेर जति माया मान्छौँ शरीरलाई पनि त्यत्तिकै माया मान्नु जरुरी छ हाम्रो शरीरको हरेक अङ्गहरू एकदम महत्वपूर्ण छन् हामीले हरेक अङ्गलाई एकदम माया मान्नुपर्छ माया मान्नु भनेको केयर पनि गर्नु हो जस्तो तपाईँ हामी हेर्दैछौँ आँखामा समस्या भयो आँखाले देख्न त हामीले देख्न थाल्यो अथवा समस्या भयो भने तुरन्तै डाक्टरकोमा जानुपर्छ किन भन्दा जति पछि गयो त्यति त्यसले चाहिँ बडीलाई स्ट्रेस गराइरहेको हुन्छ अलिकति टाउको दुख्न थाल्यो अथवा छाती दुख्न थाल्यो भने एकचोटि चेकअप गर्न जानु आवश्यक छ किन भन्दा त्यो चाहिँ कुनै न कुनै भित्र रोगको चाहिँ लक्षण हुन सक्छ भन्ने हो र यद्यपि कुनै रोग लागेको छ कि छैन भनेर टेस्ट गराउनको लागि 40 वर्ष भन्दा नागिसकेपछि 40 वर्ष 40 इयर्स प्लस चाहिँ भइसकेको मान्छेलाई कम्तीमा नै कुनै जस्तो मृगौलाकोलाई चाहिँ एकचोटि स्क्रिनिङ गरिसकेपछि 3 वर्षमा एकचोटि स्क्रिनिङ गर्दा हुन्छ भन्ने हुन्छ तर यो सबैमा एप्लाई गर्नै मिल्दैन कसैलाई रिस्क छ भने जस्तो आफ्नो फर्स्ट जेनेरेसनलाई केही रिस्क छ भने छिटो टेस्ट गर्नु पर्यो अथवा आफूले बडीलाई हार्म हुने खालको औषधिहरू खाइ हार्म हुने कुराहरू खाइराखेको छ भने छिटो टेस्ट गर्नु पर्यो भनेर त्यसअनुसार यही समयमा गएर टेस्ट गर्नुपर्ने चाहिँ छैन हेल्दी मान्छेलाई है प्रोभाइडेड हेल्दी अब रोग लागिसकेपछि त अब रोगको प्रकृति अनि त्यसको कम्प्लिकेसन हेरेर भन्नु पर्यो नत्र यसपछि यतिकै गएर चेक गर्नुपर्छ भन्ने मेडिकल साइन्समा यो कुराहरू चाहिँ त्यसरी मेन्सन चाहिँ गरेको छैन
1: तर पनि आफ्नो एउटा आफ्टर 40 आफ्टर 50 भनेको चाहिँ नि यसको चेकअपहरू चाहिँ बेला बेलामा गरेको राम्रो भन्छन् नि होइन हुन त यति धेरै कुराहरू भनिसकेपछि हाम्रो श्रोताहरूले पनि धेरै कुरा बुझ्नु पनि भयो होला पक्कै पनि बुझ्नु भनेको बदलिनु हो बुझेर यसलाई एका एउटा कानले सुनेर अर्को कानले उडाउनेलाई चाहिँ बुझेको भनिँदैन नबुझेको भनिन्छ त्यसले गर्दाखेरि जे जति बुझ्नुभयो तपाईँले मनन गरिकन तपाईँको लाइफस्टाइल बनाउनुहुन्छ भन्ने कुरामा पनि हामी विश्वस्त छौं र आजको दिनमा आज डाक्टर साहबको यो व्यस्त समय होइन अत्यन्तै व्यस्त हुँदाहुँदै पनि तपाईँको हस्पिटल हेर्नुपर्ने क्लिनिकहरू हेर्नुपर्ने यो सबैको बावजुद पनि समय दिनुभयो डाक्टर साहबले डाक्टर साहबलाई अब एकदमै फरक कुराकानी गर्नु कुरा एउटा राख्नु पर्दाखेरि फ्रम द भेरी अर्ली चाइल्डहुड तपाईँ के थियो डाक्टर बन्छु भन्ने लागेको थियो
2: मेरो स्कुलको डेजबाटै मेरो अलिकति मम्मी पनि घरमा मम्मी पनि हेल्थ प्रब्लम थियो र प्राय जसो हामी कहाँ चाहिँ म गभर्मेन्ट स्कुल नै पढेको सुरुको अवस्थामा अनि त्यसपछि प्राय मान्छेहरू ट्रिटमेन्ट एडिक्वेट ट्रिटमेन्टै नपाउने कतिपय अवस्थामा रोग लाग्यो अलिअलि हस्पिटल गयो भने पनि ठ्याक्क यो गरी यो हुन्छ भन्ने खालको हामी जे एक्सपेक्ट गर्छौँ नि हुन त अहिले म एज अ चिकित्सकको पर्सपेक्टिभबाट भन्दा अहिले पनि कति धेरैजना मान्छेहरूले त्यो फिल गरिराख्नु भएको हुन्छ होला त्यो बिरामीहरूले फिल गर्नुभएको हुन्छ होला त्यस कारणले गर्दा मलाई त्यो कुराले गर्दा जस्तो अब सामान्य ज्वरो आएर गयो भने अब यो पछि के हुन्छ भन्ने क्युरियोसिटी चाहिँ मलाई सानैबाट लाग्थ्यो त्यो लाग्दाखेरि त्यसको एन्सर नपाएपछि मलाई मनमा चाहिँ आफ्नै चिकित्सक भएर यो कुराहरू चाहिँ सल्भ गर्नुपर्छ भन्ने चाहिँ लाग्थ्यो र मलाई अहिले पनि आफ्नो प्र्याक्टिसमा चाहिँ वाइ भन्ने चिज चाहिँ बिरामीले सोद्धासम्म भाइ तिमीलाई के भइरहेछ भन्ने चाहिँ एन्सर दिन मन लाग्छ बिरामीले नसोधे पनि किन भन्दा त्यो बिरामीको राइट्स पनि हो मलाई यही कुराले गर्दा चाहिँ ट्रिगर भयो प्रोफेसनमा आउन पनि ट्रिगर भयो त्यस कारणले गर्दा बिरामीले आफ्नो मेकानिजम बुझ्यो भने अनि उसले अलिकति अरू कुराहरू बुझ्न सक्छ र त्यही पोइन्टले गर्दा मलाई चिकित्सक बन्नुपर्छ यो फिल्डमा केही गर्नुपर्छ भन्ने एउटा फिलिङ चाहिँ थियो
1: अनि यति भन्नाले त्यो कुराहरूले तपाईँलाई यो फिल्डमा आउनलाई प्रेरणा दियो अनि इभन मेडलिस्ट पनि हुनुभयो होइन र चाहिँ जुन भावना यसरी कति प्रायहरूलाई यस्तो यो नलेजको बारेमा चाहिँ होइन फिजिकल हेल्थको नलेजको बारेमा उनीहरूलाई यो कुराको डिफिसियन्सी छ भन्ने कुरा चाहिँ नि जुन कुरा टेगर गरेर आज चिकित्सक हुनुभयो डक्टर बन्नुभयो तपाईँले सोचेको कुरा कतिको फुलफिलमेन्ट गर्न सक्नुभएको जस्तो फिल आजको दिनसम्म छ कि छैन
2: म सरकारी सेटअपमै काम गर्छु सुरुबाटै नेपाल सरकारको सरकार विभिन्न सरकारी अस्पतालहरूमै काम गरेँ अहिले लगभग 14 वर्ष जति मैले विभिन्न सरकारी अस्पतालहरूमै बिताइसकेँ यहाँ एउटा कतिपय कुराहरू रहर हुँदाहुँदै आफ्नो चाहना हुँदाहुँदै पनि बिरामीलाई पर्याप्त मात्रामा समय दिएर बिरामीहरूको रोगको बारेमा भन्न सक्ने काउन्सिलिङ गर्न सक्ने ती चिजहरू भएको छैनन् म त्यो कुरामा आफ्नै प्र्याक्टिस देखिए पनि त्यति सेटिस्फाई छैन यो चाहिँ कस्तो भन्दा कतिपय कुराहरू बाध्यता पनि हुन् होइन अब कतिपयको अवस्थामा कस्तो हुन्छ भन्दाखेरि हामी कहाँ बिरामीको चेतनाको स्तरको कुरा पनि आउँछ कति चिजहरू हामीले भन्न खोज्छौँ त्यो चिजहरू बिरामीले कति बुझ्छ कति बुझ्न सक्छ भन्ने कुराहरू पनि हो तर सक्नु चाहिँ डे टु डे लाइफमा हामी सक्दो ट्राई गर्छौँ सक्दो ट्राई गरिरहेकै छौँ तर हजुरले भने जस्तै यी सबै कुराले गर्दा हामीले जति बिरामीलाई समय दिनुपर्ने हो त्यति चाहिँ दिन सकिन कि भन्ने कुरा मलाई प्रत्येक दिन जस्तो यो कुरा चाहिँ कता कता मनमा चाहिँ खड्किरहेको हुन्छ
1: हरेक उत्सुकता हरेक यो क्युरियोसिटीको बावजुद तपाईँ आफ्नो जुन लक्ष्यले आज एउटा सरकारी हस्पिटलमा भनेको त त्यो चान्चुने सबैले सबैको भागमा त हुँदैन होइन गभर्मेन्ट सेक्टरबाट पनि यो ठाउँमा बसिराख्नु भनेको तर पनि गभर्मेन्टको एउटा पोलिसीले गर्दाखेरि दिनमा 500,000 जनाको एउटा क्राउडले गर्दाखेरि पनि त्यो तपाईँले चाहे जस्तो सर्भिस दिन सक्न समय दिन नसक्नु भएर तपाईँलाई त्यो खड्किएको बावजुद तपाईँ आफूले खड्किएका कुराहरू लेख्ने गर्नुहुन्छ होइन तपाईँले त्यसलाई चाहिँ अब भोलिका दिनमा त्यो सबै कुराहरूको मिश्रणले भोलिको दिनमा केही एउटा हाम्रो स्पेसियली पोखरेली मात्र नभनौँ हाम्रो सबै विश्वले नै कति कुराहरूको जानकारी अनि उत्सुकता अनि त्यसपछि यसको समाधान पाउनेछन् भन्ने कुरामा पनि लगभग हामी विश्वस्त छौँ डाक्टर साहबको यो महत्वपूर्ण समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जाँदा जाँदै केही भन्नु छ भने राखिदिनुहोस् डाक्टर
2: अहिले पछिल्लो समय नन कम्युनिकेबल डिजिजहरूकै बारेमा हामीले आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्छ स्वास्थ्य उपचार रोग लागिसकेपछि उपचार गर्न एकदमै गाह्रो छ त्यसकारण सबैजनाले यस्ता सूचनाहरू थाहा पाएर सही सूचना लिएर आफू स्वास्थ्य हुने आफूलाई थाहा भएको सकारात्मक कुराहरू परिवारमा सेयर गर्ने र समाजमा घर टोलमा पनि सही सूचना मात्रै सम्प्रेषण गर्नुहुन र त्यही अनुसरण गर्नुहुन म सम्पूर्ण श्रोताहरूलाई यस मिडिया मार्फत अनुरोध गर्दछु धन्यवाद
1: हजुर धेरै धेरै धन्यवाद श्रोतावृन्दलाई पनि हामी एउटै अनुरोध गर्दछौ तपाईँ एउटा प्रेस्क्रिप्सन नलिकन तपाईँ आफू नै गएर औषधि किनेर खाने बानी चाहिँ आजैबाट छुटाउनुहोस् भन्न चाहन्छु किनभने इट माइट कज अर्को प्रब्लम क्रिएट गर्न सक्छ त्यसले गर्दाखेरि आज डाक्टर साहबसँग धेरै कुराकानीहरू छोटो समयमा भए पनि कुराकानीहरू गर्यो र यहाँहरूले पनि धेरै कुरा बुझ्नुभयो होला यसलाई मनन गरिकन व्यवहारमा लागू गर्नुहुन्छ होला भन्ने कुरामा म विश्वस्त राख्दै आजको यस कार्यक्रम सुनेर बसिदिनुहुने हेरेर बसिदिनुहुने हाम्रो श्रोतावृन्दप्रति आभार व्यक्त गर्दै डाक्टर साहबलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र टेक्निकली सपोर्ट गर्नुहुने हाम्रो अरविन्द भाइलाई पनि धेरै धन्यवाद दिँदै म कार्यक्रम समय संवादबाट विदा हुने अनुमति चाहन्छु यहाँको दिन शुभ रहोस्.

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच। यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434329329, 98028-59321, 061-581-871।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
3: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
3: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
5: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T MRI एण्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध। उपलब्ध छ।
6: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513559928. विजिट www.landmarknepal.com.
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ. अब न्युरो रोगको उपचार पोखरामै हुन्छ. 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि.
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन. अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि.
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयु तथा ओटीको सुविधा भएको. थप जानकारीका लागि 061-588-595-574-044.
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा.
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ.
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ. चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट. ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट. क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म. स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर. फोन 061-577-007, 97-623-36-817.
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ. पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि. नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ. यो त सबैको विश्वासिलो पाइप हो.
6: सल्लाहकार
7: सल्लाह तपाईँको मान्नु पर्ने. हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि.
5: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप. नेपाल टप, सब ठिक ठाक.
8: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
9: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु.
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ. पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-084-46-525.
6: होम केयर सेवा होम केयर सेवा
10: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
6: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
10: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
10: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
10: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
10: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
10: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9855987।
11: गरेको भए होइन गरिहाल्नुहोस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
12: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
11: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
12: शिखर इन्स्योरेन्सको सहकार्यमा
11: अस्पताल खर्च सहाराले गर्छ।
12: ई सेवा सबै सधैँ सँगै।
13: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
14: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
15: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
16: अब आयो है राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडको सुव्यवस्था, अब घरमा पठाउनुहोस् पैसा,
17: हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति।
16: सदरमुकाम गाउँगाउँमा तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो, राष्ट्रिय वाणिज्य ब्याङ्क रेमिट, विश्वास र गर्वको नातो।
17: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: कोलगेट मैक्स फिट, मिंत्रा भगाओ, ताजगी जगाओ। टीएनटी एक्सप्रेस
1: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 0615383769। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: टाइम चेक,
1: यति बेला पूर्वाह्नको 9 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
2: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 गुड मर्निंग पोखरा।
1: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

0: हेलो नमस्ते एण्ड गुड मर्निङ रेडियो अन्नपूर्ण 93.4 MHz कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष हामी उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा कञ्चन थापा, सहकर्मी मित्र सञ्जय मल्ल र प्रविधि समिशनमा साथ दिनुभएको छ भाइ अरविले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। जहाँ हुनुहुन्छ तपाईँ हामी सँगै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ। अब स्वस्थ चाहिँ हुनै पर्छ होइन सञ्जय, स्वस्थ नै जीवन हो भनेर चाहिँ हामीले भनिरहँदा आज चाहिँ योग दिवस रहेछ। तिमीलाई योग दिवसको धेरै धेरै शुभकामना। योगको टी सर्ट लगाइरहेको छु, अब यो टी सर्ट लगाएर मात्रै घटिँदैन हेर है, योग पनि गर्नुपर्छ।
1: विश्व योग दिवस हो आज। विश्व योग दिवसको यहाँहरू सबैजनालाई हार्दिक मंगलमय शुभकामना हामी व्यक्त गर्न चाहन्छौ। खास गरी अब योग, यो प्राचीन सभ्यता हाम्रा ऋषिमुनिहरूले प्रादुर्भाव गर्नुभएको योग चिकित्सा, खासमा अहिले संसारको सबैभन्दा महत्वपूर्ण चिकित्सा पद्धतिको रूपमा स्थापित भएको छ। खास यो चाहिँ अब यसले अब व्यक्ति औषधिको सहारामा बाँच्ने होइन कि योगको सहारामा बाँच्ने हो भन्ने सन्देश पनि दिएको छ। त्यही कारणले गर्दाखेरि अब अहिले एउटा हिसाबले भनौँ न, मानिसहरूको व्यस्त जीवनशैलीमा न खाने ठेगान, न सुत्ने ठेगान, न आराम गर्ने ठेगान भइरहेको समयमा चाहिँ मानिसहरूको मन विचलित बनिरहेको छ, मानिसहरूको होइन शरीर अस्वस्थ बनिरहेको छ, होइन मानिसहरूको आत्मा एउटा हिसाबले भनौँ न अस्थिर भइरहेको सन्दर्भमा चाहिँ अब नियमित योग गर्नाले शरीरमा रोगको प्रवेश हुन नपाउने, मन शान्त हुने, होइन यो सबै कुराहरू चाहिँ योगको माध्यमबाट गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ योगको महत्वलाई बुझाउनको लागि पनि आजको दिन सान्दर्भिक रहन्छ। विशेष गरेर सन् 2014 संयुक्त राष्ट्र संघको महासभामा चाहिँ भारतका प्रधानमन्त्रीले यो दिनलाई चाहिँ विश्व योग दिवसको मनाउनु पर्छ भन्ने सन्दर्भ प्रस्ताव गरिसकेपछि नेपालको प्रधानमन्त्री तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई चाहिँ समर्थन जनाइसकेपछि यसले एउटा किसिमको विश्वव्यापी भनौँ न योगले विश्वव्यापी त पाइसकेको थियो, तर योग दिवसको सन्दर्भले पनि विश्वव्यापी पायो। यसर्थ पनि आज पोखरा लगायत विभिन्न क्षेत्रहरूमा चाहिँ आज यसको महत्वका सन्दर्भमा होइन बिहान योग ध्यान शिविरहरू सञ्चालन गरेर आज यो कार्यक्रम मनाइँदैछ।
0: अब यो

0: योग केवल कस्तो हो भने सधैँ अब यो शारीरिक व्यायाम मात्र होइन कि योग भनेको चाहिँ यो शरीर मन होइन आत्मालाई चाहिँ सन्तुलित बनाउने एउटा हामी भन्छौँ नि कहिले काहीँ मन कस्तो चङ्गा जस्तो भयो भनेर भन्छौँ नि होइन अब त्यही हिसाबको एउटा चाहिँ जीवनशैली जिउने होइन नियमित योग अभ्यासले स्वस्थ जीवन जिउन मद्दत गर्छ अनि अब योगको स्वास्थ्यका कुरा गर्ने भने शारीरिक स्वास्थ्य अब शरीरलाई लचिलो बनाउँछ मांसपेशी बलियो बनाउँछ सन्तुलन होइन अब एउटा चाहिँ सुधार्छ अनि मानसिक स्वास्थ्य पनि एकदम सन्तुलन गराउँछ कि तनाव चिन्ता डिप्रेसन कम गराउन चाहिँ योगले धेरै सहयोग गरिराखेका हुन्छ रोगसँग लड्ने क्षमता पनि यसले चाहिँ मजबुत बनाउँछ रक्तचाप छ मधुमेह छ या अन्य रोगहरू छ भने पनि दैनिक योग गर्दाखेरि चाहिँ स्वस्थ जीवनशैलीसँगै योगले ती चिजहरूमा पनि नियन्त्रण गर्छ अनि अनिद्राको समस्या कम गरी गहिरो र गुणस्तरीय निद्रातिर आउँछ अनि अर्को कुरा चाहिँ अब धेरै कुराहरू छ योगमा चाहिँ तपाईँले योग गर्नुभयो भने अर्थात केही समय आफ्नो लागि निकाल्नु भयो र योग साधनामा तपाईँले आफूलाई चाहिँ लिप्त पार्नुभयो भने तपाईँको जीवनमा केही न केही परिवर्तन चाहिँ हुन्छ तपाईँको सोच्ने शैली परिवर्तन हुन्छ तपाईँको खाने शैली परिवर्तन हुन्छ तपाईँको बोल्ने शैली परिवर्तन हुन्छ तपाईँको स्वास्थ्य तपाईँको आफ्नै शरीरका भनौँ न कतिपय मांसपेशीहरूका दुखाइका कुराहरू आउँछन् कतिपय अब एउटा चाहिँ मानसिक तनावका कुराहरू चाहिँ आउँछन् ती सबै परिवर्तन भएर तपाईँले स्वस्थ जीवन जिउन सक्नुहुन्छ त्यसकारण चाहिँ योग गर्नुहोस्
1: अब यो योग चाहिँ खास केवल अभ्यास मात्र होइन व्यक्तिको सर्वाङ्गीण विकास गराउने माध्यम पनि हो योग स्वस्थ जीवनको एउटा आधार हो भन्ने कुरा चाहिँ अहिले संसारभर स्थापित भइसकेको छ अब योग भनेको चाहिँ खासमा अब यसलाई कतिपयले शारीरिक व्यायामको रूपमा मात्रै बुझ्ने पनि गरेका छन् अब यो शरीर मात्र होइन यसले खासमा अब मन मस्तिष्क सफा गर्ने एउटा माध्यम पनि हो आध्यात्मिक चिन्तन गर्ने माध्यम पनि हो शान्तिका लागि होइन मन शान्त बनाउनका लागि मन खुशी बनाउनको लागि मन सुखी बनाउनको लागि चाहिँ गरिने माध्यम पनि हो अब पूर्ण स्वस्थ भई जीवनयापन गर्न सकिने महत्वपूर्ण माध्यम योग हो खासमा यो मनका कुरा गरिरहँदाखेरि चाहिँ यो मनसँग सबै कुराहरू जोडिरहेको हुन्छ कि जब तपाईँको मन स्वस्थ भन्छ स्वस्थ मन कसरी स्वस्थ बन्छ भन्ने पनि हुनसक्छ खासमा होइन तपाईँको यदि मन खुसी बन्यो भने मन आनन्दमय बन्यो अघि तिमीले भने जस्तै मन चङ्गा भइरहेको होइन भयो भने चाहिँ सबै कुराहरू स्वतस्फूर्त रूपमा चाहिँ त्यो हुन्छ नि तिमीलाई रोग पनि लाग्दैन होइन तिमी हुन्छ नि मानसिक रूपमा तनाव पनि बेहोर्नु पर्दैन सबै कुराहरू चाहिँ मनसँग जोडिएको हुन्छ त्यो कारणले गर्दाखेरि योगले मनलाई सफा गर्ने काम पनि गर्दछ होइन अब यो मन खुसी हुनु भनेको चाहिँ जीवनको सबभन्दा ठूलो धन र सफलता हो कि खासमा चाहिँ अब संसारका तमाम सुख सुविधा धन दौलत उपलब्धिहरू होइन तपाईँले हासिल गर्नुहोला रे त्यो एकातिर होला रे तर यदि मनमा अशान्ति असन्तुष्टि छन् भने ती सबै कुराहरू फिका रहन्छन् फिका हुन्छ होइन त्यो कारणले योग अध्यात्मले के भन्छ भन्दाखेरि सन्तोषम परम सुखम भनेर भन्छ नि होइन यदि तपाईँसँग धन दौलत ऐश आराम यी सबै कुराहरू छैन र पनि तपाईँको मन खुसी छ भने होइन तपाईँ संसारको सबभन्दा खुसी मान्छे हो भनेर भन्छ कि होइन त्यो कारणले गर्दाखेरि चित्त बुझाउनु मनलाई खुसी राख्नु नै सबभन्दा ठूलो सुख हो आज चाहिँ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा पनि योगको मूल उद्देश्य यही मनको यो हुन्छ नि अशान्त अस्थिर रहने वा भौतारी रहने चाहिँ वृत्तिलाई शान्त पारेर भित्रैदेखि त्यो इनर पीस प्राप्त गर्नु हो होइन त्यो कारणले गर्दाखेरि योगसँग जोडिएका हाम्रा जीवन पद्धतिहरू रहन्छ हाम्रा खानपान आहार विहार होइन हामीले अप्नाउने जुन शैलीहरू रहन्छ त्यो शैलीहरूलाई हामीले जुन हाम्रा परापूर्वकालमा होइन ऋषि मुनिहरूले प्रादुर्भाव गर्नुभएको र हाम्रो जीवनशैली यस्तो हुनुपर्छ भनेर जुन भनेका थिए नि त्यसलाई हामीले अवलम्बन गर्न सक्यो भने धेरै कुराहरू चाहिँ रहन सक्छ खास गरी अब योगसँगै जोडेर के चाहिँ भन्न चाहन्छु भन्दाखेरि हामी जहिले पनि हिजोको होइन गल्तीको पछुतो र भोलिको भविष्यको चिन्ता गरेर हामीले आजको समय चाहिँ आजको यो बाँचिरहेको समय चाहिँ हामीले बर्बाद गरिरहेका छौँ कि अनि त्यो कुरालाई पनि यो योगको साधनाले चाहिँ के गराउँछ भन्दाखेरि निमित्यान्न गराउँछ कि आज बाँच्ने त आज हो नि त आजको दिन खुसी भयो भने भोलिको दिन अटोमेटिकली खुसी हुन्छ भन्ने खालका कुराहरू पनि त्यो कारणले गर्दाखेरि पनि यो आज चाहिँ स्वस्थ बुढ्यौलीको लागि योग भन्ने खालका भोलिको समयको लागि आज बाँच्यो आजको समय स्वस्थ बाँच्यो भने भोलि अटोमेटिकली त्यो होइन स्वस्थ हुन्छ त्यो कारणले गर्दाखेरि भोलि मलाई रोग लाग्ला कि मेरो यो हुन्छ नि के होला कि भन्ने खालको चिन्ताले चाहिँ आजको समय खराब गरिरहेको छ. आजको समय खराब नगरौं
0: एकदम. अब बढ्दो उमेर शारीरिक देखा पर्ने प्रभावहरू एउटा चाहिँ हुन्छ होइन, जसलाई अब रोक्न त सकिँदैन तर यो गरेर हामीले स्वस्थ शरीर चाहिँ जिउन सकिन्छ. अब हुन त कस्तो पनि देखिन्छ भने सन्जे होइन, अब कति मान्छेहरू चाहिँ कति वर्ष भयो भन्दा यति वर्ष भयो भनेर चाहिँ भन्दा नपत्याउने पनि हुन्छ. अब म त सधैँ योग गरिरहन्छु, म सधैँ आफ्नो स्वस्थ जीवन जिइराखेको हुन्छु, मेरो खानपान जीवनशैली धेरै फरक छ भनेर चाहिँ भनिराखेका हुन्छन् कि त्यसको जवाब फेरि उनको एजले जुन एउटा चाहिँ देखाउनु पर्ने उसको शारीरिक बनावट छ नि तर त्यो देखिँदैन, भर्खरको जस्तो देखिन्छ. यो सबै भनेर चाहिँ योगले हो. यसकारण चाहिँ योग मात्र होइन, आफ्नो खानपान रहन सहन होइन अनि एउटा चाहिँ राम्रो वातावरण सबै कुराहरू चाहिँ तपाईँले परिवर्तन गर्नुपर्ने हुन्छ. ओके, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा. अहिलेको लागि अर्को एउटा सांगीतिक कौशली.

0: Phone Point Sangha, sadai rewarded.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भन्या, ज्यान भन्दा ठूलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि.
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ.
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ. मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ.
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा.
4: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
5: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु.
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ. पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-084-46-525.
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
6: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513559928. विजिट www.landmarknepal.com.

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
3: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, इसिजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-00536।

0: कोलगेट मैक्स पेस्ट, निंद्रा भगाओ, ताजगी जगाओ।
1: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
2: काममा अलि सघाउँछ कि भनेर नि।
1: हैन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
6: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।

0: ओके तपाईको लागि हामीले यो मिठो गीत राख्यौ रिजन फर्नसी रनाबे थुप्रो चार मेगाहर्ज तपाई सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा सन्जे अब मौसमको त के कुरा गर्ने पोखरामा मौसम यस्तो मिठो छ होइन अब कतिपय ठाउँमा गर्मी भइरहँदा पोखरा चाहिँ जहिले शीतल छ दिउँसो त अलिअलि गर्मी त हुँदै भइ नै हाल्छ तर त्यो दिउँसोको गर्मी चाहिँ साँझ बिहान चाहिँ बिर्साइदिन्छ कि होइन पोखरामा चाहिँ त्यो छ त्यसकारण अब पानी परिराखेको छ कतिपय ठाउँमा र कतिपय ठाउँमा चाहिँ फेरि पानी परेको छ अघि म आउँदाखेरि मेरो घरबाट हिँड्दा पानी परेको छ अनि त्यसपछि जब यो मेरो आफ्नो चाहिँ कर्म ठाउँमा आउँदाखेरि चाहिँ पानी थिएन पोखराको मौसम भनेर चाहिँ यस्तै छ अहिले पोखरा भरिभराउ छ पोखरा मात्र होइन पर्यटकीय सहरहरू चाहिँ अहिले धेरै भरिभराउ पनि देखिएको छ एउटा सुखद पाटो पनि रहेको छ यो हाम्रो लागि होइन यति धेरै पर्यटकहरू भित्रिएको चाहिँ मैले पनि पहिलोचोटि यसरी अनुभव गर्दैछु कि
1: भारतीय
0: विशेष गरी भारतीय पर्यटकहरू चाहिँ यति धेरै मात्रामा चाहिँ भित्रिएको छ यो पहिलो अहिले पोखरामा मात्रै ठोकिँदैनन् काठमाडौँ बन्दीपुर मोस्ताङ मनाङ होइन चितवन भैरवा बुटवल या चाहिँ होइन लुम्बिनी यावत ठाउँहरूमा जहाँ घुम्नका लागि रमाइलो वातावरण या चाहिँ त्यो ती ठाउँहरू छन् अहिले चाहिँ ती सहरहरूमा चाहिँ भारतीय पर्यटकहरू चाहिँ भरिभराउ देखिरहँदाखेरि चाहिँ साँच्चै नै अब एउटा यो अर्थतन्त्र उकासिनका लागि चाहिँ होइन एउटा इट्टा थपिएको चाहिँ महसुस चाहिँ भएको छ तर अब अहिले पछिल्लो क्रममा सामाजिक सञ्जालमा विभिन्न कुराहरू चाहिँ आइरहेको छ ती कुराहरूतिर चाहिँ पछि नलाग्नु अब धेरैजनाले भन्नुभएको छैन अब कतिजना अब बाहिर नखानेहरू पनि हुन सक्छन् बाहिर पकाएर खाँदा यावत कुराहरू चाहिँ गरिरहँदाखेरि ती कुराहरूलाई चाहिँ सञ्जालमा राखेर गलत अफवाह पनि नफैलाऊ अहिले तिमीले याद गराएछौ सन्जे जुन भारतीय पर्यटकहरू चाहिँ पोखरा आउँछन् विशेष गरी या चाहिँ होइन नेपाल आउँछन् ती ठाउँहरूका बारेमा यति मिठो सित वर्णन गरेर गएको छन् सामाजिक सञ्जालमा राखिरहेका छन्
1: अब यो चाहिँ कस्तो तिमीले ठ्याक्कै यो कुरा जोड्यौ होइन अब हामी चाहिँ जस्तै अहिले पनि अब होइन यो पर्यटनसँग सरकार राख्ने संस्थाले चाहिँ जाउँ है पोखरा चलाइरहेको छ क्याम्पेन विभिन्न ठाउँमा क्याम्पेन चलाइरहेको छ नि अब मलाई लाग्छ केही वर्ष पछि चाहिँ यो क्याम्पेन चलाउनु पर्दैन कि बन्द गर्दै हुन्छ किन भन्दाखेरि हामीले यहाँ आउने भारतीय पर्यटकलाई उनीहरूलाई आतिथ्य सत्कारमा कुनै कमी नराख्ने मैले हिजो मात्रै बीजेपी रिजोर्टमा चाहिँ उहाँहरूसँग चाहिँ भेट भएको थियो उहाँहरू बनारसबाट आउनु भएको रहेछ अहिले एकदमै पोखरा चाहिँ एकदमै सर्ट डेस्टिनेसनको रूपमा पनि होइन भारतका त्यो नजिकका सहरहरूबाट चाहिँ आउनको लागि एकै दिनमा आइपुग्ने त्यो कारणले गर्दाखेरि पनि चाहिँ भारतीय पर्यटकहरूको ओहिरो लागेको छ बाटो बनाइसकेपछि होइन सहजताको हिसाबले पनि मैले उहाँलाई उहाँहरूलाईसँग सोधेको थिएँ तपाईँहरूलाई बाटोमा त्यस्तो खालको कुनै कठिनाई भयो भनेर एकदमै उहाँहरू चाहिँ खुसी हुनुहुन्छ क्या भनेको अब उहाँहरू फर्किएपछि के गर्नुहुन्छ भन्दाखेरि हामी फेरि पोखरा आउँछौँ यो पटक त हामी पोखरा राम्रोसँग घुम्नै भ्याएनौँ तीन दिनको लागि आएका थियौँ अब एक हप्ताको लागि आउँछौँ र मैले उहाँहरूलाई सजेस्ट पनि गरेँ यहाँ पोखरा यो मात्र होइन तपाईँहरू घुमेको ठाउँ मात्र पोखरा होइन योभन्दा फरक फरक ठाउँहरू छ होइन एकदमै नजिक हिमालदेखि नै हाम्रो गाउँहरू छ त्यहाँ जानुहोस् होइन अझै मजाले तपाईँले पोखराको स्वाद लिन पाउनुहुन्छ भनेर भने होइन त्यसपछि उहाँहरूले अब नेक्स्ट टाइम चाहिँ हामी एक हप्ताको लागि आउँछौँ एकदमै राम्रो लाग्यो पोखरा भनेर भनिरहेको थियो कि अब यो कुरा त उनीहरूले आफ्नो साथी चारजना आएको थियो चारजनासँग मात्र सीमित राख्दैन उनीहरूले त अब अरूलाई पनि भन्छन् भनेको पोखराको अब एकदमै त्यो हुन्छ नि माउथ पब्लिसिटी हुनेवाला छ होइन इन्डियामा भारतमा चाहिँ हामीले मात्रै के गर्नु पर्यो भन्दाखेरि हाम्रो दृष्टिकोण हाम्रो लभर्स हाम्रो हुन्छ नि उनीहरूलाई भनिने व्यवहारहरूलाई चाहिँ परिवर्तन गर्नु पर्यो होइन सामाजिक सञ्जालमा हामीले उहाँहरूको हुन्छ होइन ठिकै छ त्यो कुराहरूले हामीलाई के असर गरिरहेको छ भने त्यसलाई सम्बन्धित निकायमा भन्यो कि किन भन्दाखेरि त पोखरा भनेको त हाम्रो यो रैथाने सहर मात्र होइन कि अब यो इन्टरनेसनल ब्रान्ड हो कि हामीले भनेका कुराहरू हामीले गरेका व्यवहारहरूले इन्टरनेसनल नै यो असर गरिरहेको हुन्छ जस्तै तपाईँले पोखराको बारेमा कहीँ कतै होइन फोहोर फुतुब्रिएको एउटा सामान्य दृश्य राख्नुभयो भने तपाईँलाई लाग्ला भयङ्करै मैले चाहिँ एकदमै ठूलो काम गरेँ भनेर लाग्ला त्यो त तपाईँको ओडामा गएर यहाँ फोहोर थुप्रियो भनेर भन्यो कि होइन सामाजिक सञ्जालमा राख्दाखेरि त्यसले अलिकति नकारात्मक प्रचार गर्छ होइन जस्तै तिमीले अघि जोडेको कुरा भारतीय पर्यटकहरू तीर्थयात्रीहरू विशेष गरी तीर्थयात्रीहरू हो त्यो त हाम्रो लाचारीपन हो नि त हामीले उहाँलाई भन्न सकेनौ, तपाईहरूलाई चाहिँ हाम्रो यहाँ छ धर्मशाला भनेर भन्न सकेनौ, छैन नि त हामीसँग धर्मशाला होइन, तपाईँहरू बस्ने खाने व्यवस्था यहाँ छ भनेर भन्न सकेनौ नि त होइन, उहाँहरू त अतिथि हो, अनि के गर्छौँ त भन्दाखेरि हामी पनि कहीँ कसैको पाहुना लाग्न जाँदाखेरि त्यहाँ ठाउँ छैन भने त हामी त बाटो पकाएर खान्छौँ होइन, भएको यो हो कि त्यो कारणले गर्दाखेरि हिंताबोध चाहिँ हामीलाई हुनुपर्ने हो होइन, हामी चाहिँ उहाँहरूको हिंताबोधलाई चाहिँ सामाजिक सञ्जालमा राखिरहेका छौँ।
0: यो कार्यलाई चाहिँ बन्द गरौँ, जस्तै अब देखिन्छ कि यसरी भारतीय पर्यटकहरू आएर यो गरे त्यो गरे हामीले सम्झाउन पनि सक्छौँ, यो गर्न हुँदैन होइन, अनि त्यो उनीहरूले मलाई एउटा सामाजिक सञ्जालमा त्यो देखेको मलाई त्यो देखिसकेपछि मलाई एकदम रिस र आफैप्रति चाहिँ कस्ता छौँ त हामी नेपाली भनेर चाहिँ त्यो मलाई लागेको थियो कि हो, उनीहरूले आए पकाए खाए अलिकति फोहोर भयो होइन, अनि उनीहरूलाई चाहिँ भिडियो खिचाउँदै टिपाउन लाग्नुपर्छ, त्यो टिपे उनीहरूले टिपाउन लगाए तर त्यो भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नुपर्छ भन्ने चाहिँ छैन होइन, एउटा त्यो अर्को कुरा चाहिँ उनीहरूले यति राम्रो चाहिँ आतिथ्यता चाहिँ हामीले देखायौँ हामी नेपालीहरूले देखायौँ भनेर चाहिँ राखिरहेका छन् क्या, विशेष गरी पैसा फिर्ता दिँदा दुई हातले समातेर पैसा दिएका कुराहरूदेखि लिएर खानेकुराहरू दिँदा दुई हातले होइन जोडेर त्यो सानो सानो कुरालाई चाहिँ उनीहरूले सामाजिक सञ्जालमा राखिरहेका छन् कि एउटा कल्चरको कुराहरू चाहिँ जोडिरहेका छन् कि, त्यसकारण चाहिँ अब हामीले पनि सोच्नुपर्छ कि हामीले कस्तो खालको आतिथ्यता दिन सक्छौ भन्ने कुरा चाहिँ त्यो हामीले पनि सोच्नुपर्छ, र तिमीले अघि भन्यौ नि जसरी पोखरा अब पोखरालाई चाहिँ गाउँसँग जोड्नका लागि एउटा हाम्रा ती पहलहरू चाहिँ गर्नुपर्ने हुन्छ, पोखरा आइसकेका पर्यटकहरू चाहिँ पोखरामा मात्रै सीमित नरहोस्, पोखराबाट नजिकका होमस्टेहरू चाहिँ घुम्न सकोस्, यो खालको प्रवर्धन गर्न चाहिँ आवश्यकता छ जस्तो देखिन्छ, न कि अब सामाजिक सञ्जालमा चाहिँ एकदम एउटा सानो कुरालाई चाहिँ एकदम धेरै ठूलो बनाएर चाहिँ पोस्ट गर्ने
1: होइन। अब यस्तो छ, पोखरामा भारतीय पर्यटकहरू आउँदाखेरि अब लेक साइड मात्र फस्टाएको छैन, लेक साइड सँगसँगै होइन त्यो अप्रत्यक्ष रूपमा पर्यटन भनेको त अब एउटा भनाइ छ नि त होइन, जस्तै एउटा होटलमा 2000 रुपियाँ दिँदाखेरि त्यसको सर्कुलेसन कसरी हुन्छ भन्ने खालको एउटा स्टोरी छ नि त होइन, त्यो स्टोरी नै हो कि अर्थव्यवस्था भनेकै त्यही हो त होइन, त्यो कारणले गर्दाखेरि पर्यटन नै हाम्रो खास मूल अर्थव्यवस्था बनाउनको लागि चाहिँ हामीले हाम्रो व्यवहारहरूलाई सुधार्नुपर्छ, जस्तै हामीसँग आइपुगेका यहाँ आइपुगेका पोखरा टेकेका पर्यटकहरू सन्तुष्ट भयो भने यो उनीहरू आफैले प्रचार गरिदिन्छन् कि होइन, भिडियो मार्फत वा भनौँ न आफैले चाहिँ माउथ पब्लिसिटी उनीहरूले नै गरिदिन्छन्। अहिले यति बेला तिमीले चाहिँ हुन्छ नि ओहो भारतीय पर्यटकहरू चाहिँ होइन आफ्नै गाडी लिएर आए हामीलाई के भयो भन्ने खालको पनि त्यो गुनासोहरू छन् कि होइन, उनीहरूले केही न केही कन्ट्रिब्युसन त हाम्रो यो अर्थव्यवस्थामा गरिरहेकै छन्, जस्तै त्यो मात्रै होइन हामीले त्यो मात्रै देखिरहेका छैन देखिरहेका छौँ तर अरू कुराहरू देखिरहेका छैन कि, तब तिमी चाहिँ हुन्छ नि जस्तै लेक साइड गयो भने त्यहाँ ट्याक्सीले काम पाइरहेको हुनसक्छ होइन, उनीहरूले आफ्नो गाडी एक ठाउँमा राखेर घुमिरहेको, त्यो त नयाँ ठाउँमा जाँदाखेरि त हामीले पनि स्वाभाविक रूपमा त्यही गर्छौँ नि होइन, किन भन्दाखेरि त्यहाँको चाहिँ लोकेसनहरू थाहा हुँदैन होइन, डेस्टिनेसनहरू थाहा हुँदैन, त्यो कारणले गर्दाखेरि धेरै कुराहरू यो चहल पहलले वा भनौँ न यो चलायमनले धेरै कुराहरूलाई चाहिँ अर्थ राख्छ, त्यो कारणले गर्दाखेरि हामीले अतिथि देवो भव जुन यो मन्त्र छ होइन, हामीले जुन खालको चाहिँ हामीले पाहुनालाई भगवानको रूपमा सत्कार गर्छौं नि, हाम्रो जुन चाहिँ हुन्छ नि त्यो शैली छ शालीनता छ, त्यो शालीनतालाई चाहिँ देखाउनुपर्छ, अरू केही पनि गर्नु पर्दैन, तपाईँले घरमा लगेर उनीहरूलाई खुवाउनै पर्दैन, मात्रै शालीनता देखाइदियो हुन्छ।
0: ओके, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाई सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा, अहिलेको लागि छोटो व्यापारिक विश्राम।
2: मर्जी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट, विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट रमणीय वातावरण, उत्कृष्ट सेवा, आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा, याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने, सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ, 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
4: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: यत्रा वर्षादेखि मरिमेटेर बचत गरेका पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्याउन लखपति कहिले करोडपति
6: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insuring Future.
1: Home Care Sewa, Home Care Sewa.
2: Hello Home Care, Doctor Nurse, Caregiver ko Sewa, Ayo Ghar Ghar.
1: Ki Hazur ko Ghar ma, Briddha Ama Buba, Baje Bajai, Dirghakalin Rog, Bimari Wa, Apangata Bhayeka Pariwar ka Sadasyalai, Vishesh Hersha Chahinchha, Ra Aafno Pesha, Byabasaya Ra Badhyata Le, Pariwarjan Lai, Paryapta Vishesh Hersha Ra, Samay Dina Milireko Chaina.
2: Hamra, Daksha Ebam Anubhavi Nurse, Caregiver Ra, Doctor Harule, Gharai Ma Pradan Garne, Vividh Swasthya Sewa Le, Sewa Grahi Ra, Pariwarjan Lai, Shanti Ra, Nishchintata Pradan Gardachha.
1: Hamra Sewa वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98569977
3: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
4: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
4: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
5: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
4: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
3: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061454689 452715
7: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार राष्ट्रिय वाणिज्य ब्याङ्कले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार कम ब्याज सहज प्रक्रिया 5 करोडसम्मको आकर्षक सुविधा नलिनुहोस् अब कुनै चिन्ता उत्पादनमूलक उद्योगलाई ब्याङ्कले दिनेछ प्राथमिकता व्यवसायका लागि सुनौलो अवसर न्यूनतम शुल्क प्रतिस्पर्धात्मक ब्याज दर
8: राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क आफ्नो भनेको आफ्नै हुन्छ

0: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: 93.4 तपाई रेडियोमा पनि 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ आजको यहाँको दिन शुभ रहोस् मंगल रहोस् जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनून् भन्ने कामनासहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ नमस्कार शुभ दिन
2: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका सुन्नु भएन?
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: मानसिक समस्याबाट बच्ने उपायहरू,
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
6: असल साथीहरूसँग मात्रै संगत गरौं,
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
6: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
5: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
9: टाइम चेक।
10: यति बेला पूर्वाह्नको 10 बजेको छ।
11: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
12: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: यत्र वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
3: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस्। म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ, लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
4: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्, तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर, एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्।
5: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
6: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: IMB Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपिडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतियाबिन्दु को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
7: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस, क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
9: शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

0: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
1: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
0: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
1: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरर, घुमौ गाउँ शहर फरर।
0: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: मोबाइल अपग्रेड में खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9857005636।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने सामान।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृङ्खलामा शान्ति र विकासको लागि संचार रेडियो अनुपुर 93.4 MHz सँगसँगै उपस्थित भइसकेका छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो हाम्रो अफिसियल फेसबुक पेज रेडियो अनुपूर्ण 93.4 MHz पोखरा र रातोबारी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। तपाईँको सहभागिता लिने कार्यक्रम हो पोखरा कलिन, तपाईँसँग कुराकानी गर्छु म। स्टुडियोको टेलिफोन नम्बर 061-5340-40 मार्फत यति बेला क्रममा स्टुडियोको टेलिफोन नम्बर एकैछिन पछाडि खुला हुन्छ। शुरूआतमा यसो कुराकानी यसो मेरो आफ्नो हुन्छ बल्ल मात्र अनि तपाईँसँग कुराकानी गर्छु म र कार्यक्रममा गीत पनि बज्छन् र आज पनि मैले केही गाउँ खाने कथाका प्रश्नहरू लिएर आएको छु। एकदेखि दश नम्बरसम्म 10 प्रश्न मेरो साथमा छन्। तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ त्यही अवसर पारेर। मैले यसो गफलाई तोडमोड पनि गरिहाल्छु होइन गफ गर्दै कता कता जान नै सक्छ फेरि होइन विचार पुऱ्याउनु होला। र सँगसँगै अर्को कुरा के छ भन्दाखेरि केही महत्वपूर्ण जानकारीहरू छन् भने पनि मैले कार्यक्रममा जोड्दै आइरहेको छु। सुन्दै हुन्छ घरमा बसेर खाना खाँदै अथवा आज त सार्वजनिक बिदा छ अब होइन धेरै जसो सरकारी कार्यालयहरू धेरै जसो होइन सरकारी कार्यालय त सबै बिदा नै हुन्छ र सँगसँगै ब्याङ्क तथा वित्तीय संस्थाहरू पनि केही मात्रामा खुले पनि प्राय जसो सबै बन्द अवस्थामै छन्। बजार त एकदम स्मुथ रूपमा खुलिरहेको छ। कोही त यसो रेस्ट पनि गर्दै हुनुहुन्छ होला होइन ठिक छ होला। कोही घुमघामको सिलसिलामा कतै निस्कँदै हुनुहुन्छ होला। के छ कसो छ हालखबर आउनुहोस् एकैछिन गफगाफ गरौँ। कोही गाडीको स्टेयरिङ घुमाउँदै दौडिरहनु भएको छ होला आफ्नो कामतर्फ तैपनि हामीलाई सुन्दै हुनुहुन्छ गाडीमा बसेर पनि होइन। ल ठिक छ देशदेखि विदेशसम्म अब नेपालको एक कुनादेखि अर्को कुनासम्म पूर्वदेखि पश्चिमसम्म हामीलाई जता पनि जसरी पनि सुन्न सकिन्छ यिनै माध्यम मार्फत सुन्नुहुने सबै श्रोताहरूलाई म थ्याङ्क यू सो मच भन्छु। फेसबुक लाइभतर्फ सुन्दै हुनुहुन्छ भने पनि कमेन्ट गर्नुहोला। तपाईँ कमेन्टलाई म एकैछिन पछाडि भन्नेछु। र आज मिति 2083 साल असार महिनाको 7 गते आज आइतबार हो। जुन 21 तारिक 2026 रहेको छ। यो दिनमा हामी छौं तपाईँलाई स्पेसल्ली आज गजब बनाउने योजना छ यो कार्यक्रमलाई चाहिँ। पोखरा आसपासमा घाम लागिरहेको छ। हिजो पानी पर्यो एकदमै ठूलो मात्रामा र सँगसँगै बिहान पख पनि राति पनि पानी परिरहेकै थियो पोखरा आसपासमा तपाईँको गाउँठाउँतिर। र आज मिति 2083 साल असार महिनाको 7 गते आज आइतबार हो। जुन 21 तारिक 2026 रहेको छ। यो दिनमा हामी छौं तपाईँलाई

त्यहाँ अब देशकै ठूलो पार्टी रासोपा, रासोपाकै सरकार छ। रासोपाको महाधिवेशन, पहिलो ऐतिहासिक महाधिवेशन चितवनमा यति बेला आजबाट शुरू हुँदैछ। त्यही भएर पनि त्यो रोडतर्फ कोही जाँदै हुनुहुन्छ भने ढुक्कको साथ जान सक्नुहुनेछ। तपाईँ अब पोखराबाट अथवा पर्वततिरबाट, बागलुङ, म्याग्दी, मुस्ताङकोटाबाट, यता स्याङ्जाबाट होइन कतैबाट जाँदै हुनुहुन्छ भने अब यो पृथ्वी राजमार्ग पर्छ होइन जानको लागि। दमौली हुँदै त्यस पछाडि तपाईँ मुगलिन निस्कनुहुन्छ, मुगलिनबाट अनि चितवनतर्फ लाग्नुहुन्छ। नारायणगढ मुगलिन सड़क खण्ड पनि निर्वाध रूपमा सञ्चालनमा छ। पोखरा बागलुङ राजमार्ग पनि निर्वाध रूपमा सञ्चालनमै छ। बेनी जोमसुम सड़क खण्ड पनि निर्वाध रूपमा नै सञ्चालनमा छ। र पोखरालाई स्याङ्जा हुँदै बुटवलसम्म जोड्ने सिद्धार्थ राजमार्ग, सिद्धार्थ राजमार्ग पनि एकदम निर्वाध रूपमा गाडीहरू सिद्धार्थ राजमार्गमा पनि सञ्चालनमा रहिरहेका छन् है। त मैले थोरै अपडेट गराउँछु यहाँलाई, त्यही पनि केही न केही थाहा होस् भन्ने हिसाबले। र अर्को कुरा के छ भन्दाखेरि, अब आज नेपालमा मनसुन भित्रिसकेको अवस्था छ। यो कुरा त अब गर्नै पर्छ, किनकि यो मिडियाको धर्म नै हो होइन, न्युज होइन, त्यस पछाडि इन्टरटेनमेन्ट होइन, इन्फर्मेसन, त्यस पछाडि एडभर्टाइजिङ, यी कुराहरू भनेको मिडियाका एक अस्का कुराहरू हुन् कि। आज मनसुनी प्रणालीको प्रभावको कारण कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। तराईका क्षेत्रमा तातो लहर भने जोखिम कायमै छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरैजसो क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भयो। विशेष गरी बागमती प्रदेशको पूर्व भागमा वर्षा भएको हो। आज दिउँसो पनि अवस्था त्यस्तै त्यस्तै रहन्छ र अब भने मनसुन सक्रिय भएकाले यो ससाना खोलाहरूमा पनि पानीको बहाव बढ्न सक्ने भएकाले गर्दाखेरि पहाड़ी क्षेत्रमा रहेका ससाना खोलाहरू, नदी खोलाहरूमा नजान पनि आग्रह गरिएको छ। महाशाखा अनुसार यस वर्षको मनसुन जुन 13 तारीकमा प्रवेश गर्नुपर्ने हो, औसत मिति भन्दा 6 दिन ढिला गरी जुन 19 तारीकमा पूर्वी नेपालबाट भित्रिएको छ। नेपालमा प्रारम्भिक चरणमा मनसुन कमजोर रहेकाले देशैभर फैलन अझै केही समय लाग्ने अनुमान गरिएको छ। यहाँलाई थोरै जानकारी गराउनु पर्दा है त। ल अब अर्को कुरा, पोखरा बस पार्कभित्रका 320 सटर हटाइएछन्। पोखराको पृथ्वी चोकमा रहेको प्रस्तावित पोखरा बस पार्कको जग्गामा अनाधिकृत रूपमा बनाइएका वास्तोला कम्प्लेक्सका 320 सटर संरचना महानगरले डोजर प्रयोग गरी हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोकमा रहेको सेती नदी पट्टीको वास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनी बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायले सटर खाली गरेका थिए। पोखरा महानगरका मेयर धनराज आचार्यले कम्प्लेक्समा सञ्चालक तथा त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायसँग निरन्तर संवाद र छलफलपछि खाली गर्ने सहमति भएको बताइएको छ। ल अब बन्छ कि होइन, महानगरले सुकुम्बासी बस्तीका 572 परिवार मध्ये हालसम्म 337 परिवारको डकुमेन्ट्री भेरिफिकेशन सम्पन्न गरिसकेको र बाँकीको समेत छिट्टै सम्पन्न गरिने जनाएको छ। अब मेयर आचार्यले कोही सुकुम्बासीले 3 पुस्ते सही विवरण नदिएको तथा झुटा विवरण समेत दिएको पाइएको बताउँदै छानबिनको लागि समय लाग्ने बताउनु भएको छ। झुक्याउनु पाइएन है, झुक्यायो भने त फेरि के हुन्छ, कारवाही हुन्छ है त। ल वास्तविक सुकुम्बासीहरू उनीहरू पछाडि पर्नु भएन, त्यही हो कुरा। अब अरू हालखबर त एकदम ठिकठाक छ। आज योग हो, योग दिवस, योगको महत्व बढ्दैछ समाजमा, थाहा नै छ होला। अन्तर्राष्ट्रिय योग दिवस हो आज। यो दिवसको अवसर पारेर पोखराको रंगशालामा पनि एउटा योगका कार्यक्रम भएको थियो, बिहान जान पाइएन है। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारीकमा विभिन्न कार्यक्रमको साथ आयोजना गरी मनाइने गरिन्छ। थोरै जोडे त मैले धेरै अब गीततर्फ पनि लाग्नुपर्छ, फेरि तपाईँसँग कुराकानी पनि गर्नुपर्ने अवस्था छ। र सँगसँगै अर्को कुरा के छ त भन्दाखेरि, अब त्यही नै हो खासै, अब अरू प्रसङ्गहरू भयो खण्डमा म फेरि कर्मीसँग जोड्दै अगाडि बढ्छु। यहाँ एउटा खबर आएछ, यसो हेर्दाखेरि मलाई अचम्मै लाग्यो कि है। पोखराका कसले लेख्नु भएछ, यो अमृत सुविदेल लेख्नु भएको रहेछ, अनलाइन खबरमा आएछ। पोखराका मेयरलाई विदेश भ्रमणमा भ्याइ नभ्याइ हतारमा बजेट ल्याउँछन्, कुदिहाल्छन् भन्ने कुरा यहाँ चाहिँ समाचारमा उल्लेख गरिएको छ है त। ल ठिक छ, अब यस्तै हो, सुरुमा सबैले गर्छु गर्छु त भन्छन्, अब

0: अघि चलचित्र यो मायाको सागरबाट तपाईँको लागि यो आवाज प्रस्तुत गर्ने कार्यक्रमको शुरूआतमा सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिन आउने गर्छ पूर्वान्न 11 बजेबाट मध्याहको 12 बजेसम्म स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगा सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकै साथ लाइभमा छौं र पोखराको गैराबाट निस्थित स्टुडियोबाट प्रत्यक्ष टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि म उपस्थित भएको छु। आउन सक्नुहुनेछ अब भने टेलिफोन लाइन खुला भइसकेको छ, यहाँहरूसँग कुराकानी गर्ने क्रममै म रहनेछु। हामीलाई फेसबुक लाइभ मार्फत पनि कमेन्ट गर्न सक्नुहुनेछ, तपाईँको कमेन्टलाई म फेसबुक लाइभ मार्फत पनि आएका कमेन्टहरूलाई पनि कार्यक्रम मार्फत रिड आउट गर्नेछु कि भन्नेछु। तपाईँले सुनेर सहभागिता जनाएर कमेन्ट गरेर धेरै तरिकाबाट हामीलाई साथ दिन सक्नुहुनेछ। कार्यक्रममा यस्तै खालका मिठा गीत सङ्गीतहरू पनि बज्छन्, तपाईँलाई पनि त्यस्तो कुनै सुन्नै मन लागेको छ भने के छ यसो हेरिदिनुहोस् त, बजाइदिनुहोस् त भन्नुभयो भने सम्भव भएसम्म बजाउने प्रयास मैले गर्ने नै छु। गाउँखाने कथाका प्रश्नहरू छन् 1 देखि 10 नम्बरसम्म 10 वटा प्रश्न मेरो साथमै। अब तपाईँले कति नम्बर रोज्नुहुन्छ, कति नम्बरमा कस्तो प्रश्न छ, त्यो त टेलिफोन लाइन मार्फत आइसके पछाडि मात्र थाहा हुने कुरा हो। 11 बजेर 17 मिनट गएको छ, अब पूर्वान्नको यो समयमा छौं, मध्याहसम्मै कार्यक्रम पोखरा कलिन रहने गर्छ। र अब यति बेला स्पेसल्ली यो बर्खाको बेला पनि होइन, बर्खा भन्नाले खेत रोप्ने होइन, अब कोदो रोप्ने गाउँघरतिर, त्यस पछाडि यहीँ पोखरा आसपासमा पनि धेरै ठाउँहरू छन्। पोखरामा पनि अब 15 गते नभइकन असारको 14 गते रोपाई महोत्सव हुँदैछ, यता हेम्जामा पनि हिले महोत्सव हुँदैछ होइन, धेरै ठाउँमा यस्ता खालका महोत्सवहरू हुन्छन् जसले अब पछिल्लो समय खेतीयोग्य जमिन घट्दो क्रममा छ, यहाँलाई थाहा नै छ होइन। अब त्यो खेतीयोग्य जमिन घट्दो क्रममा भइसकेपछि सहर बजारमा भएका अलिअलि यसो टुक्रा टाक्री पनि घर बनेर सकिए, गाउँघरतिरका खेतहरू बाँधै छन् होइन, किनकि त्यहाँ काम गर्ने मान्छे छैनन्, काम गर्ने मान्छे नभइसके पछाडि बाँझो छोड्नु बाहेक अरू विकल्प छैन होइन त। मेरो आफ्नै पनि अब होइन पर्वतमा त्यो खालको स्थिति छ होइन, मेरो आफ्नै पनि कति जमिन यत्तिकै खेर गइरहेछ होइन, अब मैले सोचिरहेको छु त्यहाँ केही न केही गर्नुपर्छ भनेर, केही लगाउने सोच गरिरहेको छु होइन, जुन चाहिँ त्यो धाउन नपरोस्, एकचोटि लगाए पछाडि हल्का यसो संरक्षण गरेपछि त्यसलाई पुगोस् भन्ने खालका केही बिरुवाहरू लगाउने सोचमा छु। त्यही भएर अब कस्तो छ भन्दाखेरि कामको सिलसिलामा एक ठाउँबाट अर्को ठाउँमा मुभ हुनै पर्यो कि होइन, एक ठाउँमा बसिराख्दाखेरि पनि सबै कुराहरू नहुन सक्छन्, भोलि पढ्दै गएपछि पढ्नको लागि अथवा केही कुरा जान्नको लागि सिक्नको लागि त एक ठाउँबाट अर्को ठाउँमा मुभ हुनै पर्यो होइन, भोलि फर्किने भनेको आफ्नो गाउँ ठाउँ होइन, तिनै ठाउँहरू हुन्। त्यही भएर पनि परिस्थिति अनुसार चल्नुपर्छ मान्छे भनेको, यो सबै हामी 2 दिनको पाहुना त हुने होइन, त्यही भएर सबैले परिस्थिति अनुसार आफ्नो आफ्नो तरिकाबाट आफ्नो आफ्नो स्वरूपबाट कामहरू अगाडि बढाउनुपर्छ। यति बेला क्रममा हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ शिवकुमार विश्वकर्माले, शुरूआतमा उहाँको कमेन्ट आउँछ, हामीलाई औद्योगिक क्षेत्रदेखि उहाँले कार्यक्रम सुनेर कमेन्ट गर्नुहुन्छ र उहाँ पाल्पाको मान्छे हो, अहिले चाहिँ कामको सिलसिलामा पोखरामा हुनुहुन्छ र लेख्नु भएको छ 5,000 को लुगा किन्ने ठाउँमा 1,000 को लुगा किनेर 4,000 बचाउनुहोस्। ओके, गजब भयो कुरा, 5,000 को लुगा किन्ने ठाउँमा 1,000 को लुगा किनेर 4,000 बचाउनुहोस्, किनकि अप्ठ्यारो परेको बेला दराजको लुगाले काम टर्दैन। महोदय शुभ प्रभात, नमस्कार। नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन, सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने, आज मौसम शीतल शीतल छ है भन्नुभएको छ शिवले। हामीले औद्योगिक क्षेत्रदेखि कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ, हाम्रो एकदमै नियमित श्रोता, कहिले काहीँ टक्का टुक्का फोन पनि आउँछ, अलिक डिस्टर्ब हुने रहेछ, नभए फोन त उहाँले नियमित गर्नुहुन्थ्यो होला, हाम्रो रक्तदाता पनि हो, म सम्झिन चाहन्छु होइन, बेला बेलामा उहाँलाई सम्झिरहेको हुन्छु। शिवलाई थ्याङ्क यू सो मच। हामीलाई सुषमा श्रेष्ठले कमेन्ट गर्नुभएको छ, नमस्कार सर, म पनि सुन्दैछु है पोखरा मिया पाटनदेखि, नमस्ते भन्नुभएको छ। नमस्ते नमस्ते, थ्याङ्क यू। के छ सुषमा हालखबर, आजभोलि टेलिफोन लाइन मार्फत पनि आउनुहुन्थ्यो, खोइ कता आउनुभयो, यसो फुर्सद हुँदाखेरि टेलिफोन लाइन मार्फत पनि आउनुहोला होइन त। ल, टेलिफोन लाइन एकदमै खुला छ, 11 बजेर 20 मिनट गइसक्यो, स्टुडियो घडीमा एकैछिन गीत पनि सुनियो, टेलिफोन लाइनको प्रतीक्षारत छु म यहाँसँग कुराकानी गर्नको लागि। सबैजना आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, फेरि अब ब्रेक बज्ने बेला भयो भने अलिक लामै पनि बन्न सक्छ होइन, एक दुईजना साथीसँग कुराकानी गरौँ भन्ने हिसाबले 0165340040 यहाँहरूको लागि खुला छ। अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी आइसक्नु भएको छ, म उहाँलाई हटली वेलकम गर्छु। नमस्ते,
1: हेलो नमस्ते गुड मर्निंग सबिन जी नमस्ते
0: नमस्ते मलाई पूर्ण विश्वास थियो गणेशको नै फोन भन्ने के
1: अब मै आउँछु के रे पाएछ त्यही भएर
0: एकदम खाता खोल्ने नै तपाईँले हो कि
1: फेरि सुनिरहेको हुन्छु कहिले कहिले अनि साथीहरू कोही नै आउनुहुन्न त्यही भएर
0: अनि अब तपाईँको नामै गणेश तपाईँले श्री गणेश नगरेसँग त कार्यक्रम ऊ नै हुँदैन
1: साथीहरू सुनिरहनुहुन्छ होला तर फोन चाहिँ अब गरे नै हुने के अरे
0: ठिक छ अब साथीहरूको व्यस्तता होला के होला अब जसले भ्याउनुहुन्छ उहाँले गरिरहनु भएको छ अब
1: त्यही फेरि अस्ति नै भने अब बर्खा मास छ बर्खा मास भनेर नि भएन अब आजभोलि त खेतहरू सबै बाँझो छ अब अघि तपाईँले प्रसङ्ग उठाइरहनु भएको थियो अब खेतहरू सबै बाँझै छन् अब यहाँ यो मेन गरी यो सबैको जड भनेको यो विदेश खोलेपछि सबै यस्तै भयो जस्तो लाग्यो है
0: अब मेन त त्यही नै हो गणेश अब मेन समस्या नै त्यहीँबाट खडा भइरहेको छ अब त्यसलाई रोक्नु सबभन्दा पहिलो प्राथमिकता हो होइन जसरी अहिले वैदेशिक रोजगारी भनेर यी कुराहरू मेन पावरहरू यी होइन विभिन्न कुराहरू आइरहेका छन् अब यो केही न केही होला अब आश गरौँ सबै ठप्प बनाइदिने भने बल्ल नेपालमै केही हुन्छ कि भन्ने हो कि
1: पहिला सबै विदेशतिर गए अब कसले गर्ने त यहाँ खेती गर्ने मान्छेहरू कोही छैन
0: अब जसरी अब यो इन्डियन आर्मीको नेपाललाई लिन बन्द गर्यो नि त केही समय भयो होइन त्यसै गरी अब अरू अरूको पनि त्यसरी नै बन्द हुँदै जाने होइन युवाहरू यहीँ हुनु पर्यो कि मेन बनाउने भनेको त युवाले हो नि त
1: युवाले हो आफ्नो शक्ति स्रोत शक्तिहरू बाहिर गयो
0: पहिलाको सिस्टमको लेखि अब बिस्तारै त्यो टाइम आउला होइन वैदेशिक जुन यो कुराहरू छ
1: सबै खेतीबाली रमाइलो हुन्थ्यो होली गर्ने रे असार गर्ने सबै रमाइलो हुन्थ्यो अहिले सबै उहाँ एकचोटि गाउँमा गर्थे त्यहाँ एउटा चौतारी छ के माथि खेतको तल बेसी तल चौतारी छ त्यहाँबाट हेरेको सबै खेतहरू देख्थ्यो पहिला
0: अहिले पुरै ढाकी ढाकी हो
1: सबै वन जङ्गल बाँझो त्यस्तो त्यस्तो छ
0: के गर्ने
1: अनि यो बाँझो राख्ने बाँझो राख्नेहरू त्यो सरकारले अब हाम्रो सरकारको नाममा के गर्ने त्यस्तो नि हो कि होइन होला है
0: अब त्यो कुरो त आएको छ तर त्यस्तो त अब केही भएको छैन होइन कुरो चाहिँ आएको हो ठ्याक्कै
1: बाँझो राख्न नपाउने बाँझो भयो भने सरकारको नाममा हुने भन्ने के हो त्यस्तो सुनेर हो कि होइन होला
0: अब त्यो केही न केही होला अब हेरौँ हेर्दै जाउँ सबभन्दा पहिला वैदेशिक यात्रा चाहिँ बन्द होस् भन्न चाहन्छु म चाहिँ
1: नि सबै फेरि त्यतै नि विदेश नगएर फेरि हामी खानै पाउँदैन भनेर खाने
0: यहीँ गर्नेलाई अब हामी यहीँ छौँ त यी होइन म यहीँ छु त होइन अहिलेसम्म विदेश पनि मलाई थाहै छैन होइन यस्तै छ अनि तपाईँलाई धेरै धेरै बधाई पनि छ हिजो पाउनुभयो होला प्राइज
1: ए पाएँ तर साइज एकदम मेरो साइजको रहेछ क्या त्यो अस्तिको नि अहिलेको नि
0: ए ल तपाईँको दुईजना छोरो छोरी
1: एउटा भान्जा हो
0: ए भान्जा
1: फुपूको छोरा
0: ए
1: तल अलिक तल छ फुपूको छोरा हामी त सोल्टी भन्छ क्या रे हाम्रो त
0: ए हजुर हजुर
1: फुपूको छोराहरू छोरीहरू हाम्रो
0: हिजो आउनु भएको चाहिँ एकजना छोरा चाहिँ फुपूको छोरा
1: फुको छोरा अनि एउटा कान्छी छोरी
0: ए तपाईँको आफ्नै कान्छी
1: छोरी हजुर
0: ए उहाँ त पहिला पनि आउनु भएको थियो होला
1: पहिला पनि आएको थियो अनि तिमीहरू जाऊ त लिएर आऊ भनेर गर्थ्यो
0: ओ ठिक छ आफूले पाएको किन छोड्ने र होइन
1: हो नि पुरस्कार हो नि पुरस्कार भनेको सानो धेरै ठुलो सानो हुँदैन क्या
0: सबै बराबर पुरस्कार भनेको पुरस्कार नै हो त्यो लाउँदाको महत्त्व पनि छुट्टै हुन्छ कि फेरि होइन
1: एकदम कसैले बाटोतिर यसो हेरेर पोखरा म्याराथन लिएको देखेर गणेश गुरुङ भनेर चिन्न है यता पनि
0: है
1: कसैले देख्नु भयो त भने रेडी अन्नपूर्णमा फोन गर्ने गणेश गुरुङ यही हो क्या पोखरा म्याराथनको टी सर्ट लाएर
0: हिँडिरहेको छ एकदम खुसी लाग्यो आएर लिएर जानुभयो म त्यसमा एकदम आभारी छु किनकि
1: लिनु पर्यो नि किनकि झन् त्यो सेतो टी सर्ट होइन गर्मीको समयमा
0: एकदम राम्रो हुन्छ कि एकदम त्यो पसिना सोच्ने खालको छ मैले आफूले पनि लगाउँछु कि त्यहीँबाट दिनुभएको थियो
1: अनि कपडाको क्वालिटी पनि राम्रो क्वालिटी रहेछ
0: एकदम राम्रो क्वालिटी स्पोर्ट क्वालिटीमा हो
1: राम्रो क्वालिटीको रहेछ अनि गर्मीमा आनन्द हुन्छ नि शीतल
0: एकदम एकदम ल ठिक छ गणेश कुराकानी गर्दै राख होला
1: गाउँखाने
0: कथा अब कति नम्बर
1: म त अब त्यति त्यति जान्दैन कि रे गाउँखाने कथा सुनेको मात्रै भरमा हो आठ नम्बरको राखिदिनुहोस् मलाई
0: आठ नम्बर है
1: हजुर
0: ल ठिक छ आठ नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त ध्यान दिएर सुन्नु होला
1: ल
0: पुच्छरमा थिच्दा जुरुक्क उड्छे चटक्क छाडे थुचुक्क टेक्छे के होला पुच्छरमा थिच्दा जुरुक्क उड्छे चटक्क छाडे चुच्चाले टेक्छे के होला मिलाउनुहुन्छ पुच्छरमा थिच्दा जुरुक्क उड्छे चटक्क छाडे चुच्चाले टेक्छे के होला
1: त्यति उयो आउँदैन क्या त्यही भएर मलाई लगन नजानेन पासै गरे ल
0: ढिकी थाहा छ तपाईँलाई ढिकी
1: ए ढिकी त अब ढिकी चाहिँ अब त्यही अब पहिला पहिला हाम्रो पुस्ताले देखे होला अहिलेकोहरूले अब
0: अहिलेकोलाई अहिलेकोले त त्यो हेर्नको लागि म्युजियमतिर जानुपर्छ
1: म्युजियमतिर छ उहाँ हाम्रो सिक्लेस मनी म्युजियम छ त्यो म्युजियम पनि छ राखेको छ ढिकीहरू त्यस्तोहरू ठाउँ मात्रै पाइन्छ अब त्यस्तो कथा अब ढिकी भन्ने कुरा अब अब पुस्ताहरूले
0: हिस्ट्री नै भयो
1: त्यस्तै हो अब
0: ल गणेश ठिक छ एकदम खुसी लाग्यो
1: ढिकी है ल
0: नमस्कार ओके उहाँ हुनुहुन्थ्यो गणेश गुरुङ हामीलाई माटे पानीदेखि फोन गर्नुभएको थियो उहाँको लागि प्रश्न थियो पुच्छरमा थिच्दा जुरुक्क उड्छे चटक्क छाडे चुच्चाले टेक्छ के हो भन्ने प्रश्न थियो जसको सही जवाफ ढिकिरहेको छ यहाँ कृष्ण परियाले भर्खरै मात्र कमेन्ट गर्नुभएको छ नमस्कार नमस्कार हजुर सुनिरहेको छु म नौडाँडा कास्कीबाट कुहिरो लागेको छ हल्का पानी परेको छ भन्नुहुन्छ ओके नौडाँडातिर पानी परिरहेछ कृष्ण ल ठिक छ थ्याङ्क यू सो मच हालखबर के छ ठिक छ सर भन्नुभएको छ सुषमाजीलाई सुनेकोमा धन्यवाद व्यक्त गर्छु रेडियोलाई साथ दिनुपर्छ भन्ने मान्यता म छु भन्नुभएको छ एकदम हृदयदेखि धन्यवाद कृष्ण तपाईँको साथ सहयोग होइन रेडियो अन्नपूर्णलाई मिलिरहेको छ हाम्रो शुभचिन्तक रेडियो अन्नपूर्णको सफल व्यवसायी कृष्ण परियार नौडाँडाको शिला टेलरदेखि हुनुहुन्थ्यो उहाँको यता न्यू रोडमा पनि व्यवसाय आफ्नै छ भारबटनी अगाडि न्यू वेयर फेसन भन्ने उहाँले सञ्चालन गरिरहनु भएको छ 11:29 गएको छ स्टुडियो घडीमा एकजना साथीसँग फेरि कुराकानी गर्छु टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ नमस्ते
2: हेलो
0: नमस्ते हजुर
2: हजुर
0: नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर तपाईँको शुभ नाम
2: हजुर
0: तपाईँको शुभ नाम कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म भानुमतीदेखि हो
0: एलिजा
2: हजुर
0: ए एलिजा कताबाट रे
2: भानुमती
0: यो भने कता हो तनहुँ
2: हजुर तनहुँ नै हो
0: एलिजा के होला खै म त भुले नि त अनि मेरो अलिक भुल्ने बानी छ कि फेरि होइन सबभन्दा मेरो एउटा नराम्रो बानी भने कि भुल्ने बानी हो कि मैले एलिजा भन्ने हो र तपाईँलाई त्यस्तो लागेको पो हो कि
2: होइन मलाई लागेको होइन त्यस्तो
0: एलिजा एलिजा एलिजा भने के होला त खोइ म त ठ्याक्कै अड्कल गर्नै सकिनँ कि ओहो यो बिर्से जस्तो छ अनि के भन्ने एउटा गीत छ नि होइन बिर्से जस्तो छ तिमीलाई त ठिकै छ मलाई कस्तो छ भन्ने हो कि हो कि एउटा गीत थियो ठ्याक्कै त्यही याद आयो कि मलाई एलिसा लम्साल हो सम्झेँ नि त मैले होइन अनि के छ हालखबर हजुर एकदम सास फेरिरहेको छु अहिलेसम्म
2: हजुर
0: अहिलेसम्म सास फेरिरहेको छु अब
2: हेर्नु पर्यो नि हजुर सासूमा फेरि त फेरि गइहाल्यो नि त
0: कहाँ गइन्छ सासमा फेरि
2: कोही
0: कोही बेला झुकिन्छ कि भन्ने डर लाग्छ
2: नि हजुर
0: सुन्नु न यता तपाईँ अरू बोलेकै सुन्नुहुन्न कहिले काहीँ यसो झुकिन्छ कि भन्ने डर लाग्छ तपाईँ कहिले काहीँ झुकिनुहुन्न हो र ल ठिक छ झुकिनु भएन है त्यो त हुँदैन कहिले काहीँ झुकिन्छ कि भन्ने डर लाग्छ कि
2: त्यस्तो
0: भयो भने त बर्बाद हुन्छ यता हाम्रो तनाउको के ढोर फिर्दी होइन भानुमती भनेको यता के हेर्नु गाउँपालिका नगरपालिका के हो के रिसिङ घेरिङ के हो गुच्चा खानी सुनिरहेको नाम हो तर गाउँपालिका चाहिँ कुन गाउँपालिका हो भनेको भानुमती नौ त हो अब तर अब के नगरपालिका हो भनेर तपाईँलाई बुझ्नु भएन क्या हो ए हो त्यसो भयो ल ठिक छ त्यसो भए तनहुँबाट भने अनि के छ गाउँघरतिर अरू हालखबर पोखरातिरको त अब कुरै नगरौँ धेरै राम्रो छ त्यतातिरको चाहियो कि मलाई खबर चाहिँ अब गाउँघरतिर यति बेला के हुँदैछ कस्तो हुँदैछ यसो थाहा पाउनु पाएँ
2: यति बेला अब यस्तो हो अब मकै पनि बाँदर आउँछ
0: बाँदर हुल्का हुल आउँछन् कि अलिअलि
2: अलिअलि मात्रै भन्नै पर्दैन त्यो गरे मान्छेलाई त तिर्दैन अब बाँदरले
0: हो अब यस्तो अब बाँदर धपाउनलाई के गर्नुपर्छ भन्दाखेरि तपाईँलाई थाहा रहन्छ क्या कि होइन बाँदर धपाउनलाई अलिअलि खाना दिनुपर्छ कि बाँदरलाई पनि उनीहरूले पनि खाना पाउनु पर्यो नि त
2: तपाईँसँग
0: अलिक धेरै तर्की पावरफुल तरिकाले बोल्नुभयो नेता बन्न पनि मान्छे हेलिस कता हुनुहुन्छ कि नेतातिर नेता बन्नतिर लाग्नुहोस् है ल ठिक छ कति नम्बर रोज्नुहुन्छ कति नम्बर रोज्नुहुन्छ अब आठ नम्बर मात्रै गयो अरू सबै बाँकी छ ल भन्नुहोस् त तिन नम्बर भित्र रहेको प्रश्न तपाईँको लागि है त ध्यान दिएर सुन्नु होला हाँगा बिनाको रुखमा ठुला ठुला पात के होला हाँगा बिनाको रुखमा ठुला ठुला पात के होला यसको सही जवाफ हो केरा है त ल सुझाउ अहिलेको लागि सम्झिँदै गर्नु होला आउनुहुन्थ्यो हामीलाई अलि सलम सालले तनहुको के नाम भन्नुभएको थियो भुलेँ मैले त एकछिन ब्रेक राख्छु धेरै समय कटिसकेको छु ब्रेक पछाडि आउँछु है त
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
5: होम केयर सेवा, होम केयर सेवा,
6: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
6: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
6: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2-77।
7: हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।

0: मी गर्मी भाई के ची सो
1: पियो ना लाई ची सो उठाओ हॉले
0: हॉले गर्मी मनाया क्विक
1: रिफ्रेशमेंट बार न्यूट्रिशन मीट
0: ची सो हॉले
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9956-027-29

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजीब राउमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560-19218, 9028-57710।

0: डिस्काउन्ट पोइन्ट सँग सधैँ रिवार्डेड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती विन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती विन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
6: हेलो, पोखरा कलिङ।
7: कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ। कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ। एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत एकैसाथ हामी लाइभमा रहेका छौं र हामीलाई केही श्रोता साथीहरूले फोन गरिसक्नु भएको छ। बाँकी श्रोता साथीहरूसँग कुराकानी गर्नको लागि म एकदमै तम तयार छु। आज गाउँखाने कथाका प्रश्न उत्तर सँगसँगै हामी रहन्छौं र सँगसँगै आज के छ कसो छ होइन गतिविधिहरू के भइरहेछन् भनेर कार्यक्रम मार्फत पनि मैले जानकारी दिइरहेको छु। शुक्रबार तोलामै 10,500 रुपियाँले घटेको सुनको भाव आज बढ्यो अरे, कति भएछ त यहाँलाई थाहा छ? ल कति भएछ एकैछिनपछि म भन्छु है। त टेलिफोन लाइन मार्फत कोही साथी आउनु भएको छ, आज के कस्तो भएको छ सुनको भाव कार्यक्रम मार्फत मैले भन्नेछु। अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी, नमस्ते।
8: हजुर नमस्कार।
7: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
8: सुषमा श्रेष्ठ, मियापाटनदेखि।
7: मियापाटनबाट सुषमा श्रेष्ठ, के छ हालखबर तपाईँको?
8: हालखबर ठिक छ हजुरको?
7: मेरो पनि एकदम ठिकठाक छ भन्नुभयो।
8: हजुर,
7: अनि मियापाटनतिर के हुँदैछ?
8: मियापाटनतिर नि ठिकै छ।
7: हो
8: हजुर,
7: ठिक छ। अनि खाना खानुभयो? के गर्दै हुनुहुन्छ आजभोलि?
8: खाना खाएको छैन।
7: किन त?
8: आज ड्युटी छैन, त्यसैले घरै छु।
7: ए, घरमै हुनुहुन्छ, खाना खाने तयारी हुँदैछ होला नि होइन?
8: हजुर
7: हजुर, ल ठिक छ। त्यसो हामी प्रश्नतर्फ लाग्छौँ, अन्तिम अन्तिममा छौँ। कार्यलाई कति नम्बर राख्छ? कति नम्बर राखौँ होला?
8: छ नम्बर
7: हो कि?
8: हजुर,
7: कार्यक्रम सुन्दै हुनुहुन्छ?
8: अघि नै सुनेको थिएँ, अहिले फेरि सुन्दैछु।
7: ए, अनि फेरि सुन्दै हुनुहुन्छ है? ल ठिक छ, छ नम्बरमा रहेको यो आज गाउँखानीको दाको प्रश्न छ तपाईँको लागि है त। फल्दा पनि फल्दैन, फुल्दा पनि फुल्दैन, नभई पनि हुँदैन, के होला? ल भन्नुहोस्। फल्दा पनि फल्दैन, फुल्दा पनि फुल्दैन, नभई पनि हुँदैन,
8: नुन हो कि?
7: के भन्नुभयो?
8: नुन।
7: नुन
8: हजुर,
7: ल ठिक छ, सही जवाब दिनुभएको छ। त्यसमा सुन्दै गर्नुहोला अहिलेको लागि छुटौँ है त। हस् नमस्ते। उहाँ हुनुहुन्थ्यो सुषमा श्रेष्ठ, हामीलाई मिया पाटनदेखि फोन गर्नुभएको थियो र उहाँसँगको सहभागितालाई पनि मैले छुट्टाइसकेको छु। अघि कमेन्ट पनि गर्नुभएको थियो होला सायद उहाँले है, अघि कमेन्ट पनि गर्नुभएको थियो। विश्व संगीत दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु सम्पूर्ण रेडियोका हाम्रो श्रोताहरूमा भनेर कृष्ण परियारले शिला टेलरदेखि हामीलाई सम्झिनु भएको छ। यसको लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत उहाँलाई स्वागत गरिहालौ। नमस्ते। हेलो, हजुर नमस्कार।
9: नमस्कार सर,
7: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
9: म सुमन गुरुङ रामबजार।
7: ए के छ हाल खबर सुमनको?
9: है ठिकै छ भन्नु पर्यो, ठिकै ठिकै भनौँ।
7: ठिकै छ भने केही न केही गडबड छ भन्नु पर्यो, बुझ्नु पर्यो होइन?
9: छैन छैन,
7: नभए ठिक छ भन्नु पर्यो कि?
9: ठिक छ,
7: अल राइट, अल गुड भन्नु पर्यो होइन?
9: अल गुड।
7: अनि के छ फलेवास् तिर जानुभएको छैन? ल तपाईँलाई पनि शुभकामना योग दिवसको। आज रङ्गशाला आउनुभयो? रङ्गशालामा कार्यक्रम थियो नि त, पोखरा रङ्गशालामा। ए मणिमाग जानुहुन्छ? म काउडाँडातिर होइन, यता मेथलाङको डाँडातिर उक्लाउँदैछु, काउडाँडातिर जाने फुर्सदै भएन कि। ए जाने भन्ने कुरा हो तर यहाँ हाम्रो साथीहरू बिच कुरा मिलेन, त्यही भएर। अनि के छ फलेवासतिर कहिले जाने हो त? ए कहाँ भन्नु पर्यो? भगेरा भन्नु कता भन्नु पर्यो?
9: त्यो भाइको छोरा दिपेश थियो, त्यो पनि रोमानिया गयो, खेतहरू बाँधेको अवस्था भयो त्यहाँ। मैले त्यो अखबरी के अखबरी तपाईँले अघि भन्नुभयो त्यो लिमिसानातिर अखबरी लगाउँ कि जस्तो पनि लगाएको छु, विचार गरेको छु।
7: तपाईँले के लाउने विचार गर्नुभयो?
9: अखबरी
7: ए अखबरी खुर्सानी,
9: डल्ले खुर्सानी के?
7: ए डल्ले खुर्सानी। मैले चाहिँ लाउन खोजेको एभोकाडो हो।
9: सर त्यो हाम्रो नि ट्राई गरेको तिन चार चार पाँच वर्ष अगाडि नै मैले, त्यो पनि डल्लो हुँदो रहेछ क्या, भएर पनि अलिकति समय जस्तो भयो, अलिक माथि माथि दिल्ली सरहरू चाहिँ भएछ, म्याच गरेन त्यसमा। त्यो
7: हाम्रोतिर चाहिँ एकजना दाईले लगाउनु भएको छ होइन, केही वर्ष अगाडि, उहाँको चाहिँ गजब भइरहेछ। म पनि लगभग लगभग 20 बेर्ना जति लगाएर यो बर्खाको बेलामा लाउने योजना, खाल्टो त्यसलाई लिएर गएर लाउने प्रयास गरिरहेको छु। अब बाँझो त राख्नु भएन,
9: भएन भएन। यो हाम्रो के भने ल्यान्ड युज पोलिसी, भू उपयोग नीतिहरू पनि हामीले गर्नुपर्छ क्या।
7: एकदम एकदम एकदम।
9: अहिले वैदेशिक रोजगारको कुराहरू पनि आयो होइन, अब कुनै बेला दुबईको यहाँ प्राइम मिनिस्टर के आएको थियो अरे, नेपालकोसँग कुरा गर्दा हो, तपाईँहरू धनी हो, तपाईँहरू धनी हो, तपाईँहरूको त हिमाल कहिले पनि केही हुँदैन, हाम्रो त तेल पनि सिटिन्छ, एकचोटि ग्यास पनि सिटिन्छ, खोला नालाहरू त कहिले पनि केही गर्ने, तपाईँहरू धनी भन्ने त्यो भएको छ कि डिस्कसन जस्तो यसो।
7: एकदम एकदम सही भन्नुभयो। अनि के छ यतातिरको सांसद हुनुभएको छ तपाईँले, चिन्नुहुन्छ होला रेखा गुरुङलाई अहिले यहाँ चिन्नुहुन्छ?
9: गण्डकी प्रदेशको युवा सम्मेलन जस्तो गरिरहेछ, गण्डकी प्रदेशको 50 सहभागी
7: तपाईँले चिन्नुहुन्छ होला नि?
9: अस्ति हाम्रो यो अर्को थियो, उहाँ पनि सम्मान कार्यक्रम गरियो रेखाले, अनि राम बजारको यहाँको फेरि टोल विकास संस्थाको मेरो भेनाजू सुन्दर गुरुङ हुनुहुन्छ, अनि टोल विकास संस्थाबाट चाहिँ उहाँलाई फेरि 5-10 हजार जति हाम्रो चार भन्ज्याङ समाज छ नि माथि अर्को सरको चार भन्ज्याङ भनेको थाना लाने भनेर हाल्थे,
7: एकदम थाहा छ मलाई त्यो सबै थाहा छ, त्यो इतिहास हाम्रो हुमदाई हुनुभयो, तमुदीको अध्यक्ष चार भन्ज्याङ, चार भन्ज्याङले अब समाजसेवाको काम पनि गरिरहेछ, उता पर्व फलेवासतिर पनि लगेर कहिले तार जाली लाउने, कहिले के गर्ने कामहरू गरिरहेछ, मलाई सबै थाहा छ। एकदम एकदम एकदम म पनि अब कुनै बेला राजनीति गर्ने योजनामा छु कि त्यही भएर खै अब त्यो त के हुन्छ थाहा छैन होइन तर पनि बेला बेलामा गएर ठिक छ ल ठिक छ अब त्यतातिर नलागौँ कति नम्बर रोज्नुहुन्छ एउटा नम्बर रोज्नुहोस् त ल अनि हामी छुट्यौँ होला
9: खै तपाईँले गाउँ खाने कथा भन्नुहुन्छ यो सहर खानी बनाउनु पर्यो यो
7: सहर खानी कथा भनौँ त ल
9: बजार खाने सहर खाने कथा यो गाउँ खाने तपाईँले गाउँ नै खानुभयो भने खै हाम्रो ग्रासीको सिक्ने खानु भएन तनाउको भानुमती गाउँपालिका वडा नम्बर खानु भएन गाउँ खाने कथालाई संशोधन गर्नु पर्यो
7: ल संशोधन गरिदिएर अहिलेको लागि नम्बर रोज्नुहोस् त
9: खै गरेछ नम्बर वान नै राख्नु
7: वान नम्बर है ल अब अब भङ्गरालाई ल्याउने विचार गरेँ है मैले
9: विकास भएको पछि ठाउँहरू सबै तपाईँको जिम्मा
7: ल हात छैन कानमा समाउँछ आँखा होइन दृष्टि देखाउँछ के हो ल भन्नुहोस्
9: फेरि एकपटक
7: हात छैन कानमा समाउँछ आँखा होइन दृष्टि देखाउँछ चस्मा ल एकदम सही जवाब दिनुभएको छ सुन्दै गर्नु होला सम्झिँदै गर्नु होला है त सुमन ओके थ्याङ्क यू थ्याङ्क यू उहाँ हुनुहुन्थ्यो सुमन गुरुङ हामीलाई राम बजारदेखि फोन गर्नुभएको थियो अब हामी छुट्टिन्छौँ है त 11:54 गइसकेको छ टेलिफोन सहभागिता लिने प्रयास भनेको आजको लागि अब असम्भव जस्तै छ अब सम्भव बनाउने जिम्मा चाहिँ भोलि आउँछ आजको लागि एउटा गीत पनि सुन्नु पर्यो सम्झिनु भयो हामीलाई गणेश गुरुङ त्यस्तै एलिसा सुषमा त्यसपछि सुमन उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच कृष्ण परियार हुनुहुन्थ्यो यता कमेन्ट गर्ने नौडाँडाको सिल्ला टेलरदेखि सुषमा स्पेसली कमेन्ट गर्नुभयो त्यस्तै शिवकुमार विश्वकर्म लगायत धेरैजना साथीहरूले सम्झिनुभयो उहाँहरूलाई पनि थ्याङ्क यू सो मच भन्छु पछिल्लो समय केही अपडेटहरू छन् कि यसो नभए एउटा बर्खा लागेको छ यो बर्खा लाग्यो भन्ने लोकदोहोरी गीत रहेछ कहिले होला भेट होइन बर्खा लागेपछि भेट हुन गाह्रो हुन्छ है हिउँदो लाए लाउनु रे पिरती बर्खा लाए लाउनु रे खेती भन्ने एउटा गीत छ नि होइन त्यस्तै जस्तो हिउँदमा पिरती लाउने बर्खामा खेती लाउने हो अब अरू कुरा त्यस्तै हुन् गर्दै राखौँला भन्दै राखौँला सुन्दै राखौँला भन्नको लागि अघि मैले सुनको मूल्य कुराकानी गर्दै थिएँ आज सुन चाँदीको भाव बढेको छ सुन आज तोलामा 600 रुपियाँले बढेको हो र आज 286,700 रुपियाँमा कारोबार भइरहेको सुन आज 287,300 रुपियाँमा कारोबार भइरहेको छ है त ल अब अरू अपडेटहरू यस्तै हुन् खाटाखुटु चितवनमा रासोपाको महाधिवेशन चलिरहेको छ आजबाट सुरु हुँदैछ होइन अब पछिल्लो समय भनेको अब बर्खाको बेला छ अलिक ख्याल गर्नुहोला होइन अघि मैले जोडिहालेँ अब पछिल्लो समय यो बाँदरको कुरा पनि त्यत्तिकै छ वर्ल्ड कप पनि चलिरहेको छ ट्युनिसिया विरुद्ध जापानको जित भएछ है यो खबर छ अरू के छ अब राष्ट्रपति अब यतिखेर चितवनमै छ सबैको ध्यान केन्द्रित होइन के भएछ त भन्दाखेरि त्यो टाँगिएको गेटले गर्दाखेरि नै गाडी अवरुद्ध भएर त्यहाँ चाहिँ जाम परेको छ भन्ने खबरहरू पनि आइरहेका थिए तिनै कुराहरू हुन् अब पानी पर्छ बिस्तारै मौसम फैलिँदैछ यहाँहरू सुरक्षित रहनुहोला सबैजना सुरक्षित रहे भने बल्ल अगाडि बढ्न सकिन्छ यहाँहरूको दिन शुभ रहोस् सबैको जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
1: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको
0: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलतिर माछा लिन जान लागेको
0: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुस्ने गाउँपालिका वडा

0: भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856019218 9008857710।
2: ओहो नाचर बे कति छाब डिजाइन बे मारेकन किन नि खनी तोला
3: खनै बिवा नाचर बे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलारी तोला
2: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनारी बेल्ले छ्याबा कोपिम ओछे
3: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव चार मोहै
2: जग्गा मात्र आङी रूपाकोट ज्योति सुन चाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
2: रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061580815 9855358 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान निभिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
5: डिजिटल ठगीबाट बचौं।
6: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
5: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
6: वित्तीय सचेतनाका लागि डेवलपमेंट बैंक को पहल

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसो।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाहकार
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
5: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, इसिजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
7: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9857006036।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: मम्मी गर्मी भयो के चिसो पिउन
2: पिउनलाई चिसो उठाउ हर्लिक्स
3: हर्लिक्स गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्ट बार न्यूट्रिशन मिक्स
3: चिसो हर्लिक्स
4: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ
5: ई सेवा सबै सधैँ सँगै

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: महिन्द्रा ब्रांड का कुनै पनि गाड़ी खरीद बिक्री तथा एक्सचेंज का लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्था मा गाड़ी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्यांकन विधि र बिना कुनै झंझट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्यांकन र तुरन्तै भुक्तानी। यदि तपाई आफ्नो महिन्द्राको पुरानो गाड़ी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाड़ी बिक्रीसँगै महिन्द्राको गाड़ी खरिद समेत गर्न सकिनेछ। गाड़ी खरिदमा तपाईँले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200-point चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाड़ी। अग्नि आस्था प्राली तपाईँको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061-41-16-05, 98-20-114-952। अग्नि आस्था विजयपुर पोखरा अग्नि ग्रुप।

0: ಸೆವೆನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
2: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा. उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, को हुने वा धेरै अग्लो हुने. बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म. सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक. सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871.
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा. हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ. आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्.

0: नेपाल पे क्यूआर मा आबद्ध हुन आज आफ्नो बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वालेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
3: It's a goal!
0: Himstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunuhos 32% samma ko cashback! World Cup 2026 ko TV season pass! Ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV! Uhi celebration! Harek generation!
4: Himstar for a complete home!
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हरे
2: हरे
1: गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स चिसो हरे

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
1: Ninety-three point four.

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ कनेक्सनमा।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256537526।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे इसिजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 0165685536, मोबाइल 9856300536।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
4: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: डिजिटल ठगीबाट बचौ।
7: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
7: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध
10: यहाँ अत्याधुनिक थ्रीटेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुले रजियौ
1: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: खुट्टु खुट्टु पियो या सिस पर आयो
4: अब गर्दी लाइकी चीज को हर्दी
5: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
6: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
9: सुवर्ण अवसर
10: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यूरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
9: उपचार हुने रोगहरू
10: पायल्स फिस्टर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
9: गाइनेको मास्टियाको उपचार वा सर्जरी
10: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
9: अपरेसन पश्चात दुखाइ कम हुने
10: उपचार गरेपछि छिटो निको हुने
9: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
10: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू पोखरा
11: फोन 061-590-162-590-163
12: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
13: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई
14: शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
8: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-032-29 98028-59321-061-571

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
1: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
0: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
0: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-585-536, मोबाइल 98560-536।
4: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
0: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
4: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
5: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
0: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
5: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
4: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
4: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
1: होम केयर सेवा, होम केयर सेवा।
6: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
6: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
6: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-89277।

0: इट्स अ गोल टीम्स आर गोल हर एक वर्ल्ड कप से यो वर्ल्ड कप नहीं करो सेलिब्रेट मिली सब जेनरेशन हिमस्टार टीवी खरीद करना पाओ 32% को कैशबैक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्ष को नेट टीवी पैक शर्तहरू लागू हुने छन् हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन
1: हिमस्टार फॉर अ कंप्लीट होम
2: घुटनु घुटनु पियो या सिप मा रमायो
3: अब गर दियो लाइक किंग चीज को हर्डी
4: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
5: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
6: थाहा छ
7: सल्लाहकार के अरे के
8: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
5: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिकठाक

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 266 र 553 8 34।

0: फार्म रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2-77।
2: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
3: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा। त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी कुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच। यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
4: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: मम्मी, गर्मी भयो के? चिसो पिउन, पिउनलाई चिसो उठाउ हरले।
10: हरले गर्मीमा नयाँ ट्विस्ट,
9: रिफ्रेशमेन्ट बार, न्युट्रिसन मिक्स,
10: चिसो हरले।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: हरेक स्पेन्डिङमा कलेक्टिङ पोइन्ट,

0: ಸೆವೆನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಘರ್ ಹೋಸಿಯಾ ಆಫೀಸ್ ಹೋಟೆಲ್ ಹೋಸಿಯಾ ರೆಸ್ಟೋರೆಂಟ್ ಚಿಟೋರ ಭರ್ಪರ್ದು ಇಂಟರ್ನೆಟ್ ಸೇವಾ ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಪೋಖ್ರಾಕೋ ಬ್ರಾಂಡ್ 25 ವರ್ಷಕ್ಕೆ ವಿಶ್ವಾಸ ಗತಿ ಸಹಪಾರ 1 GBPS ಸಮ್ಮಕ ಪ್ಯಾಕೇಜ್ ಕೋ ಬಹಾರ ಸ್ಟ್ರೀಮಿಂಗ್ ಗೇಮಿಂಗ್ ಕಾಮ ಹೋಸಿಯಾ ರಮಾಯಿಲೋ ಜಾ ಸುಕೆ ಜಾವು ಕನೆಕ್ಷನ್ ಮಾ ಕುನೆ ಗಡಬಡಿ ಸೈನ ಢಿಲೋ ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಸದೈ ತಪಾಯಿಕೋ ಸಾಥಮಾ ಹಿಜೋ ಆಜ ಭೋಲಿ ಹಮೇಶೋ ತಪಾಯಿಕೋ ಬಾಟೋಮಾ ಚಿಟೋ ಭರ್ಪರ್ದೋ ಸುಲಭ ರ ಸಹಜ ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ತಪಾಯಿಕೋ ಪೈಲ ರೋಜಾಯಿ.
2: मम्मी गर्मी भाई के चीसो प्यूना
3: प्यूना लाई चीसो उठाओ हॉले
4: हॉले
5: गर्मी मनाया ट्विस्ट
3: रिफ्रेशमेंट बार न्यूट्रिशन मीट
5: चीसो हॉले.
6: वरिष्ठ न्यूरो फिजिशियन पोखरा में
7: काठमांडू वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोईराला नियमित रूप में प्रत्येक महीना को तेसरो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्र पुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म.
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834.
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रीमिंग गेमिंग काम होसिया रमाइलो जहाँ सुके जाऊ कनेक्शन में कुने गड़बड़ी छैन ढिलो पोखरा इंटरनेट सदै तपाईको साथमा हिजो आज भोलि हामीसँग तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इंटरनेट तपाईको पहिलो रोजाई.
9: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिट को सुव्यवस्था. अब घर में पठाउनु पैसा
10: हटाउनु चिन्ता को अवस्था राम्रो दर स्पष्ट शुल्क हाम्रो यो नीति तपाईको परिवार को खाँचो हामीले बुझ्यौं रीति
9: सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा तपाईको पैसा को यात्रा हामीले देखाउने बाटो राष्ट्रिय वाणिज्य बैंक रेमिट विश्वास र गर्वको नातो
10: राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ.

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा,
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560972।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560972।

0: कोलगेट मैक्स पे निंद्रा भगाओ, ताजगी जगाओ।
1: ठंडुबा पीड़ा हरी बा दुर्गा को कीटों को दुखना तीन मई दूर करने ठंडुबा
0: एक बाम तीन काम ठंडुबा
2: अब ठंडुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घाट हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
8: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
9: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
10: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त? टाढै हो कि क्या हो?
11: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
10: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
11: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
10: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
11: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
10: सम्पर्क मोबाइल 98-560-19-218, 98-028-57-710।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9956600536।
3: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।
4: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा,
5: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
7: आहा, कस्तो मिठो सुगन्ध! आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
8: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
9: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
10: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
11: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
10: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
11: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
12: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
10: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
11: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
10: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
13: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
13: गाइनेको मास्टियाको उपचार वा सर्जरी,
1: के तपाईँ तपाईलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
13: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
13: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
14: फोन 061 590 162 590 163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: फेस्टल आयुर्वेद केन्द्र मा जाऊ। अब बाँझोपन को नैराश्यतालाई खुशी मा बदलाऊ।
1: हाँ, यो कसरी संभव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक। वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
3: हिमस्टार फर अ कम्प्लिट होम।

0: कोलगेट मैक्स फ्रेश निद्रा भगाओ ताजगी जगाओ।
1: रामुदाई परिवार लिएर हिड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856019218 9008857710। होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834300329, 9808-59321, 061-581-871।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
8: हेलो
9: हजुर, नमस्कार।
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
9: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
8: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: अनि कति बेला बस्छन् त डाक्टर?
9: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
8: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
10: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
11: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
12: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
11: किन एएसी लाइट ब्रिक नै?
12: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
11: वाह, मैले खोजेको जस्तो रहेछ।
12: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ, फोन 01-591-35-96-98-012-35-444।
10: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज। पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
13: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
10: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज। पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
14: 93.4

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-5-91-728, मोबाइल 98-560-0-27-29।

0: इट्स अ गोल हिमस्टार गोल हर एक वर्ल्ड कप से यो वर्ल्ड कप नहीं करो सेलिब्रेट मिली सब जेनरेशन हिमस्टार टीवी खरीद करना पाओ 32% को कैशबैक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्ष को नेट टीवी पैक शर्तहरू लागू हुने छन् हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन
1: हिमस्टार फॉर अ कम्प्लीट होम
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
6: मम्मी गर्मी भयो के चिसो पिउन
7: पिउनलाई चिसो उठाउ हर्लिक्स
8: हर्लिक्स गर्मीमा नयाँ ट्रिक
7: रिफ्रेशमेन्ट पा न्युट्रिसन मिक्स
8: चिसो हर्लिक्स
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
11: होम केयर सेवा होम केयर सेवा
12: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
11: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
12: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
11: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
12: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
11: सुत्केरी नवजात शिशुको हेरचाह
12: क्यान्सर सर्जरी राहतकारी हेरचाह
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
12: डाक्टर ल्याब सेवा
11: औषधि डेलिभरी सेवा
12: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569927

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
2: ओहो नाचर बे, कति छ्याब डिजाइन बे मारेकन किन नि खनि तोला
3: खनै दिवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलादी तोला
2: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनै पो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुल तुई बिसानारी बेल्ले छ्याब कोपिम ओछे
3: हजुर किने झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म विशा वा चुबल तुई विशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
2: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडेरे मुहै आसुम ल्यादो
3: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा खैमा बिलन चन्ने यामो
2: तोई मिल तुई विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0615808115 98565315 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा तान नि बिन्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाकोट।

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा
2: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
4: शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन। आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
8: फोन 061 590 162 590 163।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 266 र 5 54 834।

0: ए बुढा, हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
1: होइन, कसले भन्यो?
0: ल, गाउँभरि हल्ला चलिरहेछ त।
1: अरे, हल्लाको पछि लागेर नि हुन्छ कै? कागले कान लग्यो भन्दैमा
2: कागको पछि लाग्ने त?
1: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
0: कस्तो मन छाने कुरा गर्यो बुढा। खोला तरेपछि लौर बिर्सन त भएन नि, हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
1: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
0: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
3: सदस्य बनौं, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
4: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
3: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: मम्मी, गर्मी भयो के? चिसो पिउ न, पिउ न लाई चिसो उठाउ हर्ने। गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्ट पाउ, न्यूट्रिशन मिक्स, चिसो हर्ने।
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सहपार, 1 जीबीपीएस।

सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: डिजिटल ठगीबाट बचौ।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरू होइन, एसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-9812-35-444।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9956-027-29।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: भर्ना खुल्यो
2: सिटी भिटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ इन्फर्मेसन टेक्नोलोजी होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 0165504198 7987 98 5602059
5: पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
6: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
7: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
10: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028359321 5185871
9: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
11: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
12: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस
13: छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
13: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061 587 266 र 553 834।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: मम्मी गर्मी भयो के चिसो पिउना
3: पिउनालाई चिसो उठाउ हर्लिक्स
2: गर्मीमा नयाँ ड्रिंक
3: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
2: चिसो हर्लिक्स
4: घरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
5: शिखर इन्सुरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
3: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
3: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
4: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो
6: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो
5: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
6: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
5: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन
6: उत्कृष्ट साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट
5: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
6: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्
5: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ
6: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन फोन 061-571-809-574-997
7: घुट्टु खुट्टु पियो या सिपमा रमायो
8: अब गर्दी लाइकी चीजको हर्डी
9: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
8: चीजको हर्डीको
10: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
11: थाहा छ थाहा छ
12: सल्लाहकार रुपियाँ के बचेर
11: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
10: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक
4: रामुलाई किन स्कुल नपठाएको मैले दाई
3: काममा अलि सघाउँछ कि भनेर नि
4: होइन दाई बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो बाल श्रम त अपराध हो नि हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं बाल श्रमको अन्त्य गरौं
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: नगद को भार 5 वर्ष सम्म मान्य नवीकरण सहज राष्ट्रीय वाणिज्य बैंक सँगै गरौ सुनिश्चित भविष्य निर्धारण कारोबार होस् या व्यक्तिगत खर्च राष्ट्रीय वाणिज्य बैंकको क्रेडिट कार्ड सुरक्षित अनि भरपर्दो पर्छ खातामा पैसा नभए पनि हुन्छ लिमिट अनुसार आर्थिक कारोबार यति सुविधा भएपछि लिनु पर्दैन केही कुराको भार 45 दिनसम्म ब्याज मुक्त भुक्तानी राष्ट्रीय वाणिज्य बैंकसँग सबै कुरा हुन्छ सहज र सन्तुलित क्रेडिट कार्डले दिन्छ सुविधा हजार घर गाडी शैक्षिक व्यावसायिक कर्जा पाउन कुर्नु पर्दैन अब आइतबार गर्ने होइन त अब सपनाहरू साकार राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

राष्ट्रिय वाणिज्य बैंक क्रेडिट कार्ड स्मार्ट भुक्तानी सुरक्षित साथ नगद कारोबारको सरल तरिका नेपाल भारत भुटानमा मान्य सुविधा क्रेडिट कार्ड हो तपाईँको सुविधाको साथ स्मार्ट बनौ छोडौ।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाण्डौमा दरबार मार्गैबाट काठमाण्डौ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
1: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24th years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: सय दुई सय हजार यत्रा वर्षा देखुन मरि मेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्या हुन् लखपति कहिले करोडपति
1: एक हजार दुई हजार गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9855997
4: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
5: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
4: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
5: शशिधर अनि तिमी नि
6: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
5: त्यो पनि एनटीएचएमसीमा छ नि
4: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
5: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
7: बिस्तारै चलाउनुहोस् न दाई हतार गरेर कता पुग्नु छ र
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि
7: ट्राफिक नियमको पालना गरौँ सुरक्षित यात्रा सुनिश्चित गरौँ
5: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: पोखरामा एकमात्र इएमबीए कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ छदेखि आठसम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि डेढ वर्ष अर्थात् तीन सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा दुई वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिइओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्

0: ऑयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
4: काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
5: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: বাটসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना शुरू गर्नुहोस्। 93.4

नमस्कार, साँझ छ बजेको अनुभव हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू, लामिछाने र शाहले संयुक्त रूपमा गरे उद्घाटन। आफ्नो उद्देश्य र गन्तव्य प्रष्ट रहेको प्रधानमन्त्री बालेन शाहको दावी, कांग्रेस रासोपाको दुश्मन नभई प्रतिस्पर्धी भएको गगन थापाको भनाई। राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग रहन एमाले नेता गेवालीको सुझाव। सुशासन, पारदर्शिता र थिति बनाउने अभियानमा राष्ट्रपालाई पुनः समर्थन रहने नेकपा नेता पुनको भनाई। आज अन्तर्राष्ट्रिय योग दिवस, स्वस्थ वृद्धावस्थाको लागि योग नाराका साथ योगाभ्यास सहित मनाइयो। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू पुष्टि, भाइरस सबै महादेशमा पुग्यो। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै र विश्वकप फुटबलमा जापानले ट्युनिसियनलाई 4 गोलले हरायो। केप भर्डेसँग बराबरीमा रोकिएको स्पेनले साउदी अरेबियासँग खेल्दै। अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ। रासोपा सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजाएर संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहमा नेपाली कंग्रेसका सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप गेवाली, नेकपाबाट नेता वर्षा मानपुन र राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्दन सहभागी हुनुभएको छ। यस्तै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी बन्नुभएको छ। स्थापनाको 4 वर्षमै झण्डै 2/3 बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार नीतिमा पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनैतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ। 3 दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउनेछ। यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ। महाधिवेशनमा 4,200 जना भन्दा धेरै प्रतिनिधि सहभागी हुने राष्ट्रपतिले जनाएको छ। महाधिवेशनमा गर्न लागि प्रस्तावमा केन्द्रीय समितिमा 151 जना निर्वाचित हुने र 7 जना प्रदेश सभापति पदेन सदस्य हुने उल्लेख छ। महाधिवेशनमा 2 चरणको मतदान प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने तथा दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारी चुनाव हुने राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार मतदानको लागि 80 वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राष्ट्रपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन्। भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पर्सि मतदान हुनेछ। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन शाहले सरकार संचालन र कार्यशैलीमाथि उठ्न गरेका प्रश्नहरूको मौलिक शैलीमा जवाफ दिनुभएको छ। उहाँले आफू नेतृत्वको सरकारको यात्रा एक्सप्रेस वेमा दौड़िरहेको गाड़ी जस्तै भएको बताउनुभएको छ। चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै शाहले आफ्नो उद्देश्य र गन्तव्य प्रष्ट रहेको भन्दै गन्तव्यमा पुगेपछि मात्रै विश्राम लिने स्पष्ट पार्नुभयो। सम्बोधनको शुरूमा नमस्ते गर्दै ठट्टाको शैलीमा नबोलौं भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै उहाँले उपस्थित प्रतिनिधि र विशिष्ट अतिथिहरूलाई सम्बोधन गर्नुभयो। राष्ट्रपति सभापति रवि लामिछाने सहितको मंचमा उहाँले सानो महत्वाकांक्षा र देश बनाउने तीव्र हुतुटीका कारण नयाँ राजनीतिक शक्तिहरूको उदय भएको उल्लेख गर्दै पार्टीलाई संस्थागत र स्थापित गर्ने कुरा अहिलेको आवश्यकता भएको बताउनुभयो। विभिन्न राजनीतिक दलका नेताहरूले राष्ट्रपा र नयाँ शक्तिहरूको कार्यशैलीप्रति संकेत गर्दै गाड़ीमा एक्सिलेटरसँगै ब्रेक पनि आवश्यक हुने भनी दिएको सल्लाह र चिन्ताप्रति बालेनले कड़ा जवाब फर्काउनुभयो। धेरैले चिन्ता मान्नुभएको छ, सरकार भनेको गाड़ी जस्तो हो र यसमा ब्रेक पनि लगाउनुपर्छ भन्नुभएको छ। उहाँले भन्नुभयो, त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा मात्रै हुन्छ, तर हाम्रो गाड़ी एक्सप्रेस वेमा हिँडेको गाड़ी हो। यो रोकिँदैन, सिधै गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। बालेन शाहले नयाँ पुस्तामा रहेको देश परिवर्तनको हुटुटीलाई कसैले रोक्न नसक्ने संकेत गर्दै आफ्नो कार्यशैली गन्तव्यमुखी रहेको दावी गर्नुभयो। उहाँले राष्ट्रपाको महाधिवेशनले पार्टीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै नयाँ राजनैतिक शक्तिहरू देशको समृद्धिको लागि दृढ़ भएर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी राष्ट्रपाको दुश्मन नभएको बताउनु भएको छ। राष्ट्रपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको छ।
नेपाली कांग्रेस राष्ट्रसभाको प्रतिस्पर्धी हो, दुश्मन होइन, हामी प्रतिस्पर्धा गर्ने हो, हामी अग्लो हुन चाहन्छौ, सभापति थापाले भन्नुभएको छ। तपाईहरूको अग्लाई देखेर लोभ लागेको छ, हामी तपाईहरूभन्दा अग्लो हुन चाहन्छौ, बन्छौं पनि एक दिन, तर राष्ट्रसभालाई सानो बनाएर वा खुट्टा काटेर आफूहरू अग्लो हुने चाहनामा नभएको उहाँले बताउनुभयो। तर तपाईहरूलाई सानो बनाएर होइन, तपाईहरूको खुट्टा काटेर होइन, मन वचन र कर्मले इमान्दारितापूर्वक काम गरेर अग्लो हुन चाहन्छौ उहाँले भन्नुभएको छ। हामी सफा हुन चाहन्छौ तर तपाईहरूलाई फोहोर देखाएर होइन, हामी हाम्रो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौ, थापाले भन्नुभएको छ। नेकपा एमालेका नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्ति दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिनुभएको छ। चितवनको भरतपुरमा राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता गेवालीले नेपाल जस्तो देशले गलत निर्णयबाट उत्पन्न हुने भू राजनैतिक दबाव थिग्न कठिन हुने भएकोले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग रहनुपर्ने बताउनुभयो। उहाँले सरकार गठन भएको 100 दिन नपुग्दै केही निर्णय र गतिविधिले प्रश्न खड़ा गरेको उल्लेख गर्दै महाधिवेशन मार्फत ती प्रश्नको जवाफ दिन राष्ट्रपालाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भू राजनैतिक दबाव नेपाल जस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ। त्यसो भएको हुनाले तपाईहरूको यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाको लागि सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ। सरकारले अझै 100 दिन पूरा गरेको छैन, आलोचना गर्न मन छैन र यो आलोचना गर्ने थलो पनि होइन, तर पनि प्रारम्भिक केही निर्णय केही गतिविधिहरूले प्रश्नहरू भने खड़ा गरेका छन्। तपाईहरूले यो महाधिवेशनबाट ती प्रश्नहरूको जवाफ दिनुपर्छ। गेवालीले लोकतान्त्रिक संस्थाको सम्मान, आलोचनाको ग्रहणशीलता र जनमतप्रतिको उत्तरदायित्व कायम राख्न राष्ट्रपालाई आग्रह गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले थिति बसाउन चालिएको कुनै पनि कदमहरू विधि सम्बद्ध र संविधानभन्दा बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिन सरकार र राष्ट्रपाललाई आग्रह गर्नुभएको छ। चितवनमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेता पुनले भ्रष्टाचारको अन्त्य र सुशासनको विषयमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विगतमा आफूहरूले पनि सुशासनको एजेण्डालाई गतिलोसँग अघि बढ़ाएको दावी गर्नुभयो। उहाँले भन्नुभयो, सुशासनको एजेण्डामा हामी बीच समानता छ, सुशासनको एजेण्डामा नेकपा र राष्ट्रपाको जतिको निकट सहकार्य सायद अरूको बीचमा भएको छैन। कठिन परिस्थितिमा पनि हामीले लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेका थियौं। थिति बसाउन चालिएको कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् भन्ने कुरामा तपाईँको पर्याप्त ध्यान पुग्नेछ भन्ने हाम्रो विश्वास रहेको छ, उहाँले भन्नुभएको छ। नेता पुनले सुशासन र पारदर्शिता र थिति बसाउने अभियानमा राष्ट्रपालाई पुनः समर्थन गर्ने उल्लेख समेत गर्नुभएको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त सिके राउतले नवयुवा आन्दोलनको भावलाई नबिर्सन सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाललाई सुझाव दिनुभएको छ। चितवनको भरतपुरमा रहेको गेस्ट हाउस चौरमा आयोजित राष्ट्रपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले नवयुवा आन्दोलनबाट प्राप्त विश्वास नभुल्नको लागि राष्ट्रपाललाई सम्झाउन पनि आफू महाधिवेशनमा सहभागी हुन पुगेको बताउनुभयो। उहाँले भन्नुभयो, नवयुवा आन्दोलनको भावनालाई नबिर्सिनुहोला भनेर सम्झाउन पनि म यो महाधिवेशनमा आएको हौं। तपाईँहरू जुन आन्दोलनबाट उदय हुनुभएको छ, जुन जनआस्था प्राप्त गर्नुभएको छ, विश्वास प्राप्त गर्नुभएको छ, त्यसलाई कहिले पनि नबिर्सिनुहोला भनेर पनि म यहाँबाट भन्न चाहन्छु। हाम्रो पार्टी फरक होला केही छैन, हामी भन्छौ देश बनाउने हाम्रो सपना पनि तपाईँ मार्फत नै पूरा होस् हामी त्यो चाहन्छौ। अध्यक्ष राउतले राष्ट्रपाले नवयुवा आन्दोलनका शहीदहरूको सपनालाई पनि नबिर्सने विश्वास व्यक्त गर्नुभएको छ। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका त्रुटि विरोधाभास र अपूर्णताहरू सच्याउँदै संशोधन मार्फत थप समावेशी न्यायपूर्ण र समृद्ध बनाउने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपामाथि आएको बताउनु भएको छ। चितवनको भरतपुरमा राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले देश अझै पनि सुशासन समृद्धि सामाजिक न्याय र वास्तविक समानताको खोजीमा रहेको बताउनुभयो।

उनको भरतपुरमा आजदेखि शुरू भएको पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीतिक तथा आर्थिक प्रोत्साहन संरचना भएको बताउनु भएको छ। उहाँले विगतमा राजनैतिक दलहरूले अवसरभन्दा पहुँचवालालाई प्राथमिकता दिने संस्कार विकास गरेको आरोप लगाउनुभयो। उपसभापति वाइलीले राज्य संयन्त्र सृजनात्मक र प्रतिस्पर्धामूलक बन्न नसकेको भन्दै अवसर विस्तार गर्ने भन्दा पहुँचको संरक्षण गर्ने प्रवृत्तिले देशको विकासमा अवरोध सृजना गरेको उल्लेख गर्नुभयो। यो अवरोध हटाउने अभियानमा रासुपा रहेको उहाँको भनाई थियो। वाग्लेले विवेक विधि र नियममा आधारित शासन प्रणाली निर्माण भागभण्डाको अन्त्य तथा मेरिटोक्रेसीको स्थापना र नागरिक केन्द्रित लोकतन्त्रको विकासमा पार्टी प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले राष्ट्रसभाको सहमति अक्षरशः पालना गर्ने बताउनु भएको छ। महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले बालेन संघको सहमति इमान्दारिताका साथ पालना गर्ने बताउनु भएको हो। सरकार सञ्चालनका लागि राष्ट्रसभाले निर्वाचन अघि नै बालेनको खुट्टामा बल पुर्याइसकेको छ। भटाभट गोल हाल्ने जिम्मा बालेनजीको हो, उहाँले निरन्तरता पनि दिइरहनु भएको छ। उहाँले भन्नुभयो, झुकिएर त्यो बल कहीँ आएछ भने त्यो बल त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो, उहाँले भन्नुभएको छ। जेएनजेपी शाखा किशोरीहरूको एक समूहले डिम्ब व्यापार र डिम्ब तस्करी विरूद्ध विरोध प्रदर्शन गरेका छन्। आइतबार माइती घरमा विभिन्न प्लेकार्ड र नाराबाजीसहित जेएनजेपी शाखाका किशोरीहरूले डिम्ब व्यापार र डिम्ब तस्करी विरूद्ध प्रदर्शन गरेका हुन्। उनीहरूले पीड़ित किशोरीहरूलाई तत्काल न्याय दिनुपर्ने, डिम्ब तस्करीमा संलग्न रहेको आरोप लागेका पूर्व महान्यायाधिवक्ता सविता भण्डारी बराललाई तत्काल पक्राउ गर्नुपर्ने र यस अवैध कार्यमा संलग्न डाक्टरहरूलाई कानूनी कार्यवाही गर्नुपर्ने माग राखेका छन्। होप फर्टिलिटी लगायतका केन्द्रहरूमा डिम्ब तस्करीमा संलग्न डाक्टर स्वस्ति शर्मा, असीम अधिकारी मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानसहितका चिकित्सकहरूको मेडिकल लाइसेन्स खारेज गरी मुद्दा चलाउनुपर्ने उनीहरूको मुख्य माग छ। उक्त विरोध प्रदर्शनमा डिम्ब तस्करी विरूद्ध लामो समयदेखि अभियान चलाउँदै आएका युवा अभियन्ता किरण विकको पनि सक्रिय सहभागिता रहेको थियो। प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले गम्भीर आरोप लगाउँदै पूर्व महान्यायाधिवक्ता सविता भण्डारी बराल सरकारमा महानिधिवक्ता नियुक्त भएपछि शक्तिको दुरूपयोग गरी आफ्नो मुद्दा आफै खारेज गराएको दावी गरेका छन्। साथै राजनीतिक र प्रशासनिक पहुँचको भरमा आफ्नै छोरी समेत संलग्न रहेको उक्त डिम्ब तस्करीको केसलाई कमजोर बनाएको आरोप समेत प्रदर्शनकारीहरूले लगाएका छन्। प्रदर्शनका क्रममा बोल्दै युवा अभियन्ता किरण विकले डिम्ब तस्करीमा संलग्न पूर्व महान्यायाधिवक्ता सविता भण्डारी बराल र संलग्न डाक्टरहरूमाथि फौजदारी अभियोग दर्ता भई कानूनी कार्यवाही अघि नबढेसम्म यो आन्दोलन निरन्तर जारी रहने बताउनुभयो। गैर कानूनी डिम्ब व्यापारले किशोरीहरूको स्वास्थ्य र भविष्यमा गम्भीर खेलवाड़ भइरहेको भन्दै प्रदर्शनकारीहरूले दोषीलाई राजनीतिक वा प्रशासनिक संरक्षण नदिन र शक्तिको आडमा मुद्दा कमजोर नबनाउनको लागि सरकारको ध्यानाकर्षण समेत जनाएका छन्।

म्याग्दीको धौलागिरी गाउँपालिकाको दुर्गम बस्ती गुर्जासम्म सड़क पुगेपछि जिल्लाका 45 वडामा र सड़क सञ्जालको पहुँच विस्तार भएको छ। गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार यस वर्ष गुर्जासम्म सड़कको ट्र्याक खोलिएको हो। अब सड़क स्तर उन्नति गरी नियमित सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सड़क पुगेपछि स्थानीयलाई यातायात सुविधा मिल्नुको साथै कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणमा समेत सहज हुने अपेक्षा गरिएको छ। लुलाङदेखि गुर्जासम्म करिब 22 किलोमिटर सड़क निर्माणको लागि संघ प्रदेश र स्थानीय सरकारले संयुक्त रूपमा बजेट परिचालन गरेका थिए। यसअगाडि गुर्जाबाट गाउँपालिकाको केन्द्र मुना पुग्न एक दिन पैदल हिँड्नुपर्ने बाध्यता थियो। अहिले भने गाउँपालिकाको सेवा लिन पुग्ने नागरिक एकै दिनमा घर फर्कन सक्ने भएका छन्। पछिल्ला 4 वर्षमा धौलागिरीमा सड़क पूर्वाधार विस्तारलाई ठूलो उपलब्धिका रूपमा हेरिएको छ। लुलाङ गुर्जा सड़कसँगै मरेनी जलजला ढोरपाटन सड़कको ट्र्याक पनि निर्माण भएको छ। यसले म्याग्दी बागलुङ र पूर्वी रूकुम बीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। गाउँपालिकाभित्रका अधिकांश बस्तीमा सड़क पुगे पनि मुदीको बगर फेदी सिंगोस बगर र मल्कवाङ भेडी खाल्टा क्षेत्रमा सड़क विस्तार अझै बाँकी छ। आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट बजेट विनियोजन भएकाले भेडी खाल्टासम्म पनि सड़क पहुँच पुग्ने अपेक्षा गरिएको छ। सड़क सञ्जाल विस्तारसँगै धौलागिरीका स्थानीयले यातायात स्वास्थ्य शिक्षा र कृषि उत्पादन ढुवानीमा सहजता अनुभव गर्न थालेका छन्। कुनै समय दुर्गमताको पर्याय मानिने धौलागिरीमा सड़क विस्तारले विकास र समृद्धिको आधार बलियो बनाएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग

0: बेहतर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेहतर को बानी लागिसकेको छ। बेहतर अप्लायंसेस, बेहतर को बानी लाग्छ।
1: लुगाको किटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सुवर्ण अवसर
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग स्वस्थ वृद्ध अवस्थाको लागि योग नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योगाभ्यास सहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। त्यस अवसरमा मुख्य सचिव सुमन राजर्याले राष्ट्रिय रूपमा योग ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनुभयो। विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पाठन पाठन गरी शुरू गरिसकिएको उहाँले जानकारी गराउनु भएको छ। योगको धेरै प्रचार प्रसार भए पनि जनमानसले धेरै फाइदा लिन नसकेकाले अब त्यसतर्फ लैजान जागरण शुरू भइसकेको मुख्य सचिव अर्यालले बताउनुभयो। मन्त्रालयका सचिव चुडामणी पौडेलले स्वस्थ र निरोगीताको लागि नियमित रूपमा योगाभ्यास गर्नुपर्नेमा जोड़ दिनुभयो। मानसिक रूपमा स्वस्थ रहेर समाज र राष्ट्रलाई पनि स्वस्थ बनाउन योगले सहयोग गर्ने उहाँको भनाइ थियो। जीवन विज्ञान नेपालका एलपी भानु शर्माले शारीरिक मानसिक आध्यात्मिक दुःख निवारणका साथै समृद्धिको माध्यमका रूपमा अघि बढ़ाउनु पर्ने भनाइराख्नुभयो। नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघले आरोग्य दिवसको घोषणा गरेको जानकारी पनि उहाँले दिनुभयो। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। विक्रम सम्वत 2036 माघ 1 गतेदेखि मुलुकमा योग दिवस मनाउन प्रारम्भ भएको हो। दशरथ रंगशालामा आज कार्यक्रममा योगासनका साथै यसको महत्वको बारेमा जानकारी गराइएको थियो। पोखरामा पनि कार्यक्रम भएको छ। पोखरा रंगशालामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको उपस्थिति रहेको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँसीका 28 वर्षीय सन्तोष अधिकारी, दाङका 29 वर्षीय हेमन्त केसी, सुनसरी घर भएका 42 वर्षीय सुखदेव राई, सोही नगरपालिका 3 बस्ने सुनसरीका 34 वर्षीय मनिष पोदार, रूपन्देहीका 47 वर्षीय राम रतन मिश्र, कास्कीका 39 वर्षीय अमृत अधिकारी र रौतहटका 35 वर्षीय मीर इसलामाना रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी परीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभएको छ। पक्राउ परेका मध्ये सन्तोषले ग्रीस पठाइदिन्छु भन्दै 10 लाख, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै 13 लाख 30 हजार, सुखदेवले सर्बिया पठाइदिन्छु भन्दै 13 लाख, मनिषले युके पठाइदिन्छु भन्दै 2 लाख, रामले यूएई पठाइदिन्छु भन्दै 2 लाख 30 हजार, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै 3 लाख 50 हजार र मीरले युके पठाइदिन्छु भन्दै 12 लाख 63 हजार लिएर सम्पर्कविहीन भएको प्रहरीको भनाई छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीको लागि वैदेशिक रोजगार विभाग टाहाचाल काठमाडौँ पठाइएको प्रवक्ता थापा छेत्रीले बताउनुभयो। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय प्रसंग। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। यो सँगै बर्ड फ्लूको अत्याधिक संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ब्राउन स्क्वा नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्पेरियन्स शहर नजिक केपले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्री किनारमा त्यो चरामा संक्रमण देखिएको हो। कृषि मन्त्री कोलिन्सले एक्सपेरियन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउदन पेट्रेल नामको चरामा पनि बर्ड फ्लूको आशंका गरिएको जानकारी दिनुभएको छ। यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेको प्रमाण भने नभेटिएको उहाँको भनाइ छ। अमेरिका र इरानबीच स्विजरल्याण्डमा उच्चस्तरीय शान्तिवार्ता शुरू हुन लाग्दा मध्यपूर्वको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद देखिएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवतजावत गरिरहेको जनाएको छ। रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्चस्तरीय प्रतिनिधिमण्डलबीच वार्ता शुरू हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अराघची र प्रमुख वार्ताकार मोहम्मद बागेर कालीबाफले गर्नुभएको छ भने अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भानसहित अन्य विशेष दूतहरू सहभागी हुनुहुन्छ। शान्तिवार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानी सेना प्रमुख असीम मुनी पनि पुग्नु भएको छ। स्विजरल्याण्डमा हुन लागेको वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन्। यसैबीच अमेरिकी सेन्टर कमाण्डका अनुसार हिजो मात्रै 55 वटा व्यापारिक जहाज हर्मुज जलमार्ग हुँदै सुरक्षित रूपमा आवत जावत गरेका छन्। फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हराएको छ। विश्वकप फुटबलको यो 1000 खेल हो। सन् 1930 शुरू भएको फिफा विश्वकप 96 वर्षमा आइपुग्दा 1000 खेलको कोषेढुङ्गा पार भएको हो। आजको खेलमा जापानले खेलको 4थो 31-69 र 83 मिनटमा गोल गर्यो। दाएची कामाडाले 4थो र आइसे युदाले 31 र 83 मिनटमा गोल गरेका हुन्। त्यस्तै जुनियेले
69 मिनटमा गोल गरे। जापानले समूह चरणको पहिलो खेलमा दुई पटक पछि परेको स्थिति उल्ट्याउँदै नेदरल्याण्डसँग 2-2 को बराबरी खेलेको थियो। आजको जितसँगै समूह यफमा जापानले 4 अंक जोडेको छ। यो समूहमा नेदरल्याण्डसको पनि समान 4 अंक छ। त्यस्तै 3 अंक रहेको स्वीडेन तेस्रो र अंकविहीन ट्युनिसिया नकआउट चरणमा पुग्ने सम्भावनाबाट बाहिरिएको छ। विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार पाउने 10 बजे स्पेन र साउदी अरबले खेल्दैछन्। त्यस्तै मध्यराती पाउने 1 बजे बेल्जियम र इरान, भोलि बिहान पाउने 4 बजे उरुग्वे र केप भर्डे, अनि बिहान पाउने 7 बजे न्यूजील्याण्ड र इजिप्तले खेल्दैछन्। यसअघि आज बिहानको खेलमा इक्वेटर र कुराकाओले बराबरी खेल्दा आइभरी कोस्टलाई हराउँदै जर्मनी नकआउट चरणमा पुगेको छ। त्यस्तै गैराति भएको खेलमा नेदरल्याण्डसले स्वीडेनलाई 5-1 गोलले हराएको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। राज्यसभाको पहिलो महाधिवेशन चितवनमा शुरू, लामिछाने र शाहले संयुक्त रूपमा गरे उद्घाटन। आफ्नो उद्देश्य र गन्तव्य प्रष्ट रहेको प्रधानमन्त्री बालन शाहको दावी, कांग्रेस राज्यसभाको दुश्मन नभई प्रतिस्पर्धी भएको सभापति गगन थापाको भनाए। राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकारलाई सजग रहन एमाले नेता गेवालीको सुझाव। सुशासन पारदर्शिता र थिति बसाउने अभियानमा राष्ट्रपालाई पूर्ण समर्थन रहने नेकपा नेता पुनको भनाए। आज अन्तर्राष्ट्रिय योग दिवस, स्वस्थ वृद्ध अवस्थाको लागि योग नाराका साथ योगाभ्यास सहित मनाइयो। अस्ट्रेलियामा पहिलोपटक बर्ड फ्लू पुष्टि, भाइरस सबै महादेशमा पुग्यो। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै र विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हरायो। के बर्डेसँग बराबरीमा रोकिएको स्पेनले साउदी अरेबियासँग खेल्दै अवस्थ साँझ 6 बजेको अनुपूर्ण हाइलाइट यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648-579-849।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
9: हाम्रो वन हाम्रो धन, डरेलो बाटो जोगाउन गरौँ जतन, वनमा डरेलो लगाउनु कानूनी अपराध हो, डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं, वन जोगिए मात्र हामी जोगिन्छौं।
1: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
7: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
9: म त BHM पढ्ने हो NTHMC-मा।
7: म पनि BBA NTHMC-मा नै पढ्ने सोचिरहेको छु।
9: शशिधर, अनि तिमी नि?
10: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
9: त्यो पनि NTHMC-मा छ नि।
7: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
9: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा, फोन 061-50-75-50-51-33 र 576-458।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनासुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
11: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
12: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
13: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
14: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
13: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
14: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
13: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-0729।
15: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
16: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेटुङ्गा पोखरा निबागल्दी र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2-77।
3: अयनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536, मोबाइल 98-560-00536।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालौ।
2: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर, मोबाइल 98-560-48-082, 98-461-48-082।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 01-5275-426-5375-2।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरु अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपालस नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपीडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतियाबिन्द को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
4: रेटिना सम्बन्धी जाँच एवं उपचार
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
5: आँखा छर्केको सिधा पार्ने सर्जरी
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
5: लेजर सर्जरी सम्बन्धी सेवा
4: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
5: स्वस्थ आँखा स्वच्छ दृष्टि

0: हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिम कि क्या हो?
1: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2662 र 553-8-34।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
3: टाइम चेक
4: यति बेला साँझको 7 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थसरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्ट नियुक्त भएका छन्। मन्त्री परिषदको बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। भट्ट नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकबाट अवकाश प्राप्त व्यक्ति हुन्। यसो त बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिश समितिले अध्यक्षका लागि भट्टसँगै बोर्डको पूर्व कार्यकारी निर्देशक डाक्टर नवराज अधिकारी, वर्तमान कार्यकारी निर्देशक विनयदेव आचार्य र राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक मुकुन्द छेत्रीको नाम सिफारिश गरेको थियो। ती मध्ये सरकारले भट्टलाई बोर्डको अध्यक्ष क्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मौद्रिक नीतिका लागि सुझाव दिएको छ। रासोपाको केन्द्रीय मुद्रा तथा पूँजी बजार विभागले राष्ट्र बैंकको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि 7 बुँदे सुझाव दिएको हो। शेयरधितो कर्जा सुधार र तरलता वृद्धि अन्तर्गत रासोपाले शेयरधितो कर्जामा कम्पनीको वित्तीय सबलता अनुसार फरक एलटीभी रेसियो निर्धारण गर्न, शेयरधितो कर्जाको सीमा कुल कर्जा प्रवाहको आधारमा निर्धारण गर्न र बैंक तथा वित्तीय संस्थाको पूँजी बजारमा लगाइएको लगानी बन्देज व्यवस्थालाई खुकुलो गर्न सुझाव दिएको छ। त्यस्तै रासोपाले पूँजी बजारमा संस्थागत लगानीकर्ताको विस्तार गर्न, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष, म्युचुअल फण्ड, नागरिक लगानी कोष लगायत संस्थाहरूको बजार सहभागिता बढ़ाउन, सक्षम ब्रोकरलाई छोटो अवधिको ऋणपत्र जारी गर्न अनुमति दिन तथा ब्रोकर तथा मार्जिन रिसिभेबललाई धितो मानेर अल्पकालीन कर्जा प्रदान गर्न र लघुवित्त वित्तीय संस्थाहरूमा लगाइएको लाभांश वितरणमा लगाइएको सीमा खारेज गर्न पनि सुझाव दिइएको छ। एसियाली विकास बैंक एडीबीले नेपालका नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11.50 करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। एडीबीका अनुसार उक्त परियोजनाले खानेपानीको पहुँच विस्तार र ढल तथा फोहोर पानी व्यवस्थापनमा भूमिका खेल्ने बताइएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्याधिक चाप बढ़दै गइरहेको छ, जसले गर्दा धेरै जसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भएका छन्। तर यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि गर्ने आशा राखिएको एडीबीले जनाएको छ। महोत्तरीको बर्दिवास नगर क्षेत्रका 20 वर्ष उमेर पुगेर विवाह गर्ने छोरीले 51,000 रूपियाँ नगद प्रोत्साहन पाउने भएका छन्। नगरको 18 नगरसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो। यसअघि 2080 साल चैत 5 गते नगर क्षेत्रका मुसहर समुदायलाई लक्षित गरी नगर प्रमुखले उमेर पुगेर विवाह गर्ने मुसहर जोड़ीलाई ₹50,000 नगद प्रोत्साहनको घोषणा गरेका थिए। सो अनुसार हालसम्म बर्दिवास 12 एक जोड़ीले मात्रै प्रोत्साहन रकमको दावी गरेर लिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ। जम्मा 14 वडाको नगरपालिका क्षेत्रमा सबैजसो वडामा मुसार समुदायको बसोबास छ, तर यो उमेर समूह पुगेर विवाह गर्नेलाई दिइने प्रोत्साहन रकम एक जोड़ीले मात्रै लिनुले यिनीहरूमा अझै बाल विवाह कायमै रहेको अड्कल गर्न सकिने बर्दिवास 2 का सामाजिक राजनैतिक कार्यकर्ता देव नारायण महतोले बताएका छन्। परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले शुक्ला गण्डकी नगरपालिका 12 हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ। वडाका 39 जना किसानलाई प्रति हल गोरु 5,000 का दरले प्रोत्साहन रकम प्रदान गरिएको हो। शुक्ला गण्डकी नगरपालिकाको कृषि विकास शाखा मार्फत संचालित कार्यक्रम अन्तर्गत वडा नम्बर 12 का किसानलाई नगद प्रोत्साहन वितरण गरिएको हो। वडाध्यक्ष इन्द्र गुरूङले किसानलाई रकम हस्तान्तरण गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन्। गुरूङले आधुनिक प्रविधिको प्रयोगसँगै परम्परागत कृषि अभ्यासको संरक्षण पनि आवश्यक रहेको उल्लेख गर्दै गाउँघरमा खेतीपातीका लागि हल गोरूको प्रयोग क्रमशः घट्दै गइरहेको अवस्थामा यस्ता प्रोत्साहन कार्यक्रमले किसानलाई उत्साहित बनाउने विश्वास व्यक्त गरेका छन्।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका उच्च पदस्थ कर्मचारी तथा शेयर धनीलाई विदेशमा सम्पत्ति भई सो घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाका संचालक प्रमुख कार्यकारी अधिकृत सीईओ उच्च व्यवस्थापकीय तहका पदाधिकारी तथा ठूला संस्थापक शेयर धनीका लागि सर्कुलर जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। यो सँगै उक्त पदहरूमा नियुक्ति वा मनोनयन गर्दा अनिवार्य रूपमा सम्पत्ति विवरण सहित नेपाल बाहिर कुनै सम्पत्ति रहेको वा नरहेको, कुनै सम्पत्तिमा धनी वा हिताधिकारी भए भएको सो घोषणा गर्नुपर्नेछ। राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार यो व्यवस्था नियुक्ति र मनोनयनका क्रममा मात्र नभएर हाल कार्यरत व्यक्तिहरूको हकमा समेत लागू हुनेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष 2083-84 लागि शिक्षा तथा खेलकुद क्षेत्रमा 2,18,30,50,00,000 रूपियाँ बजेट विनियोजन गरिएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नहरूको जवाब दिँदै मन्त्री पोखरेलले उक्त बजेट कुल राष्ट्रिय बजेट 21,24,34,44,00,000 रूपियाँको 10.28% रहेको जानकारी दिएका छन्। उनका अनुसार चालू आर्थिक वर्षको तुलनामा शिक्षा क्षेत्रको बजेट अनुपातगत रूपमा 0.47% घटे पनि रकमका हिसाबले भने करिब 7 अर्ब रूपियाँले वृद्धि भएको छ। यसले शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा रहेको स्पष्ट हुने शिक्षा मन्त्री सस्मित पोखरेलले बताएका छन्। मकवानपुरका 40 औषधि पसल बन्द गरिएको छ। नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो। फार्मेसी, भेद फर्मा र आयुर्वेद फर्माहरू बन्द गरिएका हुन्। औषधि व्यवस्था विभागले तोकेको समयावधिभित्र नवीकरण नगरेकोले उक्त पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद नेउपानेले बताएका छन्। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिभुवनको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक तथा कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचना तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियत नामा एवं नियमानुसार कानूनी कार्यवाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ। 500 दरका नयाँ नोट चलन चल्तीमा आएको छ। गवर्नर डाक्टर विश्वनाथ पौडेलको दस्तखत रहेको 500 दरका नयाँ नोट राष्ट्र बैंकले चलन चल्तीमा ल्याएको हो। एक सूचना जारी गर्दै राष्ट्र बैंकले 500 दरका 30,00,000 थान नयाँ नोट चलन चल्तीमा ल्याइएको जनाएको छ। राष्ट्र बैंकका अनुसार संकेत नम्बर J38000001 T83999999 सम्मका नोट चलन चल्तीमा आएको जनाएको छ। यसअघि राष्ट्र बैंकले 2078 पुष 9 गते 500 रूपियाँ दरका 3,48,000 थान नोट चलन चल्तीमा ल्याएको थियो। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा दावी भुक्तानी अन्तर्गत 202 सेवा प्रदायक अस्पताललाई थप 91,18,94,000 रूपियाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ। नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार जेठ 13 गते स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 भुक्तानी गरिएको थियो। त्यसै गरी जेठ 21 गते विपन्न नागरिकको औषधि उपचार खर्च बापत 32,13,06,000 निकासा गरिएको थियो भने जेठ 27 गते थप 27,37,78,000 रूपियाँ भुक्तानी गरिएको थियो। सरकारले विगतका वर्षदेखि नै बाँकी रहेको स्वास्थ्य बीमा दावी तथा विपन्न नागरिकको औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले चालक तथा सहचालकलाई 10,00,000 रूपियाँसम्मको दुर्घटना बीमा गरिदिने भएको छ। गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र पेसागत रूपमा सवारी सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई 10,00,000 रूपियाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने भएको हो। त्यसका लागि गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा सार्वजनिक तथा निजी सवारी साधनका चालक तथा सहचालकलाई लक्षित गर्दै दुर्घटना बीमा कार्यक्रम समावेश गरेको छ। नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त कार्यक्रम
अन्तर्गत गाउँपालिकाले जीप, टेम्पो, ट्र्याक्टर, बस तथा टिप्परमा कार्यरत चालक र सहचालकका लागि 10 लाख सम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ। त्यसका लागि गाउँपालिकाभित्र सवारी सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई आवश्यक कागजात सहित निवेदन दिन आग्रह गरिएको छ। उक्त कार्यक्रमले दुर्घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक भार कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगंज भन्सार कार्यालयको मासिक राजस्व संकलनमा वृद्धि भएको छ। 100 भन्दा बढ़ीको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि विगतका महिनामा भन्दा भन्सार राजस्व उल्लेख्य रूपमा वृद्धि भएको नेपालगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताएका छन्। उनका अनुसार भन्सारमा कडाई गरेपछि चैत्र वैशाख महिनामा राजस्व संकलनमा उल्लेख्य वृद्धि देखिएको छ। गत फागुन महिनामा 1,93,38,19,000 संकलन भएकोमा चैत महिनामा 2,14,25,54,000 र वैशाख महिनामा 1,84,28,21,000 रूपियाँ राजस्व संकलन भएको छ। हरेक सामान किनमेलका लागि सीमा पारी भारतीय बजार रूपडिया जाने प्रवृत्ति बदल्ने उद्देश्यले नाकामा कडाई गर्दा राजस्व वृद्धि हुनुका साथै नेपालगंजको व्यापार व्यवसाय फस्ताउँदै गएको उनले जानकारी दिएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 37,70,00,000,00,000 बजेट विनियोजन गरेको छ। प्रदेश सभाको महिनामा 2,14,25,54,000 र वैशाख महिनामा 1,84,28,21,000 रूपियाँ राजस्व संकलन भएको छ। हरेक

विभागबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,66,000 अनुमान गरिएको छ। त्यस्तै संघीय रोयल्टी बाफत 7 करोड़, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान 9,06,33,00,000, चालू आर्थिक वर्षको विनियोजनबाट बजत हुने 9,62,00,00,000, सशर्त अनुदान 6,03,58,00,000, संघीय समपूरक अनुदान 38,38,00,000 र विशेष अनुदानबाट ₹52,76,00,000 प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिला मन्त्री धामीले जानकारी दिएका छन्। आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासीको दीर्घकालीन सोच सहित गण्डकी प्रदेश सरकारले लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा औद्योगिकरणलाई प्रोत्साहन हुने गरी बजेट ल्याएको छ। गण्डकी प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष 83-84 को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जितबहादुर सेचनले प्रदेशको आर्थिक सामाजिक रूपान्तरणका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताएका छन्। प्रदेशमा लगानी आकर्षित गरी आर्थिक विकास र रोजगारी सृजनाका लागि मेरो प्रदेश मेरो दायित्व र इन्भेस्ट गण्डकीलाई अभियानकै रूपमा संचालन गरिने उनको भनाई छ। मन्त्री सेचनले लगानी मैत्री वातावरण निर्माण गर्न नीतिगत कानूनी प्रक्रियागत सुधार गरिने बताएका छन्। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट ल्याएको छ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएका हुन्। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता वृद्धि, सुत्केरीको पोषण भत्ता, ग्रामीण क्षेत्रका सामुदायिक स्वास्थ्य केन्द्रको स्तरोन्नति, सुत्केरीको पोषण तथा उद्धार लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएको मन्त्री शाहले बताएका छन्। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि 41,13,86,00,000 बजेट सार्वजनिक गरेको छ। प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै सो बजेट घोषणा गरेका हुन्। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 का लागि 46,58,00,000,000 बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट गत वर्षको तुलनामा करिब 13% कम रहेको छ। स्रोतको सीमितता तथा खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै बजेटको आकार घटाइएको सरकारको भनाई छ। बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा मध्ये सबैभन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा मध्ये बागमती प्रदेशमा 12,84,30,00,000,000 अर्थात 72.22% कर्जा लगानी भएको छ। कर्णाली प्रदेशमा भने सबैभन्दा कम अर्थात 4,41,00,000,000 अर्थात 0.25% मात्रै कर्जा प्रवाह भएको छ। म्याथ सकिन एक वर्ष मात्रै बाँकी रहेका सवारी चालक अनुमति पत्र तत्कालका लागि नछापिने भएको छ। एक्सपायर हुन एक वर्ष मात्रै म्याथ बाँकी रहेका 3,50,000 लाइसेन्स तत्कालका लागि नछापिने भएको हो। त्यस्ता लाइसेन्सहरू नवीकरण भएपछि मात्रै छापेर दिइने विभागले जनाएको छ। विभागका अनुसार तत्काल चाहिएको खण्डमा भने निवेदनका आधारमा लाइसेन्स छापिनेछ। आँखुखोला जलविद्युत कम्पनीको संचालक समितिमा 5 जना नयाँ सदस्य निर्वाचित भएका छन्। कम्पनीको 17 र 18 वार्षिक साधारण सभाले सर्वसाधारण शेयर धनीका तर्फबाट प्रतिनिधित्व गर्ने 5 जनालाई निर्वाचित गरेको हो। निर्वाचन हुनेमा लेखनाथ पोखरेल, सुभाष पौडेल, सविन्द्र उपाध्याय, जोली अमात्य, रामप्रसाद सापकोटा रहेका छन्। लेखनाथ र सुभाष चार्टर्ड अकाउन्टेन्ट हुन्। अब अन्तर्राष्ट्रिय प्रसंग। रिटेल ग्रुप मलेसियाका अनुसार सन् 2026 को पहिलो त्रैमासिकमा मलेसियाको खुद्रा क्षेत्रले गत वर्षको सोही अवधिको तुलनामा 3.7% खुद्रा बिक्री वृद्धि दर्ता गरेको छ। यो वृद्धि गत मार्चमा खुद्रा व्यवसायीहरूले अनुमान गरेको 4.4% वृद्धिको तुलनामा कम हो। फेब्रुअरी महिनामा चिनिया नयाँ वर्ष र मार्चमा ईद उल फित्रका साथै सरकारको नगद सहायता कार्यक्रमले खुद्रा खर्च बढ़ाउन सहयोग पुर्याएको आरजेएमले जनाएको छ। भविष्यतर्फ हेर्दा खुद्रा व्यवसायीहरूले दोस्रो त्रैमासिक व्यावसायिक वृद्धि 4.8% पुग्ने अपेक्षा गरेका छन्। गत वर्षको सही अवधिमा 3% गिरावट आएको हुनाले यसपटक लो बेस इफेक्ट कम आधारको प्रभावका कारण यसमा सुधार हुने अपेक्षा गरिएको छ। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले चार्टर्ड अकाउन्टेन्ट टीका कार्कीसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। कार्कीसँग हामीले नेपाली समाजमा कमाईलाई मात्र पर्याप्त जानकारी भएको कर अर्थात ट्याक्सका विषयमा प्रश्न गरेका छौं। कर किन तिर्नुपर्छ, कर के केमा तिर्नुपर्छ र कर बापत नागरिकले तिरेको पैसाले के हुन्छ, प्रस्तुत छ यी र यस्तै प्रश्नमा आधारित रहेर उनी कार्कीसँग गरिएको खास कुराकानी। ठिक छ, स्वागत छ कार्यक्रममा। कर भन्न बित्तिकै, ट्याक्स भन्न बित्तिकै धेरैको टाउको दुखाइको विषय पनि बन्छ। यो बीचमा चाहिँ तपाईँहरूले ट्याक्स नेपाल ट्याक्स फेयर सोसाइटी स्थापना

0: कल्पना गर्नु भएको छ। मैले प्रश्न यहाँबाट सुरु गरे, नेपाल ट्याक्स पेयर सोसाइटी के हो?
1: नेपाल ट्याक्स पेयर सोसाइटी चाहिँ एउटा यस्तो संस्था हो जसले चाहिँ करदाताको चाहिँ पक्षमा चाहिँ बहस पैरवी गर्छ र करका कतिपय कन्फ्युजनका विषयमा चाहिँ करदातालाई जानकारी गराउने र त्यसपछि गएर ट्याक्स एडमिनिस्ट्रेसन र पोलिसी एडभोकेसीहरू चाहिँ गर्ने काम गर्छ। यो चाहिँ एउटा चाहिँ एनजिओ हो र यसमा हामीले चाहिँ करदाताका विषयहरूलाई चाहिँ अलि बुलन्द गराउने र करदातालाई साक्षर गराउने चाहिँ नीति अनुसार चाहिँ हामीले यो ट्याक्स पेयर सोसाइटी चाहिँ दर्ता गरेका छौँ।
0: भनेको करका विषयमा सचेतना फैलाउने, करका विषयमा बुझाउने।
1: हजुर हजुर,
0: जस्तो यो तपाईँहरूले सचेतना फैलाउने भन्ने विषयमा कुराकानी गर्दा गर्दै र कन्फ्युजनका कुरा पनि निकालिहाल्नुभयो, मैले प्रसङ्ग जोडी पनि हालेँ। जस्तो कतिपय अवस्थामा चाहिँ कर सेवा कार्यालयमा काम गर्ने जो कर्मचारीहरू हुनुहुन्छ उहाँहरूलाई पनि कतिपय अवस्थामा आफै कन्फ्युजन भएको स्थिति हुन्छ। फोन गरेर पनि अडिटरलाई यो भएन त्यो भएन, जुन कार्यक्षेत्रभित्र पर्दैन अडिटरको त्यो पनि भन्ने गर्नुहुन्छ। यसरी सरस्वती हेर्दाखेरि चाहिँ कतिपय अवस्थामा सचेतना चाहिँ कर सेवा कार्यालयमा काम गर्ने कर्मचारीलाई दिनुपर्ने अवस्थामा चाहिँ अहिले तपाईँहरू कर सचेतना अब सबैलाई करको बारे जानकारी दिने भन्दाखेरि यो कहीँ कतै जो योसँग सम्बन्धित छ अथवा यो हेर्ने मान्छे छ तिनलाई पनि सचेतनाको आवश्यकता छ जस्तो लाग्दैन?
1: पक्कै पनि छ, उहाँहरू पनि कतिपय यो कर्मचारीहरू चाहिँ भर्खर नयाँ नियुक्ति लिएर आइरहेको हुनुहुन्छ, उहाँहरू पनि तालिम लिएर कर उठाउँदै गर्दाखेरि चाहिँ कतिपय कानुनका विषयमा अरू जानकार नहुन सक्नुहुन्छ। र नेपालमा फेरि के पनि छ भने करको विषयमा चाहिँ करदाता भन्दा पनि लेखा परीक्षकहरू र करमा काम गर्ने मान्छेहरूसँग चाहिँ डाइरेक्टली ट्याक्समा चाहिँ इन्भल्भमेन्ट हुने र करदाताहरू चाहिँ सिधा चाहिँ कर कार्यालयहरूमा चाहिँ ठ्याक्कै करदाता र कर कार्यालयको बिचमा चाहिँ सम्बन्धित नहुँदाखेरि चाहिँ सिधै चाहिँ करको मान्छेहरूले चाहिँ जति पनि अधिकृतहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सजिलो चाहिँ के भयो त भन्दा चाहिँ लेखा परीक्षकसँग र करमा काम गर्ने मान्छेहरूसँग जो कार्यालय नियमित आइराख्नुहुन्छ उहाँहरूसँग समन्वय गर्दा चाहिँ सजिलो मान्नुभयो। यसरी चाहिँ गरेर हुँदैन, यसले गर्दाखेरि चाहिँ करदातामा चाहिँ अलिकति कन्फ्युजन चाहिँ कति कर तिर्नुपर्ने यो बिचमा चाहिँ कम बढी भइरहेछ कि के भइरहेछ कि भनेर चाहिँ करदाताहरूलाई हामीले जानकारी गराउनुपर्छ, करदाताहरू साक्षर हुनुपर्छ, कर भनेको के हो, कहिले तिर्ने, कति तिर्ने, यस्ता कुराहरूमा चाहिँ करदाता स्वयं चाहिँ हल्का सबै कुरा जानकारी नहोला त्यसमा विज्ञ हुनुपर्छ होइन, सिएहरू राख्नुपर्छ, तर केही बेसिक कुराहरूको विषयमा चाहिँ करदाताहरू जानकार हुनुपर्छ र करमा काम गर्ने कर्मचारीहरू पनि के कुरा चाहिँ करदातालाई जानकारी हुनुपर्ने हो र के कुराहरू चाहिँ त्यसमा विज्ञ भएर काम गर्नेहरू हुनुपर्ने त्यसमा पनि उहाँहरूले चाहिँ उहाँहरूलाई पनि साक्षर गराउने चाहिँ हाम्रो अभियानमा चाहिँ करदातालाई मात्रै साक्षर नगराइकन उहाँहरूलाई पनि तपाईँहरूको रोल यो हो भनेर जानकार गराउने र त्यसमा बहस पैरवी गर्ने काम चाहिँ ट्याक्स पेयर सोसाइटीले।
0: तपाईँ आफै पनि सिए हुनुहुन्छ, कहिलेकाहीँ त्यो खालको सिनारियो तपाईँसँग पनि बन्छ होला?
1: बनिराखेकै छ, त्यही भएर नै यसको आवश्यकतै हामीले महसुस गरेर यसमा चाहिँ करमा काम गर्ने अधिकृतहरू त्यहाँ गर्ने जति पनि खरदारहरू सुब्बाहरू हुनुहुन्छ उहाँहरूलाई पनि उहाँहरूको जति पनि चाहिँ रोल एन्ड रेस्पोन्सिबिलिटी हो त्यसमा पनि उहाँहरूलाई अवगत गराउने र करदाताहरूलाई पनि उहाँहरूको पनि रोल के हो, रेस्पोन्सिबिलिटी के हो, के कुराहरू जान्नुपर्छ, के कुराहरूमा समन्वय गर्ने कर कार्यालयसँग भन्ने विषयमा चाहिँ जानकार गराउने र हामीले चाहिँ पुलको चाहिँ काम गर्ने।
0: जस्तो यो पुलको कुरा गर्दै गर्दाखेरि कतिपय अवस्थामा चाहिँ हाम्रो नेपालको सिनारियोमा अब नेपालको कन्टेक्स्टमा हेर्ने हो भने चाहिँ कुनै पनि संस्था संगठन विस्तार गर्दै गर्दा स्थापना गर्दै गर्दा काहीँ न काहीँ राजनीति जोडिएकै हुन्छ धेरै ठाउँमा। अब तपाईँहरू पनि एउटा उद्देश्य लिएर आउनु भएको छ, यो उद्देश्यसँग काम गर्न अझै बाँकी छ, योजनाहरू अझै बनाउँदै हुनुहुन्छ, कतिपय कामहरू थालिसक्नु भएको छ, कतिपय अझै अपकमिङमै छ। यो अवस्थामा चाहिँ यो तपाईँहरूको नेपाल ट्याक्स पेयर सोसाइटी चाहिँ कस्तो खालको संगठन हो, कुन राजनीतिक दलसँग सम्बन्ध छ वा के छ?
1: होइन, हामी कुनै पनि राजनीतिक दलसँग चाहिँ आबद्ध छैनौँ, यो विशुद्ध करदाताको पक्षमा बहस पैरवी गर्ने संस्था हो र नेपालका सम्पूर्ण नागरिकहरू जो चाहिँ बालिग हुन्छन् 18 वर्ष नआएको उहाँहरू सबै हाम्रो संस्थाको चाहिँ सदस्य बन्न सक्नुहुन्छ र जति पनि नेपालीहरू छ सबैले कर राज्यलाई त कुनै न कुनै एङ्गलबाट कर तिरिरहेछ भन्ने भइसकेपछि हामीले कुनै पनि यो पोलिटिकल पार्टीसँग अलाइनमेन्ट पनि छैन हाम्रो हाम्रो विशुद्ध चाहिँ सरकारले जति पनि यो कर कानुनहरू बनाउँछ त्यो कर कानुनहरू चाहिँ पारदर्शी रूपमा बनाउनु पर्यो र ट्याक्स एडमिनिस्ट्रेसनले चाहिँ पारदर्शी रूपमा चाहिँ त्यो कर कानुनलाई लगाउनु पर्यो र त्यसमा चाहिँ हामी करदातालाई चाहिँ जसले कर तिर्छ त्यो मान्छेलाई चाहिँ पनि त बसमा ल्याउनु पर्यो नि त, छलफलमा ल्याउनु पर्यो नि त, जो मान्छेले कर तिर्ने हो त्यो मान्छे त्यसमा एसोसिएटै छैन, कर चाहिँ बनाउने र थुपर्ने काम भएको छ। यसबाट चाहिँ अलिकति चाहिँ हामीले चाहिँ बस पैरवी गरेर करदातालाई पनि अलिकति यो पोलिसी लेभलमा चाहिँ करदाताको पक्षबाट चाहिँ पोलिसीमा पनि अलिकति केही रोल गर्ने र करदातालाई चाहिँ पोलिसी बनाउँदाखेरि इङ्गेज गर्नुपर्छ भन्ने हिसाबले चाहिँ काम गर्ने हिसाबले संस्था हामीले चाहिँ सुरु गरेका छौँ र यसमा हाम्रो पोलिटिक्स हाम्रो मकसदै छैन कि यसमा चाहिँ पोलिटिक्स बुझाउने र पोलिटिक्स गर्ने भन्ने छैन
0: भनेको तपाईँहरूको एउटा विशुद्ध उद्देश्य भनेको करदातालाई र करसँग सम्बन्धित व्यक्तिलाई चाहिँ करका बारेमा साक्षर बनाउने
1: हजुर यही नै हो
0: कतिपयलाई चाहिँ फेरि म कस्तो खालको करदाता भन्ने पनि थाहा छैन कि अहिलेको अवस्थामा चाहिँ जस्तो मानिलिउँ म एउटा सञ्चार माध्यममा काम गरिरहेको छु मैले पनि आफ्नो आफूले कमाई बाफत वा मैले तिर्नुपर्ने कर राज्यलाई तिरिरहेको छु म कस्तो खालको करदाता हो भन्ने धेरैलाई कन्फ्युजन छ यसमा अलिकति क्लियर बनाइदिनु न
1: यस्तो हुन्छ करदाता चाहिँ व्यक्तिगत एउटा चाहिँ के हुन्छ भन्दा व्यवसाय कर हुन्छ एउटा होइन अर्को चाहिँ चाहिँ जस्तो कहीँ तपाईँले तल पेरोलमा काम गर्नुभयो होइन तलबमा काम गर्नु एज अ इम्प्लोइ काम गर्नुभयो भने तपाईँले ट्याक्स तिर्नु पर्यो निकाय भयो हजुरले बिज व्यवसाय दर्ता गर्नुभयो र त्यसमा गर्नुभयो भने चाहिँ नाफाको ट्याक्स तिर्ने भन्ने हुन्छ त्यो संस्थागत कर हुन्छ त्यो होइन यस्तै तरिकाले चाहिँ विभिन्न करहरू हुन्छ जस्तो प्रोप्राइटरसिप फर्म दर्ता गर्नु त्यो पनि बिजनेसै भयो निकाय भयो निकायको कर तिर्नु पर्यो होइन व्यक्तिले चाहिँ पेरोलमा काम जस्तो सरकारी कर्मचारीहरू प्राइभेट संस्थाहरूमा पनि काम गर्ने कर्मचारीहरूले अब यो तलबमा कर तिर्नु पर्यो अब निकाय दर्ता गरिसकेपछि नाफामा कर तिर्नु पर्यो यस्तो छ अब अरू सम्पत्ति कर हुन्छ भेहिकल कर हुन्छ अब करका त नेपालमा अब कर त करै गर्छ
0: करै गर्छ व्यवसायीले त करै करले मर्यो भनेर बेला बेलामा आन्दोलन पनि गर्नुहुन्छ
1: नेपालमा चाहिँ धेरै करहरू छ
0: यो विषय जोडिहाल्नु भयो जस्तो अहिले करका विषयमा पनि दोहोरो कर तेह्रो कर भनेर बेला बेलामा आवाजहरू उठ्ने आन्दोलनहरू हुने यो अवस्था पनि छ खासमा यस्तो चाहिँ किन हुन्छ
1: यो कतिपय कानुनमा चाहिँ कन्फ्युजन भएको कारणले गर्दाखेरि यस्तो हुँदो रहेछ जस्तो इक्जाम्पलको लागि बहाल गर्छ बहाल कर चाहिँ नेपालको संविधानको अनुसूची पाँचमा चाहिँ संस्थागत कर चाहिँ संघीय सरकारले उठाउने भन्ने छ त्यस्तै अनुसूची आठमा चाहिँ स्थानीय तहले बहाल कर उठाउने भनेर छ अब कुनै एउटा व्यक्तिले भाडामा लगायो होइन कुनै घर भाडामा लगायो जग्गा भाडामा लगायो भने उसले चाहिँ स्थानीय तहमा तिरे भयो त्यो क्लियर भयो त्यही कुरा चाहिँ यदि उसले चाहिँ कुनै कम्पनी बनायो कम्पनीबाट बिल्डिङ बनायो कम्पनीले बिल्डिङ बनाएर भाडामा लगायो भने त्यो भाडा अब त्यो आम्दानीमा संस्थागत कर पनि लाग्ने भयो भनेको केन्द्र सरकारलाई पनि कर तिर्नु पर्यो र स्थानीय तहले बाल कर भनेर पनि उठाउने भयो त्यही भएर यो करमा चाहिँ अलिकति कन्फ्युजन भएको कुराले गर्दाखेरि चाहिँ दोहोरो कर तेह्रो कर पर्ने गएको छ यसमा चाहिँ अब सरकारले नै अलिकति चाहिँ अलिकति पहल गरेर यो कन्फ्युजन भएको जति पनि कर कानुनहरू छ यसमा चाहिँ अलिकति पहल गरेर यसमा चाहिँ टुङ्गाउनु पर्ने छ यसमा चाहिँ हामीले पनि नेपाली ट्याक्स पेयर सोसाइटी मार्फत चाहिँ केही यस्ता कर कानुनमा जति पनि कन्फ्युजनहरू छन् सेम यस्तै बहाल जस्तै चाहिँ विज्ञापन करमा पनि छ विज्ञापन कसैले संस्था दर्ता गर्यो त्यसको आम्दानी चाहिँ बिजनेस आम्दानी हो तर स्थानीय तहले हेर्दाखेरि चाहिँ त्यो चाहिँ विज्ञापन आम्दानी हो भन्दै हेऱ्यो त्यो भनिसकेपछि यता केन्द्रतिर पनि कर तिर्नुपर्ने र स्थानीय तहमा पनि कर तिर्नुपर्ने आजको अवस्थामा देखिहाल्छ यस्ता यस्ता कुराहरूले गर्दाखेरि चाहिँ करदाताहरू मर्कामा पर्नु भएको छ र हामीले यस्तै यस्तै कुराहरूमा चाहिँ बहस पैरवी गर्ने र पोलिसी लेभलमा चाहिँ यस्ता कुराहरूलाई चाहिँ पुर्याउने भन्ने चाहिँ हाम्रो
0: कर पनि धेरै कन्फ्युजन पनि धेरै छ है नेपालको कर कानुनमा
1: छ
0: जस्तो तपाईँले अघि घरबालको कर कुरा गर्नुभयो अहिले एकदम धेरै चर्चाको विषय पनि घरबालको करको विषयमा छ अझ स्पष्ट भन्दा चाहिँ घरबाल कर कसले तिर्ने भन्ने विषयमा पनि अझ बढी कन्फ्युजन छ खासमा घरबाल कर तिर्ने चाहिँ कसले घरबेटीले तिर्ने हो कि व्यवसाय गर्नेले तिर्ने हो
1: होइन घरबाल कर चाहिँ घरबेटीले तिर्ने हो र जो मान्छे बस्छ स्रोतमा करकट्टी भर्ने भएको भए तिर्ने मान्छेले जो मान्छेले चाहिँ बहाल तिर्छ उसले चाहिँ त्यो तिर्नपर्ने कर रकम चाहिँ घटाएर बाँकी रकम चाहिँ घरबेटीलाई तिर्ने र करको रकम चाहिँ सम्बन्धित करकारले अथवा चाहिँ स्थानीय निकाय छ भने चाहिँ वडामा चाहिँ
0: त्यस्तो अहिले कहाँ छ त अहिले त कहाँ छ त घर जसले व्यवसाय गरिरहेछ उसले कर तिर्नु परिरहेछ घरबाल कर
1: हो तर उसले चाहिँ त्यो पैसा घटाएर तिर्ने हो तर यहाँ कन्फ्युजन भएको भएर कतिपय ठाउँमा चाहिँ के देखियो भन्दा बहाल एउटा गर्ने र थप रकम चाहिँ तपाईँले तिर्नुपर्छ भनेर चाहिँ यो व्यवसायले अलिकति मारमा पार्ने काम भएको छ यो चाहिँ गलत हो यसलाई चाहिँ हामीले चाहिँ यो वित्तीय साक्षरता मार्फत यस्ता कुराहरूलाई पनि कन्फ्युजन दूर गर्ने चाहिँ प्रयास गर्छौँ
0: जस्तो यो विषयमा हामीले कुरा गर्दै गर्दाखेरि एउटा व्यवसाय जो चाहिँ एउटा घर भाडामा लिएर वा कुनै सटर भाडामा लिएर उसले व्यवसाय सञ्चालन गरिरहेछ तपाईँले भनेको आधारमा त घरबाल कर त घरबेटीले तिर्नु पर्यो घर धनीले तिर्नु पर्यो यदि उसले तिर्नुपर्छ भने पनि उसले तिर्नुपर्ने भाडाबाट त त्यो कटाउनु पर्यो तर अहिलेको अवस्थामा चाहिँ घरबालै कर भनेर व्यवसायले तिरिरहेको अवस्था छ यसमा तपाईँहरूले खालको कन्फ्युजन जुन छ त्यसलाई क्लियर गर्ने काम त गर्छौँ भन्नुभएको छ, यस्तो खालको समस्या समाधानका लागि चाहिँ खासमा गर्नुपर्ने चाहिँ के हो?
1: यस्तो छ, अब यो बालघर निर्देशिका भन्न सम्पूर्ण स्थानीय तहहरूले बनाइसकेको बनाइ पनि राख्नु भएको छ, कति बनाउने क्रममा पनि हुनुहुन्छ। त्यहाँ पनि प्रश्न के छ भन्दा बालघर चाहिँ घरधनले तिर्ने हो, बालमा बस्ने मान्छेले चाहिँ किन तिर्दा सजिलो हुन्छ भन्दा सबै घरधनी चाहिँ कर्कारलेमा आइराख्न चाहिँ बालमा बस्ने मान्छे व्यवसाय हुन्छ, ऊ व्यवसाय नवीकरण गर्न गइरहेको छ, व्यवसाय नवीकरण गर्न जाँदै गर्दाखेरि चाहिँ उसँग जोडिन सजिलो भयो, स्थानीय निकाय जोडिन सजिलो भयो नि त। त्यो भएर उहाँले नै जो मान्छे बालमा बस्छ उहाँले चाहिँ बाल घर तिर्ने, तर कहाँबाट तिर्ने त भन्दा बाल रकमबाट घटाएर तिर्ने। त्यही त्यही त्यही तरिकाले नै स्रोतमा करकट्टी भन्छ यता अन्तर्राष्ट्रियको उसमा चाहिँ इन्कम ट्याक्स एक्ट अनुसार, त्यसै गरेर बाल घर पनि हामी जति पनि बालमा बस्छौँ व्यवसाय गर्छौँ हामीले बाल तिर्ने र तिरेको रकम बराबरको रकम चाहिँ बाल रकममा घटाएर बाँकी रकम चाहिँ बाल भनेर चाहिँ घरधनीलाई तिर्ने हो।
0: भनेको यो विषयमा पनि तपाईँहरूले एउटा साक्षरता दिने वा कन्फ्युजन दूर गर्ने कामहरू वा योजनाहरू बनाइरहनु भएको छ?
1: बनाइरहेछौँ। हाम्रो काम नै हाम्रो मुख्य काम भनेकै वित्तीय साक्षरता हो, र वित्तीय साक्षरता अन्तर्गत जति पनि करका कन्फ्युजनहरू छन् यो कन्फ्युजनहरूमा चाहिँ हामीले चाहिँ बहस पैरवी गर्ने र जानकारी प्रदान गर्ने चाहिँ हाम्रो मुख्य एजेन्डै हुन्छ।
0: जस्तो आम नागरिकले वा करदाताले नबुझ्ने विषय एउटा भयो, नेपालको कर कानून पनि पारदर्शी नभएको हो कि वा स्पष्ट नभएको हो कि, जुन अस्पष्ट कानूनका कारणले गर्दाखेरि कतिपय अवस्थामा एउटा व्यापार गर्ने व्यवसाय नै मर्काम परिरहेको छ। उदाहरणका लागि कोटिभिटीको केसलाई हेर्दा मात्रै पनि पुग्छ, जुन चाहिँ अहिले मुद्दा मामिलाको अवस्थामा छ। एउटा व्यवसायीले व्यवसाय गर्ने हो कि खासमा करकै कारणले गर्दा मुद्दा मामिला गर्ने हो?
1: यो पक्कै पनि यसले चाहिँ असहज अवस्था बनाएको छ। अब करमा प्रष्ट व्यवस्था हुँदाहुँदै पनि त्यो जति पनि हामीले चाहिँ सर्भिस चाहिँ बाहिर प्रोभाइड गर्दै गर्दा भ्याट नलाग्ने भन्ने व्यवस्था छ, यसो हुँदाहुँदै पनि यो सरकारी संयन्त्रले चाहिँ करदातालाई जो व्यवसायी छ व्यवसायीलाई चाहिँ पहिला कर तिर्न पर्दैन भनेर फुल अडिट गर्ने होइन, कर चुक्ता दिने, त्यसपछि गएर अनुसन्धान गर्ने, क्लियरेन्स दिँदै जाने, र अहिले चाहिँ वर्षौँ पछि चाहिँ अब यो चाहिँ होइन यो कर तिर्नुपर्छ भनेर चाहिँ बखेडा झिक्ने यस्तो काम गरिरहेछ। यसले करदातालाई चाहिँ व्यवसाय गर्ने कि करका मुद्दा लडेर चाहिँ अदालत धाउने भन्ने व्यवस्था गराएछ, यो चाहिँ गलत हो। यसलाई चाहिँ हामीले चाहिँ चिर्नुपर्छ र यसमा चाहिँ हाम्रो नेपाल ट्याक्स पेयर सोसाइटीले चाहिँ यस्तो कुरामा चाहिँ बहस पैरवी गर्ने र यसमा चाहिँ हामीले चाहिँ यो गलत भएको छ, यसमा चाहिँ यो गर्नु हुँदैन भन्ने हिसाबमा चाहिँ हामी उ गर्छौँ।
2: हवस् त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रमसँग सम्बन्धित केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सधैँ 9855006048 सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: फेस्टल आइबियर केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबियर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
2: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच। यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4, गैरापाटन, पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू:
4: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
5: खुट्टाको रगतको नसा सम्बन्धी
4: भेरिकोस भेन्सको उपचार,
3: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162, 590-163।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
8: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
9: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
10: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
11: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: Hey, Sathiyo, plus two pani sakyo. अब तिमीहरुले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसी मा।
1: म पनि बीबीए एनटीएचएमसी मा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर अनि तिमी नि?
3: म त बीबीए फाइनान्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसी मा छ नि।
1: प्लस 2 को परीक्षा दिएका विद्यार्थीहरुलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-5050-7551-33 र 576-458-458।
4: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
7: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
9: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
9: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध। उपलब्ध छ।
9: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउँ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-0279।
11: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
13: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
2: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
1: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162 590-163।
5: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
9: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
10: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
9: नेपाल आदिवासी जनजाति महासंघ।
11: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
12: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
11: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
12: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
13: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ। हेलो
14: हजुर नमस्कार
13: हेलो
14: नमस्कार काका सुन्नु भएन
13: हेलो हेलो
15: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
14: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
15: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
14: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
14: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
15: अनि कति बेला बस्छन् त डाक्टर
14: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
16: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
17: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: सामाजिक सुरक्षा कोष का योगदानकर्ता का लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटल में
2: सामाजिक सुरक्षा कोष को स्वास्थ्य सुरक्षा योजना अंतर्गत इसमें आबद्ध संपूर्ण औपचारिक क्षेत्र का योगदानकर्ता स्वरोजगार में रहकर योगदानकर्ता वैदेशिक रोजगार में रहकर योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटल में स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौं।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ता को नंबर अनिवार्य रूप में पेश गर्नुपर्छ। केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारी को लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163। दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 0165770007 97623368 17।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 0165770007 97623368 17।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
7: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
8: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा। होम केयर सेवा, होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569-2977
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2662 र 553-8-34।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4। हेलो, के छ तेरो खबर?
6: ठिक छु यार, सन्चै छस्?
5: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
6: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
5: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
6: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
5: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
6: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्नु संसार हो, त्यही जाऊँ न।
5: ए मैले पनि खुब सुनेको छु किन्नु संसारको बारे, ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
7: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
8: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
9: तन्ना आजै फेरि हाल्नुहोस्।
10: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
11: Is that you? प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
12: म त बिएचएम पढ्ने हो एनटिएचएमसीमा।
11: म पनि बिबिए एनटिएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
12: शशिधर, अनि तिमी नि?
13: म त बिबिए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
12: त्यो पनि एनटिएचएमसीमा छ नि।
11: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बिएचएम, बिबिए, बिबिए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटिएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
10: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटिएचएमसी पोखरा, फोन 061-50-50-78, 51-33 र 76-458।

0: एसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-8-34।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: It's New Galaxy Time.
4: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा एघारको नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
3: संस्थाका विशेषताहरू,
4: गण्डकी प्रदेशमै 2019 कक्षा बाह्रको बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
3: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
4: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
3: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
4: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
3: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
4: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टु एकेडेमी एक्सलेन्स सिन्स 1994।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको

0: ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: भर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: points sanga sadai rewarded
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9852355928 विजिट www.landmarknepal.com
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
6: अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
7: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
6: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
7: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 9850-00536
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
8: बुकिङ गर्न सिट छान्न टिकट काट्न इजी न लाइन बस्नुपर्ने न त कुर्नै पर्ने मोबाइलमै टिकट डिजिटल नै मिल्ने माइक्रोबस वा हायर्स सबै आफ्नो चोइस अब जानै पर्दैन टिकट काउन्टर बस टिकट काट्न ई सेवा नै बेटर अब झन्झट लिनै पर्दैन ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस् बस टिकट अब सजिलै ई सेवाबाटै ई सेवा सबै सधैँ सँगै
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
9: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
9: न्युरो सर्जरी सेवा,
10: बाल रोग,
9: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
10: छाला, यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयू सेवा,
10: डिजिटल एक्सरे,
9: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
9: इन्डोस्कोपी, इसीजी, इईजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
9: फोन 061-572-648-572-849।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
12: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
11: नेपाल आदिवासी जनजाति महासंघ।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
14: रेडियो अन्नपूर्ण 93.4।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार आजको पास त उतै होला होस् यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोपराइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98568-4082 98461-4082

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरामा आयोजित गण्डकी प्रदेशी युवा सम्मेलन सम्पन्न, 6 बुँदे युवा घोषणा पत्र सार्वजनिक। राष्ट्रसभाको पहिलो महाधिवेशन चितवनमा शुरू, लामिछाने र शाहले संयुक्त रूपमा गरे उद्घाटन। सरकारको एक्सप्रेस गाड़ी गन्तव्यमा पुगेर मात्रै रोकिने प्रधानमन्त्री शाहको भनाई, गुट उपगुट बनाउने पुराना पार्टीका अभ्यासलाई राष्ट्रपाले स्थान नदिने उल्लेख। राष्ट्रपाले प्रतिशोधको राजनीति नगर्ने सभापति लामिछानेको दावी, देश र जनताको पक्षमा काम गर्ने उल्लेख। जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न राष्ट्रपाललाई नेताहरूको आग्रह, सत्ताको उन्माद र आन्तरिक अहंकारबाट मुक्त रहनुपर्नेमा जोड़। आज अन्तर्राष्ट्रिय योग दिवस, स्वस्थ वृद्धावस्थाको लागि योग नाराका साथ योगाभ्यास सहित मनाइयो। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू पुष्टि, भाइरस सबै महादेशमा पुग्यो। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै र विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हरायो। के बर्डेसँग बराबरीमा रोकिएको स्पेनले साउदी अरेबियासँग खेल्दै। नेपालको संघीय शासन प्रणालीलाई प्रभावकारी, समावेशी र युवा मैत्री बनाउने तथा गण्डकी प्रदेशको दिगो विकासमा युवाको भूमिकालाई सशक्त बनाउने उद्देश्यसहित आयोजित गण्डकी प्रदेशी युवा सम्मेलन 2083 सम्मेलन सम्पन्न भएको छ। गैर सरकारी संस्था महासंघ नेपाल र युवा अभियानको संयुक्त आयोजनामा आयोजित 2 दिने सम्मेलनले 6 बुँदे साझा युवा घोषणा पत्र सार्वजनिक गर्दै आज समापन भएको हो। शनिबारबाट पोखरामा आयोजना भएको सम्मेलनमा गण्डकी प्रदेशका 11 जिल्लाका 50 भन्दा बढ़ी युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्मेलनले प्रदेशभरिका युवाहरूको साझा आवाज, सरोकार, सुझाव तथा प्रतिबद्धतालाई समेट्दै सरकार, नागरिक समाज र निजी क्षेत्र समक्ष नीतिगत तथा कार्यक्रमगत सुधारका लागि आग्रह गरेको छ। सम्मेलनको समापन समारोह गैर सरकारी संस्था महासंघ नेपालका अध्यक्ष पदमराज पहाड़ीको अध्यक्षतामा सम्पन्न भएको थियो। पहाड़ीले सम्मेलन फलदायी बनेको बताएका छन्। कार्यक्रमको प्रमुख अतिथिका रूपमा महासंघका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी सहभागी थिए। उनले केन्द्रीय सम्मेलन पोखरामा आयोजना गरिने भन्दै सोही अनुसार सक्रियता बढ़ाउन आग्रह गरे। सम्मेलनमा सहभागी युवा प्रतिनिधि नील थापा, कामना नेउपाने र अनुप राणा भाटले सम्मेलनका अनुभव, सिकाई तथा अपेक्षाबारे आफ्नो धारणा व्यक्त गरेका थिए। सम्मेलनबाट एमकला पौडेल गण्डकी प्रदेश संयोजकमा चयन हुनुभएको छ। निर्वाचित भएपछि उहाँले प्रदेशका युवाहरूको आवाजलाई अझ सशक्त र संगठित ढंगले उठाउँदै नीति निर्माण तहसम्म पुर्याउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। समापन समारोहमा सम्मेलनबाट तयार गरिएको 6 बुँदे युवा घोषणा पत्र नवनिर्वाचित संयोजक पौडेलले सार्वजनिक गर्नुभएको थियो। घोषणापत्रमा डिजिटल सुरक्षा तथा नवप्रवर्तन, गुणस्तरीय र समावेशी शिक्षा, स्वास्थ्य तथा मानसिक स्वास्थ्य, पर्यटन र हरित उद्यमशीलता, जलवायु न्याय तथा विपद व्यवस्थापन र युवा सहभागिता तथा सुशासनलाई प्राथमिकताका विषयका रूपमा समेटिएको छ। घोषणापत्रमा प्रत्येक स्थानीय तहमा गुणस्तरीय इन्टरनेट पहुँच विस्तार, डिजिटल साक्षरता तथा कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी शिक्षा प्रवर्धन गर्नुपर्ने उल्लेख गरिएको छ। त्यसै गरी माध्यमिक तहसम्म निशुल्क प्रविधि मैत्री तथा सिपमूलक शिक्षा सुनिश्चित गर्दै सीमान्तकृत समुदायका बाल बालिकाको शैक्षिक पहुँच बढ़ाउनुपर्ने माग गरिएको छ। स्वास्थ्य क्षेत्रमा प्रत्येक स्थानीय तहमा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन, मानसिक स्वास्थ्यमा लगानी वृद्धि गर्न तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्नुपर्ने विषय घोषणापत्रमा समेटिएको छ। युवालाई स्वरोजगार र उद्यमशीलतामा आकर्षित गर्न कर सहुलियत, सहज ऋण, निशुल्क इन्टर्नशिप तथा पर्यटन र कृषि क्षेत्रमा आधारित उद्यम प्रवर्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि दिइएको छ। त्यसै गरी जलवायु परिवर्तनबाट प्रभावित समुदायको लागि द्रुत प्रतिकार्य संयन्त्र निर्माण, हरित पूर्वाधार विकास तथा विपद व्यवस्थापनमा युवाको नेतृत्व सुनिश्चित गर्नुपर्नेमा सम्मेलनले जोड़ दिएको छ। निर्णय निर्माण प्रक्रियामा कम्तीमा 20% युवा सहभागिता सुनिश्चित गर्न, पारदर्शी शासन प्रणाली स्थापना गर्न तथा सार्वजनिक योजनाको नागरिक अनुगमनमा युवाको सक्रिय भूमिका बढ़ाउनुपर्ने माग समेत घोषणापत्रमा समावेश गरिएको छ। सम्मेलनमा सहभागी युवाहरूले डिजिटल जिम्मेवारी, सामाजिक सद्भाव, वातावरण संरक्षण, उद्यमशीलता, सुशासन तथा सामुदायिक सेवामा सक्रिय योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। घोषणापत्रमा समेटिएका विषयहरूको प्रभावकारी कार्यान्वयनको लागि संघ, प्रदेश तथा स्थानीय सरकार, नागरिक समाज, निजी क्षेत्र र संचार माध्यमबीच सहकार्य आवश्यक रहेको निष्कर्ष सम्मेलनले निकालेको छ। कार्यक्रमको संचालन गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका सहसचिव रमेश प्रसाद रिजालले गर्नुभएको थियो।
सम्मेलनले गण्डकी प्रदेशका युवाहरूका साझा मुद्दा र प्राथमिकतालाई संस्थागत रूपमा अघि बढ़ाउने आधार तयार गरेको निवर्तमान संयोजक आदित्य रसाईले बताउनु भएको छ। उहाँले सम्मेलनमा सहभागी बन्ने र भव्य रूपमा सम्पन्न गर्न सघाउने सबैप्रति आभार व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ। रासोपा सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजारे संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा नेपाली कंग्रेसका सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप गेवाली, नेकपाबाट नेता वर्षमान पुन र राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुभएको छ। त्यस्तै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी बन्नुभएको छ। स्थापनाको चार वर्षमा झण्डै दुई तिहाई बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको रासोपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नीतिमा पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनैतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ। तीन दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउनेछ। यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ। महाधिवेशनमा 4,200 जना भन्दा धेरै प्रतिनिधि सहभागी हुने रासोपाले जनाएको छ। महाधिवेशनमा गर्न लागि प्रस्तावमा केन्द्रीय समितिमा 151 जना निर्वाचित हुने र 7 जना प्रदेश सभापति पदेन सदस्य हुने उल्लेख छ। महाधिवेशनमा 2 चरणको मतदान प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने तथा दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारी चुनाव हुने रासोपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार मतदानको लागि 80 विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका रासोपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन्। भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पर्सि मतदान हुनेछ। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहले वर्तमान सरकार एक्सप्रेस गाड़ी भएकाले गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनु भएको छ। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्नुहुँदै उहाँले कतिपय राजनैतिक पार्टीहरूले सरकारको गति अनियन्त्रित हुने त होइन भनी गरेको टिप्पणीप्रति लक्षित गर्दै भन्नुभयो, हाम्रो सरकार एक्सप्रेस वेमा गुडिरहेको गाड़ी हो, यो गन्तव्यमा पुगेर ब्रेक लाग्छ, अनियन्त्रित छैन। महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिने क्रममा केही राजनैतिक दलका नेताले दिनुभएको सुझावलाई पार्टीले गम्भीर रूपमा लिएको जनाउँदै प्रधानमन्त्री शाहले अहिलेको जनमतलाई स्वीकार गर्न आग्रह गर्नुभयो। रासोपाको वैचारिक दृष्टिकोणका बारेमा चिन्ता नलिन आग्रह गर्दै उहाँले रासोपा विकासवादी पार्टी भएको बताउनुभयो। रासोपा काम गर्ने पार्टी हो, प्रतिशोध साध्ने पार्टी होइन, पुराना कुरालाई लिएर न्यू खोज्ने पार्टी होइन उहाँले भन्नुभयो। सरकारी सम्पत्ति र रकम दोहन भएको अवस्थामा विद्यमान सरकार कठोर ढंगबाट प्रस्तुत हुने उहाँको भनाइ थियो। प्रधानमन्त्री शाहले भन्नुभयो, सरकारले नियम कानून मिच्दैन, नियमै बसेर काम गर्छ, नियमभन्दा बाहिर जाँदैन, हामी न्यू खोज्ने पार्टी होइन। प्रधानमन्त्री शाहले कालापानी, लिम्पियाधुरा र लिपुलोक नेपालको भूमि भएको स्पष्ट पार्दै ती भूभाग नेपालकै भएको प्रमाण सरकारसँग रहेको बताउनुभयो। हामीले ब्रिटिशलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौ, तर ब्रिटिशकालीन शासनका समयमा यस सम्बन्धी कुनै प्रमाण छ भने सहयोग लिन खोजेका हौं उहाँले भन्नुभयो। हामी छिमेकीसँग आफै कुरा गरेर सीमा सम्बन्धी विषय मिलाउँछौं, हामीसँग हाम्रो भूभाग रहेको प्रमाण छ, त्यसमा आशंका लिनु पर्दैन। आफ्नो राष्ट्र यताप्रतिको दृष्टिकोणमा कसैले पनि आशंका मान्नु नपर्नेमा उहाँको प्रष्टीकरण थियो। वरिष्ठ नेता शाहले पार्टीको महाधिवेशनमा गुट उपगुट बनाउने पुराना पार्टीको अभ्यासलाई रासोपाले स्थान नदिने पनि बताउनुभयो। उहाँले रासोपा नयाँ पार्टी भएकाले नयाँ सोचका साथ अघि बढ़ेको स्पष्ट पार्नुभयो। अहिले रासोपाको सरकार भएकाले हरेक मन्त्री, सांसद, पदाधिकारी, केन्द्रीय सदस्य, कार्यकर्ता र जनता नै प्रधानमन्त्री भएको उहाँको भनाई थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पार्नुभएको छ। चितवनको भरतपुरमा आयोजित पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले प्राप्त गरेको जनमतलाई आत्मसात गरी कसैप्रति पनि प्रतिशोध नसान्ने बताउनुभयो। उहाँले राजनैतिक दलहरूबीच भएको वैमनस्यता भनी यहीँबाट अन्त्य गरी सहयोग र सहकार्यका साथ देश र जनताको पक्षमा काम गर्ने उल्लेख गर्नुभयो। पार्टीभित्र गुट उपगुटको अभ्यास हुन नदिने उल्लेख गर्दै सभापति लामिछानेले महाधिवेशन मार्फत एकताको सन्देश दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पुराना राजनैतिक दलले बेहोरेको अनुभवबाट पाठ सिकेर गुटरहित ढंगले अघि बढ़न सके रासोपालाई कुनै शक्तिले पराजित गर्न नसक्ने बताए हुनुभयो। रासोपा देशको साझा राजनैतिक मंचका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै उहाँले पछिल्लो समय गैर राजनैतिक क्षेत्रका व्यक्ति पनि राजनीतिमा आउन थालेको बताउनुभयो। सभापति लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका समस्या समाधान गर्न सुझाव दिँदै समस्या समाधान नभए त्यसले मुलुकलाई नै अप्ठ्यारो पर्ने बताउनुभयो। सभापति लामिछानेले पूर्व सहमति अनुसार नै सरकार अघि बढ़ेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले
लक्ष्य अनुसार काम गरिरहेको बताउनु भएको थियो। सरकार सञ्चालन गर्ने पूर्व सहमति अनुसार राष्ट्रपतिका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुगेको र गोल हान्ने जिम्मा उहाँलाई नै भएकोले झुकिएर आफ्नो खुट्टामा बल आएछ भने पनि पास गरेर उहाँकै खुट्टाउने पुर्याउने जिम्मा आफ्नो रहेको समेत लामिछानेले प्रश्न पार्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने अधिकांश नेताहरूले पार्टीले प्राप्त गरेको जनमत जोगाउन आन्तरिक लोकतन्त्र सुदृढ गर्न र सुशासनको अभियानलाई प्रभावकारी रूपमा अघि बढ़ाउन सुझाव दिएका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजनैतिक दलहरू जनमतको कदर गर्दै सत्ताको उन्माद र आन्तरिक अहंकारबाट मुक्त रहनुपर्ने बताउनुभयो। नेपाली कांग्रेस र राष्ट्रपति बीचको सम्बन्धलाई प्रश्न पार्दै सभापति थापाले संसदमा आफ्नो दल सशक्त प्रतिपक्षको भूमिका रहने उल्लेख गर्नुभयो। पछिल्लो समय राजनीतिमा विगतलाई पूर्ण रूपमा नकार्ने प्रवृत्ति बढ़ेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले प्रजातन्त्रका लागि भएको ऐतिहासिक संघर्षलाई भूल्न नहुनेमा जोड़ दिनुभयो। सभापति थापाले गरीबी, अज्ञानता, विभेद र अक्षमता नै देशको मुख्य दुश्मन भएको औल्याउँदै यी साझा चुनौती विरूद्ध र संविधान एवं व्यवस्थाको रक्षाको लागि राष्ट्रपतिसँग सहकारी हुने स्पष्ट पार्नुभयो। उहाँले राष्ट्रपतिको स्थापनाको छोटो समयमै प्राप्त जनसमर्थनको प्रशंसा गर्दै महाधिवेशनको पूर्ण सफलताको कामना समेत गर्नुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रपतिले छोटो समयमा हासिल गरेको राजनैतिक सफलता नेपाली इतिहासकै एउटा नयाँ क्रान्तिको कड़ी भएको बताउनुभयो। उहाँले आफूले विगत 10-11 वर्षदेखि शुरू गरेको वैकल्पिक राजनैतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा राष्ट्रपतिलाई लिएको स्पष्ट पार्नुभयो। उहाँले आफूलाई सधैँ परिवर्तन र न्यायको पक्षमा उभिने एक निरन्तर विद्रोहीको रूपमा प्रस्तुत गर्दै आफ्नो सारा जीवन यसैमा सुम्पिएको उल्लेख गर्नुभयो। राष्ट्रपतिको उदयलाई लिएर पुराना राजनैतिक दलहरूले वैदेशिक शक्तिको हात रहेको भनी लगाउने गरेको षड्यन्त्र सिद्धान्तको उहाँले खण्डन गर्नुभयो। राष्ट्रपतिले आन्दोलन र संघर्षबाट मात्र नभई आधुनिक विज्ञान र प्रविधिको प्रयोग गरी जनताको मन जितेर यो ऐतिहासिक सफलता हासिल गरेको उहाँको भनाइ थियो। राजनीतिक क्रान्तिलाई एउटा रिले दौड़का रूपमा व्याख्या गर्दै पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले पहिलो पुस्ताका टंकप्रसाद आचार्य पुष्पलालहरूले शुरू गरेको क्रान्तिलाई आफ्नो पुस्ताले गणतन्त्र र संविधान सभासम्म पुर्याएको र अब देशलाई सुशासन र समृद्धिको शिखरमा पुर्याउने जिम्मेवारी रवि लामिछाने र बालेन्द्र शाहको नयाँ पुस्ताको काँधमा आएको आउने गरेको षड्यन्त्र सिद्धान्तको उहाँले खण्डन गर्नुभयो। राष्ट्रपतिले आन्दोलन र संघर्षबाट मात्र नभई आधुनिक विज्ञान र प्रविधिको प्रयोग गरी जनताको मन जितेर यो ऐतिहासिक सफलता हासिल गरेको

0: मार्गचित्र तय गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। छोटो समयमा रासोपाले प्राप्त गरेको जनमतलाई विश्व इतिहासका विभिन्न सन्दर्भसँग जोड्दै नेता गेवालीले जनादेश पाउनु जत्तिकै महत्वपूर्ण त्यसको सही सदुपयोग गर्नु रहेको बताउनुभयो। इतिहासमा जनमतको सही सदुपयोग र दुरूपयोगको फरक फरक दृष्टान्त रहेको उल्लेख गर्दै उहाँले रासोपाले इतिहासका गलत शिक्षाहरूबाट सिकेर जनताको अनुहारमा उज्यालो ल्याउने गरी अघि बढ्नुपर्ने सुझाव दिनुभयो। लोकतन्त्रमा चेक एण्ड ब्यालेन्सको ठूलो भूमिका हुने चर्चा गर्दै उहाँले न्यायालय राष्ट्रपति र संसद जस्ता राज्यका मुख्य संस्था सधैं बलियो हुनुपर्ने तथा जनताको आलोचनात्मक स्वरहरूलाई सम्मान गरिनुपर्ने धारणा राख्नुभयो। उहाँले राष्ट्रसभाभित्र काम गर्ने तीव्र हुटुटीसँगै आवश्यक संयम र कानूनी सन्तुलन कायम रहन सकोस् भन्दै महाधिवेशनको पूर्ण सफलताको कामना गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य वर्षमान पुनले थिति बसाल्न चालिने जुनसुकै कदम पनि विधिसम्मत र संविधानको दायराभित्र हुनुपर्ने बताउनुभयो। उहाँले सुशासन र भ्रष्टाचार नियन्त्रणको अभियानमा आफ्नो पार्टी र राष्ट्रसभाबीच कार्यगत सहकार्य रहँदै आएको उल्लेख गर्नुभयो। उहाँले पृष्ठभूमि र कार्यशैली फरक भए पनि क्रान्ति परिवर्तन र समाज रूपान्तरणको मुद्दामा दुवै शक्तिबीच निकटता रहेको दावी गर्नुभयो। संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र विभिन्न ऐतिहासिक आन्दोलन र शहीदहरूको बलिदानको जगमा स्थापना भएको स्मरण गर्दै उहाँले वर्तमान राजनैतिक प्रणालीप्रति राष्ट्रसभाबाट अझ उच्च तहको प्रतिबद्धताको अपेक्षा गरिएको बताउनुभयो। पहिलोपटक देशव्यापी रूपमा पूर्ण संगठनको आकारमा जान लागेको राष्ट्रसभाको यस महाधिवेशनले पार्टीमाथिका विविध प्रश्न आरोप र आशंकालाई मेट्दै वैचारिक तथा संगठनात्मक स्पष्टता प्रदान गर्ने विश्वास समेत नेतापुनले व्यक्त गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशमा विद्यमान समस्या नेताहरूमा मात्र नभई वर्तमान संविधान र संवैधानिक व्यवस्थामा समेत रहेको दावी गर्नुभयो। समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देशलाई सही निकास दिन राजनैतिक प्रणालीमै परिमार्जन आवश्यक रहेको बताउनुभयो। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र परिवर्तनको लागि राजनैतिक दलहरू संकुचित दायराभन्दा माथि उठ्नुपर्ने बताउनुभयो। उहाँले महाधिवेशनहरू केवल नयाँ नेतृत्व चयन गर्ने थलो मात्र नभई राष्ट्रिय राजनीति र जनअपेक्षालाई मार्ग निर्देश गर्ने कड़ी भएको उल्लेख गर्नुभयो। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाको प्रथम ऐतिहासिक महाधिवेशन केवल एउटा राजनैतिक भेला मात्र नभएर क्रान्तिको महोत्सव भएको बताउनुभयो। उहाँले देशभरिका 77 जिल्लाबाट अनेक कष्ट ऋण र भोग सहेर पनि हजारौं युवा भरतपुर ओर्लनु पद वा प्रतिष्ठाको लागि नभई देश बदल्ने एउटा साझा जुनून र आर्थिक समृद्धिको चाहनाको कारण भएको उल्लेख गर्नुभयो। संसदीय राजनीतिबाट आफू सन्यास लिइसकेको मान्छे भए तापनि आयोजकले यो ऐतिहासिक समारोहमा सम्झिएकोमा आभार प्रकट गर्नुभयो। राष्ट्रसभाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनका अवसरमा एसियाका प्रमुख राजनैतिक दलहरूले ऐक्यबद्धता जनाएका छन्। महाधिवेशनमा राष्ट्रसभाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त शुभकामना सन्देशहरू वाचन गर्नुभएको थियो। कार्यक्रममा भरतपुर 27 थारू समुदायको डम्फू नाच प्रदर्शन गरिएको थियो भने केन्द्रीय सांस्कृतिक विभागले स्वागत गीत तथा नृत्य मार्फत अतिथिहरूलाई स्वागत गरेका थिए। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टेल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कत्ता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइबेव केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइप

0: पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-8-34।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। स्वस्थ वृद्ध अवस्थाको लागि योग नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योगाभ्यास सहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। त्यस अवसरमा मुख्य सचिव सुमन राज आर्यले राष्ट्रिय रूपमा योग ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनुभयो। विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको उहाँले जानकारी गराउनुभयो। योगको धेरै प्रचार प्रसार भए पनि जनमानसले धेरै फाइदा लिन नसकेकाले अब त्यसतर्फ लैजान जागरण शुरू भइसकेको मुख्य सचिव आर्यले बताउनुभयो। मन्त्रालयका सचिव चुडामणि पौडेलले स्वस्थ र निरोगीताको लागि नियमित रूपमा योगाभ्यास गर्नुपर्नेमा जोड़ दिनुभयो। मानसिक रूपमा स्वस्थ रहेर समाज र राष्ट्रलाई पनि स्वस्थ बनाउन योगले सहयोग गर्ने उहाँको भनाइ थियो। जीवन विज्ञान नेपालका एलपी भानु शर्माले शारीरिक मानसिक आध्यात्मिक दुःख निवारणका साथै समृद्धिको माध्यमका रूपमा अघि बढ़ाउनु पर्ने भनाइ राख्नुभयो। नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले आरोग्य दिवसको घोषणा गरेको जानकारी पनि उहाँले दिनुभयो। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकको दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। पोखरा महानगरपालिका वडा नम्बर 12 को आयोजना तथा हिल पोइन्ट स्कूलको सहकार्यमा आइतबार सम्पन्न अन्तरविद्यालय चित्रकला प्रतियोगितामा हिल पोइन्ट स्कूलकी युमिका गुरूङ प्रथम हुनुभएको छ। विद्यार्थीहरूमा सृजनशीलता कलात्मक क्षमता तथा रचनात्मक सोचको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा वडा क्षेत्रभित्र तथा पोखराका विभिन्न 43 विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा ग्लोबल स्कूलकी ओसिका गुरूङ दोस्रो, सोसियल पब्लिक स्कूलका अभिरनल गुरूङ तेस्रो तथा हार्वर्ड स्कूलका दिपसन विकास सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्। कार्यक्रमको उद्घाटन गर्दै वडा नम्बर 12 का अध्यक्ष सन्तोष मास्तोलाले चित्रकला जस्ता सृजनात्मक गतिविधिले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गर्नुको साथै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। हिल पोइन्ट स्कूलका प्रधानाध्यापक दिवाकर जोशीले विद्यालय र स्थानीय तहबीच सहकारीबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले वातावरण संरक्षण, सामाजिक सद्भाव, शिक्षा, संस्कृति तथा समसामयिक विषयवस्तुलाई चित्र मार्फत आकर्षक ढंगले प्रस्तुत गरेका थिए। विभिन्न तहका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगितामा चित्रको विषयवस्तु, प्रस्तुति, मौलिकता तथा सन्देशको आधारमा उत्कृष्ट चित्र छनौट गरिएको थियो। निर्णायक मण्डलमा बुद्धि गुरूङ र अशोक बराल सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा कलाप्रतिको रूचि अभिवृद्धि गर्नुको साथै उनीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्। विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको वडा सचिव शारदा सापकोटाले जानकारी दिनुभएको छ। संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको संगीतमा आम संचार, अन्तर्क्रिया एवं संसदीय र अदालती रिपोर्टिङ अभिमुखीकरण कार्यक्रम सकिएको छ। प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश र प्रदेश सभा सचिवालयको सहयोगमा शनिबार शुरू भएको तालिम आइतबार सकिएको हो। दुई दिनसम्म चलेको कार्यक्रममा पोखरामा क्रियाशील 60 जना पत्रकारको सहभागिता रहेको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारी, दाङका 29 वर्षीय हेमन्त केसी, सुनसरी घर भएका 42 वर्षीय सुखदेव राई, सोही नगरपालिका 3 बस्ने सुनसरीका 34 वर्षीय मनिष पोदार, रूपन्देहीका 47 वर्षीय राम रतन मिश्र, कास्कीका 39 वर्षीय अमृत अधिकारी र रौतहटका 35 वर्षीय मीर इस्लामान रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभएको छ। जनप्रिय मावि पोखराट सिमलचोरको सवालमा शिक्षकलाई तालिम प्रदान गरिएको छ। जनप्रिय मावि र श्रीराम आधारभूत विद्यालयका शिक्षक कर्मचारीको लागि तालिम प्रदान गरिएको हो। पोखरा 8 को आर्थिक सहयोगमा भएको तालिमको उद्घाटन वडा अध्यक्ष रुद्रनाथ परालले गर्नुभएको थियो। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। यो सँगै बर्ड फ्लूको अत्याधिक संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ब्राउन स्क्वा नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन्स शहर नजिक केपले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्र किनारमा त्यो चरामा संक्रमण देखिएको हो। अमेरिका र इरानबीच स्विजरल्याण्डमा उच्चस्तरीय शान्तिवार्ता शुरू हुन लाग्दा मध्यपूर्वको रणनीतिक
रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद देखिएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवत जावत गरिरहेको जनाएको छ। रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्चस्तरीय प्रतिनिधिमण्डलबीच वार्ता शुरू हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अरागची र प्रमुख वार्ताकार मोहम्मद बागेर कालीबाफले गर्नुभएको छ भने अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्ससहित अन्य विशेष दूतहरू सहभागी छन्। अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग। फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हराएको छ। विश्वकप फुटबलको यो 1000 खेल थियो। सन् 1930 शुरू भएको फिफा विश्वकप 96 वर्षमा आइपुग्दा 1000 खेलको कोषेडुङ्गा पार भएको हो। आजको खेलमा जापानले खेलको 4थ, 31th, 69th र 83th मिनटमा गोल गर्यो। दाइसी कामाडाले 4थ र आइसे युएदाले 31th र 83th मिनटमा गोल गरेका हुन्। त्यस्तै जुनियाले 69th मिनटमा गोल गरे। जापानले समूह चरणको पहिलो खेलमा दुई पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको थियो। आजको जितसँगै समूह एफमा जापानले 4 अंक जोडेको छ। यो समूहमा नेदरल्याण्डसको पनि समान 4 अंक छ। त्यस्तै 3 अंक रहेको स्वीडेन तेस्रो र अंकविहीन ट्युनिसिया नकआउट चरणमा पुग्ने सम्भावनाबाट बाहिरिएको छ। विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार 10:45 स्पेन र साउदी अरबले खेल्दैछन्। त्यस्तै मध्यराती 1:15 बेल्जियम र इरान, भोलि बिहान 4:15 उरुग्वे र केप भर्डे अनि बिहान 7:00 न्यूजील्याण्ड र इजिप्टले खेल्दैछन्। यसअघि आज बिहानको खेलमा इक्वेडर र कुराकाओले बराबरी खेल्दा आइभरी कोस्टलाई हराउँदै जर्मनी नकआउट चरणमा पुगेको छ। त्यस्तै गैराति भएको खेलमा नेदरल्याण्डसले स्वीडेनलाई 5-1 गोलले हराएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरामा आयोजित गण्डकी प्रदेश युवा सम्मेलन सम्पन्न, 6 बुँदे युवा घोषणा पत्र सार्वजनिक। राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू, लामिछाने र शाहले संयुक्त रूपमा गरे उद्घाटन। सरकारको एक्सप्रेस गाड़ी गन्तव्यमा पुगेर मात्र रोकिने प्रधानमन्त्री शाहको बनाई, गुट बगुट बनाउने पुराना पार्टीका अभ्यासलाई राष्ट्रपाले स्थान नदिने उल्लेख। राष्ट्रपाले प्रतिशोधको राजनीति नगर्ने सभापति लामिछानेको दावी, देश र जनताको पक्षमा काम गर्ने उल्लेख। जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न राष्ट्रपाललाई नेताहरूको आग्रह, सत्ताको उन्माद र आन्तरिक अहंकारबाट मुक्त रहनुपर्नेमा जोड़। आज अन्तर्राष्ट्रिय योग दिवस, स्वस्थ वृद्ध अवस्थाको लागि योग नाराका साथ योगाभ्यास सहित मनाइयो। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू पुष्टि, भाइरस सबै महादेशमा पुग्यो। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै र विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हरायो। केप भर्डेसँग बराबरीमा रोकिएको स्पेनले साउदी अरेबियासँग खेल्दै। हवस् त, यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यन सँगै राजरामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 01 5675 458 577 903। मौकाको फाइदा उठाउनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
5: पालिखे ढाका टोपी,
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
5: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
10: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भाडभटिनी पारी, एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
11: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
11: पालिखे ढाका टोपी,
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल,
5: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
12: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: ಕಾಂಪೌಂಡ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: किन्नुस अब ढुक्काले सुनका गहना आयो अब मेसिन बाट गुणस्तर जाँच्ने जमाना.
2: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ. यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू.
1: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौ.
2: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ.
1: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ. हामी गुणस्तरमा सम्झौता गर्दैनौ. यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता.
2: फोन 5308 15
1: 5308 15
2: मोबाइल नम्बर 9856228 71 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ. प्रोपाइटर दशरथ सुनार.
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको.
4: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा. हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ. आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्.
5: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्. रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्. आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्.
6: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्. प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ.
5: नेपाल आदिवासी जनजाति महासंघ.
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग. शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ. झ्याल बाहिर धुलोले ढाक्छ. बत्ती, फोन सबको लाइन काटिन्छ. सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रुकिन्छ. शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन. अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ. अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
8: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
9: काममा अलि सघाउँछ कि भनेर नि.
8: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो. बाल श्रम त अपराध हो नि. हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं.
10: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा.
11: हेलो.
12: हजुर नमस्कार.
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो
9: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न. खै को बोलेको हो? मैले केही भरे पाइन.
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो. भतिज, सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन.
12: हो, यही कुरा भन्नलाई फोन गरेको काका. अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ. कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ. त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको.
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ. कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ.
9: अनि कति बेला बस्छन् त डाक्टर?
12: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ. भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्. अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्.
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
13: आईएनएफ नेपाल हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
13: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।